0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्द नगरपालिका 5 सोलु खुम्बु
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
0: Where do we begin?
1: With international news you can trust, BBC News.
0: Journeys into the heart of global events.
1: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: पश्चिम सल्यान जागरकोट दैलेख सुर्खेत बाँके बर्दिया अछाम डोटी बैतनी डडेलधुरा कैलाली कञ्चनपुर र आसपासका क्षेत्रहरूमा बाढीको आकस्मिक जोखिम छ। यस्तै भोलि र पर्सि कोशी बागमती गण्डकी र मधेश प्रदेश भई बहने नदीहरूमा बाढ आकस्मिक बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती गण्डकी सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहरू समेत सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुनिता गौतमले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अस्ति शनिबार भरतपुर महानगरपालिका 23 चितवन दुलहाटीमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेका परिवारसँग भेटघाट गर्दै मन्त्री गौतमले पीड़ित परिवारलाई प्रति व्यक्ति 10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने बताउनुभयो। आवश्यक प्रक्रिया पूरा भए राहत रकम 25 गतेभित्र हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँको भनाइ छ। मन्त्री गौतमले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वर्षदेखि देखिँदै आएको मानव वन्यजन्तु द्वन्दको स्थायी समाधानका लागि सरकार बन्दै रहेको भन्दै वन्यजन्तुको गतिविधि नियन्त्रण तथा निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग गरिने बताउनुभयो। उहाँले निकुञ्ज आसपासका क्षेत्रमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढ़दै गएको उल्लेख गर्दै सुरक्षित र बलियो आवास निर्माण आवश्यक रहेको बताउनुभयो। साथै समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत बस्ती र सुरक्षित संरचना निर्माणको योजनामा समेत अघि बढ़ेको उहाँको भनाइ छ। स्थानीय बासिन्दाहरूले निकुञ्ज मध्यवर्ती क्षेत्र र सामुदायिक वन आसपासका बस्ती उच्च जोखिममा रहेको भन्दै कानून तथा प्राविधिक जटिलता हटाई दीर्घकालीन समाधानका लागि सरकारबाट प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ़दो चुनौती देखिएपछि सरकारले जलवायु मैत्री प्रविधिको प्रयोग उन्नत भू सिंचाई विस्तार र कृषि आधुनिकीकरण मार्फत धानमा आत्मनिर्भर गर्ने लक्ष्य अघि सारेको छ। कृषि विभागका अनुसार नेपालमा झण्डै वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि झण्डै 60 लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेकोले 10 लाख मेट्रिक टन धान अति हुने गरेको छ। यही कारण वार्षिक 30 देखि 35 अर्ब रूपियाँभन्दा बढ़ीको धान तथा चामल आयात भइरहेको छ। यस वर्ष मनसून कमजोर हुँदा देशभर धान रोपाई गएको वर्षको तुलनामा घटेको छ। जलवायु परिवर्तनका कारण खडेरी अनियमित वर्षा बाढ़ी तथा डुबानले उत्पादनमा प्रत्यक्ष असर परेको सरकारी निकायले जनाएको छ। सरकारले जलवायु मैत्री प्रविधि रैथाने बिउ संरक्षण उन्नत बिउ उत्पादन सिंचाई विस्तार किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढ़ाएको छ। कृषि विज्ञहरूले समयमै मल बिउ सिंचाई र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके धानमा आत्मनिर्भरता हासिल गर्न सक्ने बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज पनि सामान्य घट्यो। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत मुन्दन पदमार्गमा लालीगुराँस रोपियो लगायतका खबर बाँकी

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले आज पश्चिमका नदी खोलाहरूमा बाढ़ीको जोखिम जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचौतीको भाव आज पनि सामान्य घटेको छ। हप्ताको पहिलो कारोबार दिन हिजो 400 रूपियाँले घटेको सुनको भाव आज 900 रूपियाँले घटेको छ। सुन आज तोलाको 2,89,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 2,90,300 रूपियाँ थियो। यस्तै आज चाँदी पनि तोलामा 20 रूपियाँले घटेको छ। चाँदी 20 रूपियाँले घटेर 4,585 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 4,605 रूपियाँ थियो। म्याग्दी जिल्लाको मालेका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी 3,500 रूपियाँ सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष वेद प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजन गरिएको बताउनुभयो। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्वको मन्दुप पदमार्ग क्षेत्रमा लाली गुराँसका बिरूवा रोपिएको छ। हरियाली प्रवर्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। गाउँपालिकाका अनुसार पछिल्लो समय मन्दुप पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। पदमार्गलाई थप हरियालीयुक्त आकर्षक र वातावरण मैत्री बनाउने लक्ष्यसहित लाली गुराँस रोपिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो। अब विदेशको खबर। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि आज राजधानी तेहरानमा विशाल शोक जुलुस शुरू भएका छन्। खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएका कफिनमा राखी परिवारका सदस्यहरू सहित ट्रक मार्फत तेहरानका मुख्य सड़क हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले शुरू गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा खामेनीको ज्यान गएको थियो। इरानी राज्य संचार माध्यमहरूका अनुसार जुलुस शुरू भएको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो संख्यामा नागरिकलाई सहभागी गराइएको छ। शोक अवधिभर मध्यनजर गर्दै सड़क, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएका छन्। अन्त्येष्टिका बीच खामेनीको ज्यानको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ। जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले भूमिका लिएका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरूद्ध तीव्र आक्रोश व्यक्त गरेका प्लेकार्ड बोकेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज सम्पन्न खेलपछि इङ्ल्याण्ड र नर्वेले अन्तिम आठमा स्थान बनाएका छन्। यी दुई टोली बीचको क्वार्टर फाइनल खेल जुलाई 12 अर्थात आउँदो आइतबार बिहान अमेरिकाको ल्याङमा हुनेछ। आज भएको खेलमा इङ्ल्याण्डले सह आयोजक मेक्सिकोलाई 3-0 गोलले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गर्यो। अर्को प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 पटकको विश्व विजेता ब्राजिललाई 2-1 स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ। हारसँगले मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ। यसअघि अर्को आयोजक क्यानाडा पनि अन्तिम 16 बाहिरिएको थियो। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास समेत रचेको छ। अर्कोतर्फ ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल पुग्नु अघि नै विश्वकपबाट बाहिरिएको छ। विश्वकपबाट अप्रत्याशित रूपमा बाहिरिएसँगै ब्राजिलका चर्चित फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। विश्वकपमा आज राति 1 बजे पोर्चुगल र स्पेन तथा भोलि बिहान 6 बजे बेल्जियम र अमेरिकाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पश्चिमका नदी तथा खोलाहरूमा

बाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य वार्षिक झण्डै 10 लाख मेट्रिक टन धान आपूर्ति खानेरीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस ट्रम्पको नेतामा बुलिरहने नागरिकको तीव्र आक्रोश र विश्वकपमा इङ्ल्याण्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने 2:12 बजेको नेपाल खबर सकियो 2:03 बजे नेपाल खबर लिएर फेरि आउनेछ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नपेर्ने गर्छ र उज्यालो अनलाइन .com पढेर सुन्ने गर्नुहोला शरीरलाई स्वस्थ राख्नु प्रशस्त

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंमा पायस फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082/14 अगाडि 5 वर्ष र 14/15 पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रदान सेवा प्राप्ति को सहजीकरण को लगी नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष विद्युत सेवा प्राप्त करने सकूल सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन न करी अर्थ सेवा लीन हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आईना अधिकार कार्यालय प्रमुख सभा संपर्क
1: कोची प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान
2: शर्मिला बधाई छ एसयू त्रिनगरकोमा
3: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीमा पढ्ने निधो गरिसके अनि तिमी नि
3: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा दशमा मिलेर पढ्यो अरू पनि सँगै पढौ न तिमी पनि रिलायन्स भर्ना भए भइहाल्यो नि
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
3: र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
3: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकेडेमी सरस्वती नगर चाबहिनी काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
4: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुनो एफएम सुनो एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू

0: सरकारी वार्डहरू एसी र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र, नागरिकताको प्रतिलिपि, अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रतिनिवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नुहुनेछ। बर निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य ब्याङ्क सलिदीमा रहेको सही नम्बर 20301-92-00-1 जम्मा गरी सुको सकलै ब्राउजरमा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-6353 र 98-41-38-96-20।
1: विनेश्वर तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनदिखुम्ब नगरपालिका साथ सुनखुम्बु।
0: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन परिधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रमाणमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 घटना प्रणालीको प्रयोगमा हुँदा आयोजना प्रस्ताव गर्नु हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा कृषि अधिकार कार्यालय प्रमुखसँग कृषि सम्पर्क राख्न सक्नुहुनेछ।
0: कृषि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

सड़क निर्माण कार्य संबंधी अत्यंत जरूरी सूचना चालू हिंदी सड़क निर्माण कार्य फुटिंग हुई मानसी तर्फ तीव्र गति में अगाड़ी बढ़ी रहे हुआ निर्माण क्षेत्र पल्लोभित नसित खामजी आसपास का स्थानीय बासिंदा घासपाउरा तथा पशु चौपाए सुरक्षित क्षेत्र तक मात्र नजान तथा अवसाद द्वारा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र सुनिने सम्पूर्ण हुन सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाण पत्रको सकल स्तरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली मस्तु भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: 44 સાધકો હિન્દીનો 33 ગુણો સંબંધે સૂચના આદરણીય સેવાગ્રાહી મહાનુભાવગુરુ તપાઈલે આખું 44 સાધન નયાં ખરીદ ગર્દા નામસારી ગર્દા 44 સાધનકો ઇન્જિન ર ચેસિસકો અવસ્થા રુજુ વા અન્ય કુનૈ કૈફિયત ભઇ નભઇકો રુજુ ગરેર માત્ર ખરીદ બિક્રી ગર્નકા લાગિ યસૈ સૂચના મારફત અનુરોધ ગરિન્છ ઉત્તર પ્રદેશ સરકાર આંતરિક મામલા તથા કાનૂન મંત્રાલય ફિરાદી
1: ए दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
0: सड़क प्रयोग गर्दा दिनदिन सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं, सड़कको तत्काल मार्गसुधार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

I'm gonna let you go.

0: मन मेरे तो हाथ खुट्टा अरुणा झमझम करीवासीन बनाए मेरे केटी हो के एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भरने तनाव थापे हिरान भिंदा नगरी रात भर जागरण जस्ते बस् तर यह सब रोगों को उपचार आमजी औषधालय में होने भर उपचार कराने भर आमजी औषधालय तीर हिड़े नीदी और समय
2: यहाँ नसा च्यापिएको हड्डी चिरेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: शिक्षित आवश्यकता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रिक्तपूर्वक दरखास्त आह्वान गर्न हुने यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पद को तिथि अस्थायी करार पद संख्या 2 छना आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यम गणित विज्ञान लगायत का विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षित अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते सम्पर्क मिति असार 12 गते विद्यालय समय भित्र परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको फिर्चिन लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,005 रूपियाँ पछि फिर्ता नहुने गरी निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। बोर्ड निवेदन 10 श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सलेरीमा रहेको चौकी नम्बर 20301-92001 जम्मा गरी सुको सकले ब्राउजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 76 53 र 98 41 38 96 20। दिनेश तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनु दुखुण्ड नगरपालिका 7 सुनु खुम्बु।

I'm not going to be able to do that.

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उदानगर पाँच समितिको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सहजारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 4 शोभा होस्टेल सञ्चालक 98 41 15 90 82।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7 3 0।

0: उपभोक्ता अधिकारको संरक्षण गराउँ, ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बे दूषक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं, वस्तु सेवाको मूल्य मात्रा म्याचपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the middle of the body, it's the best

सूचना सूचना सूचना सुरुङ झुलगे जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य कार्यक्रम में माथिल्लो सुरुङबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा सातौं क्षेत्र में नस्पात काट्न गाई बस्ती चलाउन तथा आवत जावत गर्ने पूर्ण स्थानीय वास्तु तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानु होस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुन व्यक्ति उपभोक्ता समिति स्कुल यौनहिंसाबाट बचाउ र बचाउ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीहरूलाई परिचित नदिँदा परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गराउं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: जंगल को छेउमा घर आँगन।

0: होना साथी भाई बहनों नेपाल सरकार विज्ञापन बोर्ड
1: खाई जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता भरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड I'm gonna go get it, I'm gonna go get it.

I'm gonna go to the next one.

0: गाई राईको साधन स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो। म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोर्समा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु, लैन मेरो त हात खुट्टा अनि नसा झन्झन गर्छ। तिमासी हुँदैन बनायो युरोप पनि के हो के खै। एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ। थाकेर हिँडान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हो त। हामी दिदी अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्षपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986852, 9824747718, 9843349696 र 9861314372। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय।

0: तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखरजुला को मिलन चोकमा।
5: होंडा का विशेषता
6: जापानीज ऊर्जा प्रणाली उत्पादित
5: उत्कृष्ट माइलेज,
6: राम्रो रिसेल मूल्य,
5: टिकाऊ र भरपर्दो,
6: अफ रोड का लागि पनि उपयुक्त,
5: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
6: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू
6: उखलढुङ्गा र खोटाङको डिक्टल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
5: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
6: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
5: अनलाइनबाट बुकिङ गरी भुक्तान गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्भिस प्राली, सिद्धिशरण नगरपालिका 11, गोरुमारे भिजाङ, ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842380300।

0: तर सबै भिसिसकिआजकल आफ्नो तर यी युनिटीकार प्रतिको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शीर्षा
1: के भयो के को हल्ला खल्ला भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन अलिकति जोत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टुलर छैन बजार बजारमा
9: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दशौं वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन उकेरा लगाउन झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका एघार गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ

0: 아니야 아니야 여러분 보셔서도 미란 못해요
1: 딘딘데기 다두개로 못하이란 와인 우바자르가 나카만나 오늘 가는 벌써
0: 아 거티 피르만이고 키코 카흐만나 가는 벌써 대신 살려리 버선다 바다르마 다음 거 소배인 시야 순자 소잇고 에드레스 덴털 클리닉 아이쇼케다 버르자노스테인
1: 오라 그 덴털 레
2: Everest Dental Clinic Suludut Kundinagar Palika Path Basanta Bazar Saleri Sulukhumbu
0: Hamra Sewa Haru
2: Dant Safa Garne Dant Talkaune Dant Ma Cement Bharne Dant Color Ko Cement Bharne Madukai Dant Nikalne Dukhi Ko Dant Lai Madukai Gari Jara Dekhi Upachar Gari Dant Bachaune Nikna Ra Lagauna Sakne Gari Dant Rakhne Guarantee Bhai Ko Fix Dant Rakhne Guarantee Bhai Ko Pure Set Dant Lagaune Bango Tingo Dant Milaune Dant Ko एक्सरे गर्ने सुन चाँदी को दाँत राख्ने गिजा सुनिने रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चा को उमेर नपुगी दाँत मा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गरिने नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
4: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
5: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँला र ल आँखा बन्द गर त
4: त्यसै जसको मन छ हजुर पनि ल आँखा बन्द गर
5: ल अब आँखा खोल त
4: वाओ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङदारी फिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलुखुम्बु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
6: बालक बालिकालाई काममा लगाउनु पाइएमा कानुन अनुसार खोला खाँदै निर्देश सम्पर्क छ
7: यहाँ साउजी को हुनुहुन्छ यता
8: बोलाउनुहोस्
7: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
8: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
7: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
8: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
2: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुकमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
10: सरकार विज्ञापन
2: सेवा दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-2043 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखुम्बु
10: बाबा मुन आज स्कुल जाने मन छैन आज जाने नि है
11: होइन
10: यतिकै जाने मन लागेन
11: यतिकै पनि हुन्छ
10: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले हुन्छ
11: कुरा त्यस्तो थियो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना बुबू
12: नमस्ते कति टाइम निकाल्नु भयो
11: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
12: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजायहरू एक वर्षसम्म कैद र 50,000 जम्मा हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
13: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
14: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
15: ए के भो दौडिदिई पो आइस त
14: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
15: भन् को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनि एफएमले तयार पारेको सामाजिक सन्देश
11: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
16: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
11: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मेरो तुल्य भयो म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्य समस्या देखियो धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन

0: प्रोनु एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुम नगरपालिका 5 सोलु कुम्बु
2: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ शून्य एफएम शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: हाम्रो के दोस्तर पक्रिनु भएको छ र
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
2: हामी त जन्ती गएका त हौ सर
1: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
0: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
1: तिनका बाबुआमा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
2: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ गर्न एकपटकलाई छोडिदिनु सर
1: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सी अरे नि होइन त्यस्तो त
2: सरिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
2: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
7: देख्नु भएन औषधि हालेको
2: शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्ने
7: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
2: हेर्नुहोस् त यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैमा जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
7: विषादीले धेरै जोखिम हुन्छ
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
7: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
2: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
7: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
6: नेपाल सरकार विज्ञापन

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
4: पालो पालो भन त, सेप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त,
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: श्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
8: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सकिन्छ।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन?
1: हो खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापनको।
3: नमस्कार सानो सुनेका दिदी।
4: नमस्कार नमस्कार। दिजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि मान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए रुम गाउँको छिटो

मेरा खेत भरी पैसा फल रुख टिप्ने अरु खेत लसौली सुख ढुंगे प्यारो लक्ष्मण ने पूजा करे पछि हट्नु कसरी झन् तिमी त मन परेको।

0: यता नआऊ है बुहारी तलै बस छाछुक नगर आज कति दिनले
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुनु सुनि नहुनु होइन कि सफा गरे भइहाल्यो नि
0: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: महिनावारी भएको बेला खान नदिनु भन्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन्न नदिनु यी सबै विभेद हुन् यसको कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
5: डर लाग्नु निद्रा नलाग्नु
4: अनौठा विचार आउनु
5: निराशा बढ्नु खुसी नहुनु
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
5: छटपटी हुनु चिटचिट पसिना आउनु
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
4: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
4: नेपाल सरकार विज्ञापन
6: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
7: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
6: मलाई मात्र होइन डाक्टर साहब घरभर सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
7: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सोध्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
7: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
6: हजुर
7: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउनु काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
6: हवस् डाक्टर साहब हजुरले भने जसरी गर्छ
4: नेपाल सरकार विज्ञापन

0: मरेंगे
1: ये तो रगत ही रगत वो शाम तो तेरे ये मने सब दिन हो
0: तेरी क्या कुस्तो निब्रा को बातो बातो करते पर रे ख़राब दिन बातो को बातो काट को
2: Hello. जेब्रा क्रॉस में अनिवार्य रूप में सवारी साधन रोकों र पैदल यात्रीलाई बाटो काट्न दिऊं
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊं र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
0: मलाई त थाहा नै थिएन
1: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
0: पहिला कसैले भनौँ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: अनलाइन सपिङ हेरौँ है के खतरा समाचार आइसक्यो ग्रेट ट्रेनिङ अब चाहिँ के हुनु
1: के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआथेन यसरी जल्दै लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
5: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
5: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
4: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
5: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
4: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
4: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा
4: नहोइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
8: समस्या सरी नै हुने भाइ तपाईँ हाम्रो सोचमा छ
5: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
9: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
10: ए भानु हतियार सत्ता बालेर जाऊ
11: पर्दैन आमा केही पुग्ने त हो
10: एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
11: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
10: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
11: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
10: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तल या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
11: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
12: सतर्कता अपनाउने गरौं सुरक्षित बनाउँ
13: नेपाल सरकार विज्ञापन

Chess of International Student Center, Jupiter, Nadira Labu also the seven, Nasapan, Ashish Sabasha, Pariari Kalaha, Vidika Kusikar, Yendo Kosov Kaltali, Mukusin Hole, Nai Laku Palikurama Melaki, Sarisma Takit Mosusuli, Minda Melaki, Kanama Ritin Hole, Baskaman Melaki, Akma Bishas, Majesta, Sabasha Amusaksha, Nagatan Hutu Sumasali, Nasai, Akma Hutia, Gurung Guru Laksha. यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ।

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल
2: कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कु नगरपालिका 5 सोलु खुम्बु
3: भएको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको खाना रोकियो, 25,000 रूपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%, अर्थतन्त्रको आकार 31 अर्ब रूपियाँले बढ़्यो। अस्ट्रेलिया र फिजीबीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेत्रास्त्र परीक्षण, दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै। सभामुख गुरूप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसून जन्य जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद रमेश पसाईले कर्णाली राजमार्गमा बारम्बार भएका गाड़ी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहतमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा गाड़ी बन्द नगरिने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाड़ी आवागमन रोक लगाउने निर्णय भएको थियो। तर सड़क खण्डमा पहिलो चरणको कालोपत्र गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएकोमा केही दिन त्यो काम गर्न नसकिने अवस्था आएको कार्यालयले जनाएको छ। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नु पर्ने भएको इन्जिनियर सीताराम बुढाथापीले बताउनुभयो। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई दिँदै आएको खाना बन्द गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई रहेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यसले लजमा रहेका सुकुमवासीलाई पनि संचालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यताकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्न भनेकोमा क्यान्टिन संचालकहरूले हिजो वा केहीले आजदेखि खाना दिएका छैनन्। सरकारले होल्डिङ सेन्टर छाडेर व्यवस्थापन गर्नका लागि यसअघि शुरूमा 5 दिनको समय अवधिभित्र 12 गतेसम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय अवधि थपेको थियो। सरकारले व्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँका दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पछि बुधबारसम्म खर्च बुझ्न भनेको छ। त्यसको लागि निवेदन दिने समय आज अन्तिम हो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16% वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.68% रहे पनि कृषि वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64.27 अर्ब रूपियाँबाट बढ़ेर 64.65 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेसम्म भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

तपाई शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तातुङ च्याङपा स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपूर्ति सुविधाहरूमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तुभन्दा माथि, थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 3 4 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98।

छठी 141 चौहत्तर व फूल शेर्पा गोष्ठ संचालक 98 41 15 90 82 नगरपालिका वडा नगर 10 7 3 0 0।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Just one, just one. Just one.

0: Sobre Eskin, Esmejo, Sandro, Posito Rosai.
1: सुलुङ बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आशा बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुन गोष्ठी उपभोक्ता समिति सुरु थियो। हिंसाबाट बचाउ र बचाउ, यौनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
2: वन जंगल को छेना घर आंगन पर निशियारी जोखिम टाने भरी पारी।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुहोस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन
6: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जान्न मेरो साथी
7: म पनि राईको साझा स्टोर्समा नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
9: ए बाबु लैन मेरो त हात खुट्टा अरुणासा झुमझुम गर्छ तिमासले हैरान बनायो यो रोग पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
10: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त हामीसँगै सँगै जाउँ
11: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सोमबार हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986852 9824417718 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्न मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु
1: पैसा नियन्त्रण गर्ने यी सबै घरेलु हिंसा हुन्।
9: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन हो।
14: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उपलब्धता को मिलन सूचना।
15: होंडा का विशेषता
16: जापानीज ऊर्जा प्रणाली उत्पादित
15: उत्कृष्ट माइलेज,
16: राम्रो इन्जिन मूल्य,
15: टिकाऊ र भद्रो,
16: अफ रोड का लागि पनि उपयुक्त,
15: BS6 तथा नयाँ वर्षन बजार में लन्च भइरहेको,
16: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
15: हाम्रा सेवाहरू
16: ओखलढुङ्गा र खोटाङ को दिक्कल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
15: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथै सर्भिसिङ सेवा,
16: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
15: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
16: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारी भुजानी, ओखलढुङ्गा।
15: सम्पर्क नम्बर 037590222, 98528002222 र 98428030।

0: सबैभन्दा सशक्त आजकल आत्मदान
1: डोजर चलेको नि
2: अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
4: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गराउनु त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
3: नेपाल सरकार विज्ञापन
8: अलिकति जोत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भन्ने बजारमा
9: चिन्ता किन लिनु हुन्छ एकपटक लगानी गरी 10 वर्ष झुक्क हुन होन्डाको महिना मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: नेपाल भर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही स्वरूपबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ल्यान बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाट मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिस्ड कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
11: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
12: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
11: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
13: एवरेस्ट डेन्टल क्लिनिक सुलु दूत कुंड नगर पालिका पास बसंत बजार सलेरी सुलु खुम्बु
14: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
16: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
17: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
18: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाएर ल आँखा बन्द गर त
17: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
18: ल अब आँखा खोला त
17: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुङ्गी बुलाकी मङदारी तिलहरी लगायतका गर गहना मेटको भाउमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु गुटकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
19: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार खोला खाँदा निर्देश समाप्त छ
20: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
21: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
20: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
21: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
22: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै

0: सुना दुपकुंड आयल फॉर्म स्टोर्स हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहाँ डीजल पेट्रोल तपाईले भनेको समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 सम्बन्ध साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुपकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुपकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्स मा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखुम्बु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नि है
2: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले सुन्नुहुन्छ
2: ए कुरा त्यस्तो हो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना बुबु
3: नमस्ते कति टाइम निकाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिए
6: के भो दौडिदिई पो आइस त
5: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
6: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश

नेपाल सरकार विज्ञापन बोर्ड चार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस सुमोदत कुण्डी नगरपालिका पाँच सलेडी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू यस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ।

0: सिटी कम्पनी को फ्रिज डिप फ्रिज वाशिंग मशीन माइक्रोवेभ मुहाउने गीजर गैस चिलो भैक्यूम तथा किचन को संपूर्ण सामान उपलब्ध छ। एलईडी टीवी कंप्यूटर लैपटप कलर प्रिंटर फोटोकपी मशीन झाल ढोका में लगने मोटो तथा पातलो रंगीन सीसा फोटो फ्रेम होलसेल मूल्य में बिक्री वितरण गरिन्छ। हार्डवेयर का संपूर्ण सामान काटी कब्जा छेपकिनी तालछा वाल मिक्सर मिनी सर्वर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइन का साथ ही फ्रिज डीप फ्रिज वाशिंग मशीन कंपनी के मूल्य में पाइन्छ। ये सब मरम्मत गैस वेल्डिंग इलेक्ट्रिक वेल्डिंग साथ ही बाइक को ट्यूकी कलर समीरी बस पार्क में रहकर न्यू स्टार तथा ज्वालामय ऑटो वर्कशॉप बाट गैस सिलिंडर गैस चूलो साथ ही सब खाल बाइक तथा स्कूटर मरम्मत पार्ट पुर्जा मोबिल हेलमेट रेनकोट होलसेल मूल्य में बिक्री नया तथा रिकंडीशन बाइक समेत अर्डर अनुसार उपलब्ध कराई। संपर्क नंबर 0385203089 0385203060 मोबाइल नंबर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस समिरी सुनखुम्बु।
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएको त होइन सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा। एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: हाम्रो मामाले भन्नुभएको उत्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि मिनीलाई त्यस्तो त।
5: सोता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
6: के होइन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन हो।
9: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
9: मलाई मुख्य घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरतुङ्गे भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नुभएको?
11: दिनु भएन, औषधि हालेको।
3: शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै गोठ बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
3: हेर्नुहोस् दाई, यसरी बाली बालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै जोखिम हुन्छ है क्या होला नि
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
11: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नि हुँदैन किरा लाग्छ हाम्रो त परियो नि
3: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
11: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
6: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
6: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
6: सचेत बनाऊ
12: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
6: नेपाल सरकार विज्ञापन
3: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबदास कति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
3: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
18: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
3: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
18: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
3: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ योभन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
12: नेपाल सरकार विज्ञापन
19: नमस्कार सेनसेनेका दिदी
20: नमस्कार नमस्कार दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
18: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि मान्छु नि
20: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
18: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
20: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
12: नेपाल सरकार विज्ञापन एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
12: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
12: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
12: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
12: मानव देश विक्रम तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउला होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
12: देश विक्रम र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विक्रम तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
21: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: साथी नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
1: ए बाबु नै न मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ तिमीले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्नु तनाव छ थाकेर हैरान भए पनि हिँड्न नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हुन्छ हामी सिधै अरूसँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सोमबार हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843789682 9824417 18 9843349696 र 9861314472 अन्जी औषधालय सोलोदूत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दियो मोबाइल पनि खोस्यो ओहो दिदी कुट्न मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्ने यी सबै घरेलू हिंसा हुन्।
10: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलू हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन हो।
13: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखरझुला को नियंत्रित में।
14: हुंडा का विशेषता
15: जापानीज उच्च प्रहरी उत्पादित
14: उत्कृष्ट माइलेज
15: राम्रो रिसेल मूल्य
14: टिकाऊ र भरभरो
15: अफ रोड का लागि पनि उपयुक्त
14: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लॉन्च भइरहेको
15: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
14: हाम्रा सेवाहरू
15: हुंडा र खोटाङको डिक्टल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
14: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
15: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
14: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
15: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस टाली सिद्धिशरण नगरपालिका 11 गोरुमारी भुजाङ ओखलढुङ्गा।
14: सम्पर्क नम्बर 037590222 9852888002 र 9842880300।

0: ਨੇਤਾ ਸੰਪੂਰਨ ਦੂਸੀ ਸੋਚੀ ਆਜ ਕਰ ਆਤਮਨ ਇਹ ਯੂਨੀਅਨ ਦੀ ਕਾਰਪੇਟ ਦੀ ਵਿਗਤੀ ਦਾ ਸੋਚੀ ਕੋ ਸੁਣਦੇ ਸਾਥ ਇਹ ਦੀ ਕਾਰਪੇਟ ਕੇ ਦਾ ਕਾਰਪੇਟ ਕੋ ਪਸਾਰੇ ਇਹ ਦੀ ਕੋ ਲੋਗੋ ਹਿੰਨੀ ਨਾ ਬਿਸੂ ਹਲਾ ਇਹ ਦੀ ਕਾਰਪੇਟ ਕਾਰਪੇਟ ਕੋ ਸ਼ੀਨ ਸਾ
1: ਕੀ ਬਾਯੋ ਕੀ ਕੋ ਹਲਾ ਕੰਨਾ ਹੋ ਯੋ
2: ਕੀ ਹੋ ਨੋ ਡੋਜ਼ਰ ਚਲੇ ਕੋ ਨੀ अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गराउनु त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जोत्न पाक्दैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पास्टर सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ढ्याङ बनाउन केरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटा समेत उपलब्ध छ
10: ओखा झुण्डा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखा झुण्डा फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
11: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
12: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
11: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
13: एवरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुन्य नगर पालिका पाँच बसंत बजार सलेरी सुलु खुम्बु
14: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सङ्गालो
1: कार्यक्रम गीत

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाई लिएर श्रोता जस्तै आज पनि उपस्थित भइ नै सकेका छौ र प्राविधिक मित्रबाट मलाई सिर्की लमु शेर्पाले सपोर्ट गर्दैनन् भने म आवाजमा छु रेविका राई र सुन्दैनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफिएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ र आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ 97464570 को लाइन हुँदै छ कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहे र अहिलेलाई भने हामी ढिला नगरिकन सुनौ आज बस्ने गीतका क्लिप्सहरू।

0: भर्खरै मात्रमा हामीले एकदम मिठा मिठाका गीतका क्लिप्सहरू सुनि नै सकेका छौँ। पालो तपाईँको 97.64 लाइन विदेशी कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: नमस्ते
0: नमस्कार दिदी। नमस्ते नमस्कार, कहाँको बोल्दै हुनुहुन्छ? होइन, चिने चिने जस्तो लाग्यो, ठ्याक्कै सुनाउनु पनि आउनु भएछ, मैले सोधेको मात्र है त। ल ठिक छ, अब मैले चिनेर मात्र हुँदैन, अब अरू साथीले पनि चिन्नु पर्छ नि त, होइन सुमनजी? ल ठिक छ भने सुमनजी, यो समयमा के गरिदिनुहुन्छ? ओहो, गाई भाग्रा हेर्दै हुनुहुन्छ नि सुमनजीले हेरिदिनु भयो त। ल ठिक छ त, कार्यक्रममा सहभागिता गराउनु भएको छ सुमनजी, र आज कुन गीत आयोस् हुन्छ नि सुमनजीले? ओहो, पक्किनु भएको लागि यो गीत बस्ने साथमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुन्छ है?
1: दिदी हजुरको लागि यता परियार, मनिल परियार, अनि मेरो यहाँ आन्टी हुनुहुन्छ, आन्टीको लागि, अनि सलिना परियार, सुमना परियार, सीता परियार, सविता परियार लगायत सम्पूर्णको लागि भन्दै छुटिन्छ के त।
0: ओके, बाई बाई साथी हुनुहुन्थ्यो कुदीपुरबाट हाम्रो सुमनजी हुनुहुन्थ्यो। सुमनजीले पनि एकदम मिठो गीतहरू रोजेर भने साथी सुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। गुड आफ्टरनून, नमस्ते नमस्कार, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? खोटाङबाट श्रेया चामलिङ। अनि श्रेयाजी, यो समयमा के गरिदिनुहुन्छ? ओहो, धान रोप्दै हामीलाई सुन्दिनुहुन्छ, एकदम खुसी लाग्यो नि श्रेयाजीले खाजा दिनुभयो त। हाम्रो बाँकी छ भन्नु पर्ला। अनि धान रोपारीहरू कतिजना हुनुहुन्छ नि धान रोप्नेहरू चाहिँ? ओहो, एकदम धान रोप्दा त मजा आउँछ नि है, रमाइलो हुन्छ है? ल ठिक छ भने खोटाङतिर वेदर के कस्तो छ नि? ल ठिक छ त, हाम्रो नि रातभर चाहिँ पुरा चट्याङसहित पानी परिरहेको थियो है, अनि बिहानीको समयमा हल्का घाम लागिरहेको थियो, अहिलेको समयमा चाहिँ पुरा पानी परिरहेको छ भन्नुपर्छ है सुलखुमतिर चाहिँ। ल ठिक छ त, अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ। सुमनजीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ, यो गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त। नमस्ते नमस्कार, साथी हुनुहुन्थ्यो घोड्याङबाट श्रेया चामलिङ, धान रोप्दै एकदम मजाले सुनिरहेछु भन्दै हुँदै है साथी छुटिसक्नु भएको छ। र अब हामी श्रेयाजी र हाम्रो सुमनजीको रोजाईतर्फ नै जानेछौँ है, एकदम मिठो गीत पढ्न सफल रहेको छ, एकदम मिठो गीत रहेको छ है। यो मिठो गीत हामी सुनेछौँ तर तिमी हुन्छौ भने शुभ लभ भन्ने गीत रहेको छ है, जुन चाहिँ एकदम धेरै मिठो गीत पनि रहेको छ, पक्कै पनि कतिजना साथीले मन त पराउनुहुन्छ होला। यो मिठो गीत हामी सुन्दै हामी कार्यक्रम गीतै गीतको पहिलो अनि छोटो विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: को रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराट गर्नु।
3: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै त घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुनु छुनु नहुनु होइन कि, सफा गरे भइहाल्यो नि।
3: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: नेपाल
6: सरकार विज्ञापन बोर्ड।

नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कमा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।

0: कार्यक्रम विविधितको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छु र सुन्दिनुहोस् यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुरेफी 100.2 मेगाहर्ज कार्यक्रम गतिविधिलाई सुनिरहनु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्नु होला। नमस्ते।
1: नमस्ते।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? खोटाङबाट उर्मिला श्रेष्ठ। अनि उर्मिला चाहिँ यो समयमा के गर्दिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि उर्मिलाजीले खाजा दिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला। उर्मिलाजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज उर्मिलाजीले कुन गीतहरू हुन्छ नि? पक्कै पनि तपाईँको लागि यो गीत बस्ने हिस्सा आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई साथी मिठो खोट्याङबाट उर्मिला श्रेष्ठ। उर्मिलाजीले पनि एकदम मिठो गीत रोजेर पनि साथी छुटिसक्नु भएको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोटाङबाट। तपाईँको नाम? कमलाजी, स्वागत छ है।
2: दिदी
0: ल ठिक छ त। कमलाजी यो समयमा के गरिदिनुहुन्छ? बसिराख्नु भएको छ? ल ठिक छ त। अनि किन बस्नु भएको छ नि त्यति साह्रो कमलाजी? ल ठिक छ त, आराम गर्नुपर्छ। कमलाजी भर्खरको साथीले एकजना मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ। यो गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई, टेक केयर। साथी नै थियो खोट्याङबाट कमलाजी हुनुहुन्थ्यो। कमलाजी पनि प्रयास भन्दा नि गीत रोजेर आफ्ना नजिकका पाँचजना साथीलाई सम्झिकन छुट्टी सोध्नु भएको छ। अब हामी गीततर्फ नि जानेछौ है। त हाम्रो उर्मिलाजी र हाम्रो कमलाजीको रोजाइमा पढ्न सफल गीत रहेको छ हजार जुनीसम्म भन्ने गीतको बोध रहेको छ है। यो मिठो गीत हामी सुनेछ, यसमा आवाज गर्नु भएको छ सुनिता साङ्ख्या लिम्बुको आवाजमा। सबैको एकदम मिठो गीत रहेको छ जसमा यसमा ओरिजिनल गीत चाहिँ कस्तो रहेको छ भने उदय सुतानको ओरिजिनल गीत रहेको छ। यो मिठो गीत हामी सुनेछौ, त्यस पश्चात उपस्थित हुनेछौ।

बकरी मचम हमने एकदम गीत गीत सुनी सके सो हजार जूनीसम गीत को बोल रहे थे पक्की गीत कतिजना साथी मनोरंजन तो लिन्या अब हमीसंग तीनवटा गीत बाकी बाल संतानब्बे चौसठी उन्पचास चौवन्न सत्तरी को लाइन हुई कार्यक्रम में सहभागिता जनाउन सकने टेलीफोन लाइन में कोई मित्र साथी स्वागत करी हालो हेलो नमस्ते हेलो नमस्ते नमस्ते भन्दै थिए साथी को फोन डिस्कनेक्ट भइसकेको छ पुनः प्रयास गर्नुहोला भन्न चाहे सन्तानब्बे चौसठी उनपचास चौवन्न सत्तरी को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है त तपाईको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ आउन सक्नुहुनेछ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हुन नमस्ते नमस्ते भनिराथे साथी को फोन डिस्कनेक्ट भइसकेको छ पुनः प्रयास गर्नुहोला भन्न चाहन्छु सन्तानब्बे चौसठी उनपचास चौवन्न सत्तरी को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र अब हामी गीततर्फ नै जानेछौ एकदम मिठो गीत रहेको छ सुस्तारी सुस्तारी भन्ने गीतको बोल रहेको छ है जसमा चाहिँ आवाज भर्नुभएको छ दाउद राई र अस्मिता अधिकारी आवाजमा सजेको एकदम मिठो गीत रहेको छ सुस्तारी सुस्तारी भन्ने गीत पक्कै पनि कतिजना साथीले यो गीत मन पराउनु हुन्छ होला यो गीत सुनेर मनोरञ्जन लिनुहोला भन्न चाहे र यो गीत सुन्दै चाहिँ हामी कार्यक्रम गीत गीतको दोस्रो नि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि पनि हामी कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ तपाईँहरूले सन्तानब्बे चौसठी उनपचास चौवन्न सत्तरीको लाइनमा चाहिँ कल गर्दै गर्नुहोला अहिले नै भने हामी यो गीत सुनौ

उपभोक्ता अधिकारको संरक्षण गरौं, गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशेष लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज कार्यक्रम गीति गीतको दोस्रो नियन्त्रण विश्राम पश्चात फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 95450 को लाइन मुटी चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहेर तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। विशेष गरी त अहिलेको समयमा कतिजना साथीहरू चाहिँ स्कूल कलेजबाट फर्कदै हुनुहुन्छ होला र कतिपय ठाउँमा चाहिँ अहिले वर्गको विदा पनि दिएको छ र कतिपय ठाउँमा चाहिँ विदा पनि दिएको छैन होला है। जस्तोसुकी अवस्थामा भए पनि कामतिर हुनुहुन्छ होला, धान रोपाइतिर हुनुहुन्छ होला, अनि कतिजना साथीहरू चाहिँ कोदो रोपाइतिर हुनुहुन्छ होला। अहिले कतिजना साथीहरू चाहिँ धान रोप्दै खेल्दै पनि हिँड्दै पुरा है एकले अर्कालाई भिजाउँदै पनि हुनुहुन्छ होला है। कतिपय ठाउँमा चाहिँ अहिलेको समयमा गोठालोतिर पनि हुनुहुन्छ होला, घाँस काट्दै हुनुहुन्छ होला, मेलापाततिर हुनुहुन्छ होला। जस्तोसुकै अवस्थामा भए पनि स्वस्थ बुझ्द मस्त रहनुहोला, आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भन्न चाहे। र कार्यक्रममा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हाल्लो हेलो नमस्ते।
2: नमस्ते नमस्कार।
1: नमस्ते नमस्कार, कहाँबाटको बोल्दै हुनुहुन्छ?

खोटन बाटे प्रकार वी अनि प्रकार सी यो समयमा के गर्दिनुहुन्छ? बाँस र गोठाला गर्दिनुहुन्छ नि। बाँसमा चाहिँ कतिवटा छ नि प्रकाशीको? दसवटा छ। ल ठिक छ त अनि प्रकाशीले खाजा लिनुभयो त? ल ठिक छ अनि खाजामा के लिनुभयो नि प्रकाशीले? ओहो खाजामा चटपटी खानु भएको प्रकाशीले? चटपटी त धेरै खानु हुँदैन नि प्रकाशी, थाहा छ कि छैन? ल ठिक छ त कुनै बेला खानुपर्छ, सधैँ चाहिँ खानु भएन चटपटी है, स्वास्थ्यको लागि अलिकति हानिकारक हुन्छ। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ प्रकाशी, आज कुन गीता होस् हुन्छ नि? गीत सुन्नु भएको छैन प्रकाशी? गीत सुनेर आउनु पर्थ्यो नि। ल ठिक छ त हाम्रो प्रकाशीको लागि एउटा गीत बस्नेछ आगामी दिनमा कार्यक्रममा सहभागिता जनाउँदै गर्दाखेरि गीतको क्लिप सुनेर कार्यक्रममा कल गर्नु होला है त। ओहो सधैँ सुन्नुपर्छ नि प्रकाशजी, त्यसरी त हुँदैन नि। ल ठिक छ त तपाईँको लागि एउटा गीत बस्नेछ, त्यो गीत मार्फत आफ्ना नजिकका साथीहरूलाई सम्झन सक्नुहुनेछ है। होइन ल भाइ, हामी छुट्यौँ। साथी हुनुहुन्थ्यो खोटाङबाट प्रकाशी, प्रकाशी पनि छुटिसक्नु भएको छ। अब हामी गीततर्फ नै जानेछौ। यावेश थापाको गीत रहेको छ, एकदम मिठो गीत रहेको छ है, जुन चाहिँ पब गीत पनि रहेको छ। यावेश थापाको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ, आँखाले भन्ने गीतको बोल रहेको छ है। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित

0: भर्खरै मैट्रमहाम लेख्दै मिठो गीत सुनिने सकेका छौ। पक्कै पनि गीत सुनेर कतिजना साथीले मनोरञ्जन त दिनुभयोलाई। र हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ कार्यक्रम गर्ने अन्तिम समयमा। नि हामी आइ नै सकेका छौ, साथीहरूको फोन आयो भने हामी लिन्छौ, नभए हामी कार्यक्रमबाट बिदा माग्नेछौ। है एउटा मात्र गीत बाँकी रहेको छ, आउने साथीले पक्कै पनि गीतको बोल चाहिँ थाहा हुनुपर्ने हुन्छ। है र आज धेरैजना साथीले कल गर्नुभयो र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: हेलो नमस्ते। नमस्कार दिदी।
0: नमस्ते नमस्कार। कहाँबाट कुमेजन हुन्छ?
1: सोलुखुम्बुदेखि सीता भुजेल।
0: सोलुखुम्बुदेखि सीता भुजेल। अनि सोलुखुम्बुको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ नि सीताजी? जोर बौद्धदेखि। अनि के गर्दै हुनुहुन्छ यो समयमा सीताजीले?
1: भारी बोकेर जाँदैछु दिदी।
0: ओहो, के को भारी बोकेर कहाँ जाँदै हुनुहुन्छ सीताजी? ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ सीताजी। आज कुन गीत? ओहो, साथी छुट्टी सक्नु भएको छ, सीताजी हुनुहुन्थ्यो सोलुखुम्बुबाट। र अब चाहिँ हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ, किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ। है आज धेरैजना साथीसँग एकदम मिठा मिठा कुराकानी गर्दै चाहिँ हामी अगाडि बढेका थियौँ। एकदम मिठो गीत सुन्दै सुनाउँदै चाहिँ हामी मनोरञ्जन पनि कतिजना साथीले लिनुभयो होला, पक्कै पनि सबैजना साथीले मनोरञ्जन त पक्कै पनि लिनुभयो होला। है र आज चाहिँ हामी कार्यक्रमबाट बाई बाई भन्ने बेलामा हामी आइ नै सकेका छौँ। आज अहिले भने चाहिँ हामी साथीहरूको फोन पनि हामी लिन सक्दैनौँ, कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ। र अन्तिममा एउटा मिठो गीत बाँकी नै रहेको छ है, यो मन त मेरो नेपाली भन्ने गीतको बोल रहेको छ, जुन चाहिँ राष्ट्रवादले सजेको एकदम मिठो गीत रहेको छ। र सम्पूर्ण साथीलाई कल गर्ने प्रयास गर्ने सहभागिता जनाउनुहुने र अन्तिम समयसम्म आफ्नो व्यस्तता बावजुद पनि हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण साथीलाई विशेष गरिकन मुस्टमा रेडियोदेखि आभार प्रकट गर्न चाहे। र मेरो बन्दकोटाको आवाज सबैको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र स्वर्गीय लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै यो मन त मेरो नेपाली हो भन्ने गीतलाई छाडी आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुत देविका राई पनि बुझ्न चाहन्छु। नमस्कार।

0: प्राथमिकताबाट बचन र बचाउ यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद गर्न गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034300।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
0: रैथाने पाली सेतुसिनी खरिद कार्य सञ्चालन सम्बन्धी सूचना।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरिद गर्ने कार्यक्रम रहेको ब्यौरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ। सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भने ब्यौरा खुल्ने सु घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
3: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.seluwafm.com संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सेलुवा चलिएर आइपुगे म सरस्वती पुरी सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरेको छ। सरकारले काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यस्तै सरकारले लजमा राखेका सुकुम्बासीहरूलाई पनि संचालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्न भनेकोमा क्याम्पिन संचालकहरूले हिजो वा आजसम्म खाना दिएका छन्। सरकारी होल्डिङ सेन्टर छाडेर सबै व्यवस्थापन गर्नका लागि यसअघि शुरूमा असार 12 गतेसम्मको समय दिएको थियो, त्यसपछि 19 गतेसम्मका लागि समय थपेको थियो। सरकारको सुव्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँका दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पछि बुधबारसम्ममा खर्च बुझ्न भनेको छ। त्यसका लागि निवेदन दिने म्या समय आज अन्तिम हो। सर्वोच्च अदालतले व्यवसायी अजय सुगार्मी पराजुलीमाथि अगाडि बढ़ेको सम्पत्ति शुद्धिकरणको अनुसन्धान थप अगाडि नबढ़ाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले सुगार्मीको निवेदनमाथि प्रारम्भिक सुनवाईपछि गत शुक्रबार जारी गरेको आदेशमा भनिएको छ। निवेदकका विरूद्धमा कुनै काम कारवाही नगर्नु नगराउनु भने अन्तरिम आदेश जारी गरिएको छ। वर्षौंदेखि आफूमाथि पटक पटक अनुसन्धान भइरहेको भन्दै सुमार्गीले अहिले फेरि शुरू भएको अनुसन्धान रोक्न माग गर्नु भएको थियो। त्यही निवेदनको सुनवाईपछि सर्वोच्चले प्रारम्भिक सुनवाईपछि अन्तरिम आदेश जारी गरेको हो। दुई साता अघि विभागले सुगार्मीको पासपोर्ट रोक्का गरेको थियो, त्यसपछि उहाँ सर्वोच्च अदालत जानु भएको थियो। प्रतिनिधि सभामा सांसदहरू हाजिर गर्ने र बाहिरिने प्रवृत्ति फेरि देखिएको छ। हाजिर गर्ने र टाप कस्ने प्रवृत्तिलाई हाता भन्ने गरिन्छ, यस्तो प्रवृत्ति रोकिएको छैन। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल 29 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यसमाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठी भट्टराई र नेपाली कंग्रेसका सांसद सन्तोष सुब्बाले बोल्न नाम चिताउनु भएको थियो। सभामुखले बोल्न शुरूमै श्रेष्ठी भट्टराईलाई समय दिनुभयो, तर उहाँ सभाकक्षमा हुनुहुन्न थियो। सभामुखले तीन पटक नाम बोलाउनु भयो, त्यसपछि बोल्ने क्रममा आएका अर्का सन्तोष सुब्बाको नाम बोलाउनु भयो, उहाँ पनि सभाकक्षमा हुनुहुन्न थियो। सभामुखले तीन पटक नाम बोलाउनु भयो, सभामुखले बोल्न समय दिन तेस्रो पटक नाम लिएका रासोपाका सांसद गोविन्द पन्थी भने सभा कक्षमा हुनुहुन्थ्यो। उहाँले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि श्रमिक अधिकारको संरक्षण गर्ने विश्वव्यापी प्रतिबद्धता रहेको बताउनुभयो। निजी क्षेत्रमा रहेका कामदार श्रम शोषणमा रहेको बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय सीमा अनुसार चीनले आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट लामो दूरीको डमी अर्थात नक्कली वारहेड जडित ब्यालेस्टिक क्षेपास्त्र प्रशान्त महासागरतर्फ परीक्षण गरेको छ। अस्ट्रेलियाले प्रशान्त महासागरीय टापु राष्ट्र तथा छिमेकी देश फिजीसँग नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि नै चीनले क्षेपास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति 12:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम 16 पुगेका हुन। पोर्चुगल समूह के कोप विजेता र स्पेन समूह यसको विजेताका रूपमा नकआउटमा पुगेका हुन्।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5206 फोन वा solwafmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। हवस् त, सकियो साँझ 7 बजेको सुरु समाचारमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
0: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङका स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सहजदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि र सुर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शोभा वस्तु संचालक 98 41 15 90 82।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7 3 0।

0: उपभोक्ता अधिकारको उच्चतम रक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा विदूषित लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: Ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma, ma

0: 뉴스에서 한국어 터지게 들어사이
1: सूचना सूचना सूचना सुरुङ झील बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भईरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा फादुङ क्षेत्र में घासपात काट्न गाई बस्तु चढ़ाउन तथा आवतजावत गर्ने पूर्व स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिविल जुन व्यक्ति उपभोक्ता समिति सुरु खुल्यो। यौनहिंसाबाट बचाउ र बचाउ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समेकी असन्तोष पाठकलाई परिचित नदिँदा जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पनि उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मंत्रालय उत्तर प्रदेश द्वारा जनहित में

0: ला अस्ति भर्खरै मैले ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाल्नका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: आउँदा साथी भाई खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा थिएन
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भए जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई दादो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
1: ए बाबु मैन मेरो त हात खुट्टा अनुमासा झन्झन गर्छ तिमासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्ने करार छ थाकेर हैरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त हामी दिदी अरू सँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खिरेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आन्द्रे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सोमबार हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417718 9843439696 र 9861323472 आन्जी औषधालय सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोसे ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्ने यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हो, अपराध हो।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन हो।
12: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन सूचना।
13: होंडा का विशेषता
14: जापानीज ऊर्जा प्रणाली उत्पादित
13: उत्कृष्ट माइलेज,
14: राम्रो रिसेल मूल्य,
13: टिकाऊ र भरपर्दो,
14: अफरोड का लागि पनि उपयुक्त,
13: BS6 तथा नयाँ भर्सन बजार में लॉन्च भइरहेको,
14: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
13: हाम्रा सेवाहरू
14: ओखलढुंगा र खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
13: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
14: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
13: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
14: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारी भुजानी ओखलढुंगा।
13: सम्पर्क नम्बर 0375902222, 98528802222 र 98428030।

0: 듣고 심사.
1: 예, 이게 뭐요? 이거 얼마큼 나와요?
2: 기운호, 도저히 떨리거니. 어버터, 암라 두카카 된 석희에. 계속 기운이, 강마 서랍 번에 번에 버사 힘이 빨라 번에 더없어. 라버리 숨어 석희 아이나?
1: 아이나, 키나 마이리 마주? 어버 가디 살리바치, 아미라인 소리로 내오게. 한미 마트리 아이나, 안그러졌어 버치 파리고 쳐들어만, 사르바지니 기아타 번에 전문 버차 번에라, 아미라인 망가는 버사게.
2: 서랍 번에 막히게 내 보양서. जथावारी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जान पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
2: नेपाल सरकार विज्ञापन अलिकति जोत्न पाएन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भन्ने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि
2: यो कहाँ किन्न पाइन्छ अनि पाँचले सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनि सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पो सर्भिस काली सिद्धि चरण नगरपालिका एघार गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 037-592-222 98-528-80-222 साथै 98-010-20-895 मिसकल गर्नुहोस् मद्दतै तपाईँलाई फोन आउनेछ
9: आया भनेर पो बसेछ त बिरामी भोक्या हो
10: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
9: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
10: हो र के डेन्टल रे
8: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्ड नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
9: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झुट्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने
2: सुन चाँदी को दाँत राख्ने गिजा सुनिने रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चा को उमेर नपुगी दाँत में किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गर्ने
0: नेपाल मेडिकल काउंसिल में दर्ता भएका चिकित्सकहरू द्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक में व्यवस्थित स्टैंडर्ड स्टेराइजेशन स्टैंडर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलॉजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
11: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
12: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
13: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नला र ल आँखा बन्द गर त
12: त्यसै जसको नाम छ हजुर पनि ल आँखा बन्द गरे
13: ल अब आँखा खोला त
12: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
14: बालक बालिकालाई कानमा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदै निर्देश सम्बन्ध छ
15: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
16: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
15: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाई विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
16: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नै गरौँ न हजुर
2: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
17: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिउ
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-8735-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसो मोटर
0: स्पेयर पार्ट्स एण्ड सप्लायर्स मा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98 62 96 46। नमुना दुधकुण्ड आयल फार्म स्टोर सुनु दुधकुण्ड नगरपालिका 7 गार्मा जोरबौद सुनुखुम्बु।
18: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नहीं आई
19: नो किन किन छन् छ भने
18: हैन यतिकै जाने मन लागेन
19: यतिकै पनि हुन्छ
18: मैले साइन्सको कन्ठे गर्न सकिन सरले हुन्छ
19: ए कुरा त्यस्तो हो लाएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना बुबु
20: नमस्ते कति टाइम निकाल्नु भयो
19: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिक्नुहुन्छ भन्दै थिए
20: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
18: हस् म्याडम
0: नेपाल सरकार विज्ञापन बोर्ड
21: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
22: ए के भो दौडिदिए पो आइस त
21: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
22: भन् को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौ जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: बिहार सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुमेदत कुंडी नगर पालिक पांच सलेरी स्कूल खुम्बु विगत देखि नई ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहर का साथ में सब सुंद हाम्रा सेवाहरू यस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी ताल्छा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्र होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203099 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कूल खुम्बु
1: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाड्दैनौ।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनौ सर गाउँ घरमा। एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: हाम्रो मामाले भन्नुभएको ऊ त्यो पहिलो घरको हजुरआमा त बोक्सियो रे नि। होइन त्यस्तो त।
5: सरिता, तिमीहरूको के खास कुछ कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्नु हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष

0: जोगाउनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि नमरे तिमीले भने। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
2: बिन्दु भएर औषधि हालेको
1: शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै गोठ बिरुवामा बिस हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै जोखिम हुन्छ
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन।
1: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: श्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ केटाकेटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।

0: आज सरकार विज्ञापन दो।
1: नमस्कार सेनसेविका दिदी, नमस्कार नमस्कार। बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नामसँग जिराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन हो।
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरूमध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: यता नआऊ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो,
5: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै त घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुनु सुन नहुनु होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
6: महिनावारी भएको बेला खानु नदिनु, भन्छ वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यसका कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भयो नि डाक्टर साहब
3: अनि के खानु भएको थियो र अब आर्थिनु पर्दैन उपचार हुन्छ
2: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
3: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला जस्तो भएको छ डाक्टर साहब
3: म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
2: हजुर
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
2: हवस् डाक्टर साहब हजुरले भन्नु यसरी गर्छु
0: नेपाल सरकार विज्ञापन हो
4: मरेँ के हो
3: हेर त रगतै रगत भयो च्यामा त त्यस्तो हेर्न नि सक्दिन
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्रस बिच बाटोको बाटो काटेको
3: हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही ठेगान छैन
4: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
1: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
0: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
1: नेपाल सरकार

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
0: असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसम विभागको अनुमान।
1: असारको चौथो हप्ता शुरू भइसक्दा चालू आर्थिक वर्षको खाता बन्दी हुन 3 दिन बाँकी। पूँजीगत खर्च 36.5% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन शुरू गर्न विज्ञको सुझाव।
2: साउन 1 गतेदेखि 2 गतेदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन।
0: श्रीलंकामा कारागारभित्र दुई समूह बीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै घाइते।
1: विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रीज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नु सफाई पनि भन्नु रहेछ। मलाई त मेजरको पानी लागिसकेको छ। मेजर अप्लायंसेस, मेजरको पानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यकाका नदी खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित बनाएको सरकारले अहिले उनीहरूलाई खाना दिन बन्द गरेको छ। बसिरहेको ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखेको सरकारले आजदेखि खाना दिन बन्द गरेको हो। काभ्रेको बनेपा, भक्तपुरको खरीपाटी, नगर कोटको खानेपानी केन्द्र, इचंगु अपार्टमेन्ट लगायत होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीलाई आजदेखि खाना बन्द गरेको छ। उनीहरूले आज बेलुकादेखि खाना पाउने छैनन्। बस्नका लागि भने केही दिन ठाउँ दिने आएको पीड़ितहरूले बताएका छन्। सरकारले 19 गतेसम्मको मात्र पैसा दिने भनेपछि होटलमा राखिएका सुकुम्बासीसँग होटल संचालकहरूले 4 दिनको पैसा माग्दै आजदेखि खाना नदिने बताएका छन्। सरकारले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई असार 19 अर्थात गएको शुक्रबारभित्र राहत रकम लिएर खाली गर्ने सूचना टाँसेको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दोस्रो पटक म्याद थप्दै असार 19 गतेभित्र 25,000 रूपियाँका लागि निवेदन दिन र होल्डिङ सेन्टर खाली गर्न सबै होल्डिङ सेन्टरहरूमा सूचना टाँसेपछि होल्डिङ सेन्टरहरूले खाना खुवाउन छाडेका हुन्। विभिन्न होल्डिङ सेन्टरमा र बाहिर रहेका सुकुम्बासीहरू मध्ये 1,400 भन्दा धेरै परिवारले हिजो बेलुकासम्म 25,000 रूपियाँका दरले रकम दिएका छन्। आजसम्म निवेदन दिनेले रकम पाउने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महाजनले जानकारी दिनुभयो। सरकारले सुकुम्बासीहरूलाई शुरूमा व्यवस्थापनका लागि 25,000 रूपियाँ र सुकुम्बासी प्रमाणित भए थप 3 महिनासम्म मासिक 15,000 रूपियाँ दिने निर्णय गरेको छ। त्यही निर्णय अनुसार रकम बुझेर होल्डिङ सेन्टर खाली गर्न भनिएको आयोजनाले जनाएको छ।
1: यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। उपत्यका विभिन्न ठाउँ र नदी किनाराबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाई छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित वर्षवासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित वर्षवासी गरी कुल 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेको बताउनुभयो।
0: सभामुख डुलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका महत्वपूर्ण विषयमा गम्भीर भन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ।
1: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री ऋषा मेहताले स्वास्थ्य बीमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्नु नहुने बताउनु भएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 15 अर्ब रूपियाँ विनियोजन गरेको मन्त्री मेहताले जानकारी दिनुभयो। चालू आर्थिक वर्ष 10 अर्ब रूपियाँ विनियोजन गरेको भए पनि 23 अर्ब रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरेको उहाँको भनाइ छ। 2082 सालको मंगसिर मुसान्तसम्म बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दावी भुक्तानी फर्स्योट भइसकेको र त्यसपछिको भुक्तानीका लागि आवश्यक बजेट तथा दिगो सोच निश्चित गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। धेरै सो बिरामी व्यक्ति मात्र बीमामा आबद्ध हुँदा कार्यक्रमको दिगोपनामा चुनौती थपिएको उहाँको भनाइ छ। स्वास्थ्य बीमा सुधारका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रणनीति अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो।
1: समयमा पानी नपर्दा यस वर्ष धान रोपाईमा ढिलाइ भइरहेको छ। कृषि विभागका अनुसार अहिलेसम्म देशभर 32.38% मात्रै रोपाई भएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर मध्ये अहिलेसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई गरिएको हो। गएको वर्ष यही अवधिमा देशभर 45% रोपाई भइसकेको थियो। धान उत्पादनको भण्डारण मानिने मध्यप्रदेशकै अवस्था चिन्ताजनक रहेको छ। विभागका अनुसार मधेसको 3,85,933 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म 60,346 हेक्टरमा मात्र रोपाई भएको छ। यो कुल क्षेत्रफलको जम्मा 15.6% हो। गएको वर्ष मधेसमा यही अवधिमा 25.1% मात्र रोपाई भइसकेको थियो। अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेश 57.9% रोपाई भएको छ। सुदूरपश्चिममा गएको वर्ष यही अवधिमा 82.8% रोपाई भइसकेको थियो। यस्तै अहिलेसम्म गण्डकी प्रदेशमा 41%, कर्णाली प्रदेशमा 40.5%, लुम्बिनी प्रदेशमा 37.3%, बागमती प्रदेशमा 33.2% र कोशी प्रदेशमा 31.5% रोपाई भएको छ। यस वर्ष औसतभन्दा ढिला प्रवेश गरेको मनसून फैलन पनि ढिलाइ भएको थियो। पछिल्लो हप्तामा भनियो वर्षा भएर रोपाई भइरहेको छ।
0: यसैबीच अहिले बागमती प्रदेशको काठमाडौँ उपत्यका सहित चितवन र दोलखा जिल्लाका आसपासका क्षेत्र, कोशी प्रदेशको सोलुखुम्बु र मोरङ जिल्ला, लुम्बिनी प्रदेशको रोल्पा, अरखाँसी र पाल्पा जिल्ला, कर्णाली प्रदेशको मुगु जिल्ला तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला र आसपासका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। केही ठाउँमा ठूलो पानी पनि परेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। छ। सीधे कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: मेरो कपडा प्याकिङ गर्दै थियो, स्याम्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
7: हो। ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिनजेल हामीले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द, 25,000 रूपियाँका लागि निवेदन दिने न्यास सकियो, 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई, सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने, असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, चालू आर्थिक वर्ष 2082-83 सकिन अब 3 दिन मात्र बाँकी छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। लसअनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ, तर खाताबन्दीको समय नजिकिँदा सरकारले विकासले बजेट भनिने पूँजीगत बजेटको 37% खर्च गरेको छ। अझ महत्वपूर्ण कुरा, सरकारले असारको पहिलो 15 दिनमै झण्डै 3.5% अर्थात 67 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। यसरी सरकारले लामो समयदेखि विवादित बनिरहेको असारे विकासलाई निरन्तरता दिएको हो। आर्थिक वर्षको अन्त्यतिर अत्यधिक खर्च हुँदा कामको गुणस्तर कम हुने र कतिपय काम कागजमा मात्र सकिने जानकारहरू बताउँछन्। साथी हृदय रिमालले असारमा पूँजीगत खर्च धेरै हुनुलाई कसरी लिने भनेर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठलाई सोध्नु भएको छ।
2: हाम्रो पूँजीगत खर्च व्यवस्थापन, विकास आयोजना व्यवस्थापनको कमजोरी हो। काम सम्पादन भइसकेपछि छिटो नै पेमेन्ट गरिदिनुपर्ने हो। कतिपय त कामको सम्पादन भएर पनि भुक्तानी अन्तिममा गर्ने प्रवृत्ति छ, कतिपय कामै पनि ढिला गर्ने जब समय घर्किनु लाग्छ अनि हतार हतारमा गर्ने प्रवृत्ति छ। त्यसले गर्दा पनि काम पनि अलिक बढी असारमा हुने, त्यो भुक्तानी पनि अलिक बढी असार नै हुने, कतिपय फेरि पहिले भएका कामहरूको पनि अन्तिममा गएर बल्ल भुक्तानी गर्ने, किनभने असारपछि त खाता पनि हुन्छ अनि हतार हतारमा भुक्तानी गर्ने प्रवृत्ति छ। यो प्रवृत्तिलाई वास्तवमा आउने वर्ष यो नयाँ सरकारले जिम्मेवारी बोध गरेर यसलाई चाहिँ परिमार्जन गर्नुपर्छ। वर्तमान सरकारले नै गरेन भनेर भनिहाल्न त नमिल्ला, तर अर्को वर्ष भएन साउनदेखि आउने आगामी आर्थिक वर्ष पनि यस्तै रह्यो भने पक्कै पनि सरकारको कमजोर जानकारीको रूपमा लिन सकिन्छ।
8: यो हामी जे काम गर्दाखेरि पनि अन्तिम अन्तिम समयमा बढी चाहिँ तात्ने गर्छौँ, यसैको असर हो हाम्रो समग्र परिवेश।
2: एउटा त नेपाली शैली पनि होला, हामी घर व्यवहार अथवा अरू सामाजिक काम कारवाहीहरूमा पनि त्यो देख्छौँ नि, अन्तिममा गएर जब समय ढल्केपछि हतार गर्ने राजनीतिक निर्णयहरूको स्वभावमा पनि त्यस्तै देख्छौँ। सरकारी पनि पारा अलिकति त्यस्तै हुन्छ, गरौँला नि भोलि गरौँला भन्ने प्रवृत्तिले पनि अलिकति रोल खेलिया हुन्छ, खेलेको हुन सक्छ। तर अब सधैँ यस्तै गरेर त भएन, विकास गर्ने हो, समृद्धि ल्याउने हो भने त हामीले यो प्रवृत्ति, समय व्यवस्थापनका प्रवृत्ति, हामी विभिन्न कार्यक्रमहरू सामान्य कार्यक्रमहरू बैठकहरूको पनि हाम्रो समय व्यवस्थापनमा त धेरै कमजोरी देख्छौ नि, त्यही आयोजना व्यवस्थापनमा पनि देखिएको जस्तो लाग्छ।
8: अहिलेको सरकारले आगामी दिनमा चाहिँ सामदेखि नै लागू हुने गरी कामहरू गर्नुपर्ने के हो, यो बजेट समयमै खर्च गर्नका लागि निर्माण व्यवसाय पनि यही बेला ताति नै सरकार पनि अनुगमनमा यति बेला हिँड्ने, बाढ़ी पहिरो विपदको यही समय छ, यी कुराहरूलाई चाहिँ नीतिगत व्यवस्थापन कहाँनिर हो?
2: त्यसैको लागि नै देश 15 गते बजेट ल्याउन सुरु गरिएको हो। देश 15 गते बजेट आइसकेपछि अब मेरो आगामी वर्षको कार्यक्रम के हो भन्ने कुरा सबै मन्त्रालय कार्यालय संस्थालाई थाहा भइसक्यो। भनेपछि अब 15 गतेदेखि असार मसान्तसम्म एक हिसाबले हेर्ने हो भने तयारीको समय हुनुपर्ने हो, तयारी गर्नुपर्ने हो, गरिनुपर्ने हो, अनि साउन 1 गतेदेखि कार्यान्वयन गरिनुपर्ने हो। त्यो हुन सकेका छैन, हामी 15 मै बजेट ल्याए पनि त्यो अनुसारको हुन सकेका छैन, कार्यान्वयन हुन सकेका छैन। अब अहिले मौका छ नयाँ सरकारले नयाँ ढंगले त्यो किसिमले प्रभावकारी ढंगले काम गर्नलाई। अब के भइरहेछ, मन्त्रालयको तयारी कस्तो छ थाहा छैन, असारको पनि अब हामी 10-11 दिन मात्रै बाँकी छ। यतिखेरसम्म साउन 1 गतेदेखि गर्ने कामको जुन जेठ 15 बजेट आयो, बजेट पास पनि एक हिसाबले भइसक्यो, संसदबाट पास पनि भइसकेको छ, पेस भइसकेपछि अब तिनीहरूको सरकारमा छैन, धन्यको सरकारको पास नहुने कुरो पनि भएन। त्यो हिसाबले अब तयारी मन्त्रालयहरूले के कस्तो गरेका छन् त्यहाँ पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। वास्तवमा असारसम्म तयारी गरेर साउन 1 गतेदेखि 2 गतेदेखि आगामी आर्थिक वर्षको बजेट कार्यमा लग्यो भने अहिले जस्तो अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन। अब हेरौँ कसरी अब नयाँ सरकार जान्छ, अब नयाँ राम्रो म्यान्डेट लिएर आएको सरकार छ, त्यसको लागि केही समय पर्खनु नै पर्ने हुन्छ।
0: उहाँहुन्थ्यो राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ। नेपाल दर्पणमा खबरकै सिलसिला, चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बिना प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग दिएको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटको कारण समग्र दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गहरूमध्ये 16 वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक बजार क्षेत्रमा पनि उल्लेख्य वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64.27 खर्ब रूपियाँबाट 64.65 खर्ब रूपियाँ पुगेको कार्यालयले आएको छ।
1: अर्थमन्त्री डाक्टर सोडिङ वाग्ले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष नासा तोकान्दा बीच सहकार्यका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्दालाई धन्यवाद दिनुभयो। उहाँले आउँदा दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्ले संघको भेटमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
0: पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निश्चय आज 26.29 अंकले घटेर 2627.13 झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 3% भन्दा धेरै उडान लागेको छ। आज 239 कम्पनीको शेयर घटेकामा 34 बढ़ेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबड भएको छैन। आज थ्री स्टार हाइड्रो पावरको शेयर 13.79% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्स, सानीगढ़ हाइड्रो, कलंगा हाइड्रो को शेयर 15% ले बढेको छ। आज नेप्सीसँग कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,41,00,000 रुपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 75,40,000 किता शेयर 3,55,00,000 रुपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: भरपूर मनोरंजन सहित मात्र 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महीनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छालसूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
12: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
13: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नवलपरासीको पालीनन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ताले 3,45,99,000 रूपियाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको दावीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरेको अनुसन्धानबाट भ्रष्टाचार पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारको छानबिनका क्रममा र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने ती अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा, आमा र दुईजना श्रीमतीहरूलाई पनि प्रतिवादी कायम गरेको छ।
0: नेपाली शिक्षित महिलाले नै आफ्नो नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आज दिक्तेलमा गरेको अन्तर्क्रियामा प्रस्तुत गरेको तथ्याङ्क अनुसार 61% आधारभूत र 53% माध्यमिक शिक्षा प्राप्त आमाले शिशुलाई पर्याप्त स्तनपान नगराएका हुन्। उच्च शिक्षा हासिल गरेका 49% आमाले भने दानी प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनुभयो। कोशी प्रदेशमा जन्मेको 1 घण्टाभित्र स्तनपान गराउने महिला 47% मात्र रहेका छन् भने 6 महिनासम्म पूर्ण स्तनपान गराउने महिला 53% मात्रै छन्। तर खोटाङको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको र जिल्लामा 1 घण्टाभित्र 98.65 र 6 महिनासम्म 73.01% शिशुले पूर्ण स्तनपान पाएको स्वास्थ्य कार्यालयले जनाएको छ। पूर्ण स्तनपान नगराउँदा शिशुमा पखाला, श्वासप्रश्वास संक्रमण र मोटोपनाको जोखिम बढ्ने र आमालाई स्तन क्यान्सरको सम्भावना बढ्ने जनस्वास्थ्य अधिकृत शिवेन्द्र प्रसाद सिंहले बताउनुभयो।
1: नेपालबाट हराएका दुई पुरातात्विक महत्वका मूर्ति अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ। पुरातत्व विभागका अनुसार फिर्ता भएकामा न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयमा रहेको 16 शताब्दीको काठको नृत्य देवीको मूर्ति एक हो, जुन पाटनको युवाहावहीबाट हराएको थियो। अर्को बिकर्ली खोला संग्रहालयमा रहेको 13 शताब्दीको तामाको पद्मपारी लोकेश्वरको मूर्ति हो, जुन ठमेलको विक्रमशील शिला महाविहारबाट सन् 1980 को दशकमा हराएको थियो। अनुसन्धानमा दुवै मूर्ति नेपालबाट गैरकानूनी रूपमा गएको प्रमाणित भएपछि न्यूयोर्कको जिल्ला अधिवक्ता कार्यालयले फिर्ता गर्न सहयोग गरेको थियो। नेपाल र अमेरिका बीचको सांस्कृतिक सम्झौताका कारण भविष्यमा अन्य चोरी सम्पदा पनि फिर्ता ल्याउन सहज हुने विभागले जनाएको छ।
0: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सगरमाथामा बढ़दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानून व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले 7000 मिटरका हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नदिने तयारी गरेको जानकारी गराउनु भएको हो।
1: म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 2500 जोड़ीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजन बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोड़ीलाई प्रतिजोड़ी 3500 रूपियाँ सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष वेद प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलंकामा कारागारभित्र दुई समूहबीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गएको छ। बिहान नोगोम्बो कारागारमा भएको झडपमा अरू 100 जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। घाइतेहरू अस्पतालमा भर्ना गरिएको छ। कारागारभित्र गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ। झडपपछि विशेष कार्य बल र दंगा नियन्त्रण इकाईका अधिकारीहरू कारागार परिसरभित्र प्रवेश गरेका थिए। हिजो पनि यही कारागारमा भएको झडपमा 2 जनाको ज्यान गएको थियो भने 39 जना घाइते भएका थिए। यद्यपि अधिकारीहरूले हिजो नोगोम्बो कारागारभित्रको तनावपूर्ण स्थितिलाई नियन्त्रण लिएको दावी गरेका थिए तर आज कारागारभित्र फेरि झडप भएको हो। झडपपछि धेरै कैदी र कारागारका अधिकारीहरूलाई कारागारबाट बाहिर लगिएको छ। यसैबीच कारागारका प्रवक्ता एसी गजनायकले दुई समूह बीचको झडप नियन्त्रणमा लिन आएका अधिकारीहरूमाथि कैदी बन्दीहरूले आक्रमण गरेका बताउनु भएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको अक्सन शुरू भएको छ। अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले अन्तिम छनौटमा परेका 155 जना खेलाड़ीलाई 3 वटा श्रेणीमा छुट्याएको छ। अक्सनका लागि 347 जना खेलाड़ीले नाम दर्ता गराएका थिए। श्रेणी एमा 5, बीमा 27 र सीमा 123 जना खेलाड़ी रहेका छन्। अक्सन मार्फत 7 वटा फ्रेन्चाइज टोलीले 52 जना खेलाड़ी अनुबन्धन गर्नेछन्। क्यानका अनुसार यस पटकदेखि हरेक फ्रेन्चाइज टोलीमा 2-2 जना थप नेपाली खेलाड़ी हुनेछन्। मार्की र ट्यालेन्ट हन्टबाट छनौट हुने खेलाड़ी सहित हरेक टोलीमा 14 जना नेपाली खेलाड़ी रहनेछन्।
0: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 को विजेता स्पेन खेल्नेछन्। यो खेल राति पहिले 1 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रियालाई 3-0 गोलले हराउँदै अन्तिम सुरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह यसको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै 2018 दुवै टोलीबीचको खेल 3-3 बराबरमा सकिएको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 र स्पेनका लामिन यामाल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा एमएल जन्मिएकी थिइनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 गोलले हराउँदै अन्तिम सुरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको। यसअघि सन् 1930 अमेरिका 3-0 र सन् 2014 बेल्जियम 2-1 विजयी भएको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
0: असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसम विभागको अनुमान।
1: चालू आर्थिक वर्षको खाता बन्दी हुन 3 दिन बाँकी। पुँजीको व्यक्तिगत खर्च 36.5% मात्र अब साउनदेखि नै बजेट कार्यान्वयन शुरू गर्न विज्ञको सुझाव
0: श्रीलंकामा कारागारभित्र दुई समूह बीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो 100 जना भन्दा धेरै घाइते
1: तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको अक्सन शुरू विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी दिनेश निरलासँगै हामी महेश गेवाली र भजनेर बसेको परिणिता हुन्छौं यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं नमस्कार

0: right to your heart. Solo FM 101.2 MHz.
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन. कार्यक्रम सुनेर आशीषित हुनुहोस्.

0: भएका छौं, जुन अन्धकार पाप दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकपूर्ण जीवन जिउन आत्म शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश लिनेछौं।
1: आजको यस मार्गदर्शन रेडियो कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ। यो कपटपन भनेको के हो? यसले कसरी मानिसलाई धोका दिन्छ? के कपटपना सधैं छोपिएर रहन सक्छ होला? के थुन्चेले छुप्दा छुप्दा एक दिन डोकोले छोपी पठाउँदा सबै कुरा उदाङ्गो हुन्छ कि? कपट वा कपटीपनको कुरा बडो अनौठो हुन्छ। अशुद्ध र अधार्मिक मानिसहरूले आफ्नो जीवनमा कपटपनालाई एउटा माध्यम बनाएका हुन्छन्, जसको मार्फतबाट उनीहरूले आफ्नो उद्देश्यलाई प्राप्ति गर्छन् र सफलताको महसुस पनि गर्छन्। तर याद गर्नुहोस्, कपटपन एउटा छोटो समयको निम्ति मात्र सार्थक हुन्छ, यसले सधैँभरि हामीलाई साथ दिँदैन। परमेश्वरले यस विषयमा के भन्नुहुन्छ? यूहन्नाको सुसमाचार 14 अध्यायको 16 17 पद यीशुले भन्नुभयो, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ, म पितासँग विन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। यिनी सत्यका आत्मा हुनुहुन्छ, जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न त देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँग बास गर्नुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुनेछ। यस खण्डमा प्रभु येशूले आफ्ना चेलाहरूसँग एउटा विशेष प्रतिज्ञा गर्नुभएको छ। उहाँले तिनीहरूका निम्ति एक सहायक पठाउनुहुने प्रतिज्ञा गर्नुभएको छ, जुन सहायकले यस संसारमा जिउँदा हामीलाई सहायता गर्नुहुन्छ। ती सहायकलाई येशूले सत्यका आत्मा भन्नुभयो। बाइबलमा उहाँलाई पवित्र आत्मा, सल्लाहकार, शान्तिदाता, परमेश्वरका आत्मा आदि नाउँले सम्बोधन गरिएको छ। येशूले भन्नुभयो, संसारले ती सत्यका आत्मालाई स्वीकार गर्ने छैन भनेर चेतावनी पनि दिनुभयो। संसारले सत्यका आत्मालाई किन स्वीकार गर्दैन वा स्वीकार गर्न सक्दैन? त्यसका दुईटा मुख्य कारणहरू छन्। पहिलो कारण यो हो कि संसारमा धेरै मानिस परमेश्वरदेखि टाढा भएका छन्। धेरै मानिसहरू परमेश्वरको विरूद्धमा विद्रोह गर्छन्। संसारका मानिसहरूले सत्यतालाई अस्वीकार गरेका छन्। रोमी 1:18 यस्तो लेखिएको छ, संसारले सत्यलाई तिनीहरूका आफ्नै अधर्मले दबाई राखेको छ। अधर्म र सत्यता कहिले पनि एकसाथ रहन सक्दैन। मानिस सत्यतामा रहेर जिउन सक्छ, साथै अधर्म गर्दै पनि जिउन सक्छ, तर दुवै कुरा एकैसाथ गर्दै जिउन सक्दैन। अधर्म र सत्यता एकले अर्कोलाई समर्थन गर्दैन, एकैसाथ रहन सक्दै सक्दैन। दोस्रो कुरा, परमेश्वरको विरूद्ध विद्रोह गरेर मानिस संसारको अधीनमा पर्छ। बाइबलले भन्छ, यो संसार शैतानको अधीनमा परेको छ। शैतानले मानिसहरूलाई बहकाउँछ भनेर बाइबलको प्रकाशित वाक्यको पुस्तकमा स्पष्ट लेखिएको छ, 12:9 हो, मानिसलाई बहकाउँछ असत्यताले। प्रभु येशूको दिन नआउन्जेलसम्म यो संसार त्यही दुष्टताको अधीनमा परेको छ। बहकाउनु, छल कपट गर्नु शैतानको हतियार हो, जसले मानिसलाई भ्रममा राख्दछ। त्यसद्वारा मानिसले आनन्द पाउँछ। यो संसारमा धेरै मानिसले छल कपटलाई आफ्नो जीविका कमाउने साधन बनाएका छन्, होइन त? अरूलाई धोका दिनु, झुट बोल्नु, अरूको अफवाह उडाउनु, ठग्नु, चुत्याउनु नै कपटको धन्दा हो। यो त व्यवसाय हो कपटको। बाइबलले भन्छ, आखिरी दिनमा जब परमेश्वरको न्याय हुन्छ, तब यस्ता मानिसहरू अर्थात छल कपट गर्नेहरू शैतानको साथमा नै आगोको कुण्डमा फालिनेछन्, जहाँ तिनीहरूले अनन्त कालसम्म कठोर पीड़ा भोग्नेछन्। आज मानिसहरूले छल कपट गरेर, ठगेर, अरूलाई धोका दिएर धेरै धन सम्पत्ति कमाएका हुन सक्छन्, आफ्नो ओहदा कुर्सी जोगाएका हुन सक्छन्, मौज मजामा बाँचिरहेका हुन सक्छन्, छल कपट गरिरहेका हुन सक्छन्, तर तिनीहरूको आनन्द र मौजको दिन तोकिएको छ। परमेश्वरले तिनीहरूको कठोर न्याय गर्नुहुनेछ। तिनीहरूले आगोको कुण्डमा आफ्नो अनन्त काल बिताउनु पर्नेछ। आज उनीहरूलाई छल कपट गर्नु हुँदैन भन्दा रिसाउँछन्, उल्टो गाली गर्छन्, सुसमाचार सुनाउँदा धम्की दिन्छन्। तिनीहरू सत्यका आत्मालाई, परमेश्वरका आत्मालाई स्वीकार गर्न सक्दैनन्। सत्यका आत्मालाई जीवनमा स्वीकार गरेर जिउन सक्दैनन्। परमेश्वरले तिनीहरूका निम्ति अतल कुण्ड राख्नु भएको छ। सत्यका आत्मा र अधर्म बीच कहिले पनि सम्झौता हुन सक्दैन। नयाँ करारको चर्चमा एउटा घटना नाटकीय रूपमा भएको छ। चर्चको स्थापना भर्खरै भएको थियो। चर्च मण्डली कसरी चल्नुपर्छ भन्ने कुनै मेलोमेसो थिएन। प्रभुले पनि चर्च मण्डली यसरी चल्नुपर्छ भनेर स्पष्ट बताउनु भएन। तर प्रभु येशूलाई ग्रहण गर्ने मानिसहरूले एउटा कुरा स्पष्ट बुझेका थिए, तिनीहरूले अरूलाई सहायता गर्नुपर्छ, परमेश्वरको सुसमाचार बाँड्नुपर्छ, गरीब दिन दुखीलाई वास्ता गर्नुपर्छ, भोकालाई भोजन जुटाइदिनुपर्छ, नाङ्गाहरूलाई वस्त्र ओढाइदिनुपर्छ, यस्तै परोपकारी कार्यहरू गर्नुपर्छ भनी तिनीहरूले बुझेका थिए। येशू आफैले पनि यस्तै कार्यहरू गर्नुभएको थियो। अब चर्च शुरू भएपछि त त्यहाँ सबै किसिमका मानिसहरू आए, धनी गरीब, उनी नहुने, सम्पन्न विपन्न सबै मानिसहरू आए। चर्च मण्डलीका धनीहरूले गरीबहरूलाई सहायता गरे। कसै कसैले आफ्नो जग्गा जमिन बेचेर त्यसबाट प्राप्त भएको रकमबाट चर्चका अगुवाहरू कहाँ लिएर आए। उनीहरूले खाँचोमा परेकाहरूलाई सहायता गरून् भनेर। तिनीहरू एक दम्पति थिए, पतिको नाम अनन्या, पत्नीको नाम सफिरा। तिनीहरूले पनि आफ्नो जग्गा जमिन बेचेर बिक्रीबाट आएको रकम धर्मगुरू प्रेरित कहाँ लिएर आए। त्यसो गर्नु राम्रो कुरा थियो, तर त्यहाँ केही समस्या थियो। तिनीहरूले जमिन बेचेको पूरै दाम ल्याएन, के आफूसँग राखे। प्रेरितहरूले सोद्धा त्यति नै हो भने, तिनीहरूलाई कसैले पैसा मागेको थिएन, जमिन बेचेर पैसा ल्याऊ भनेका पनि थिएन। चर्चले अहिले पनि कसैसँग त्यसरी माग्दैन पनि। अनन्या सफिराले पैसाको विषयमा झुटो बोलेका थिए। पैसा तिनीहरूकै थियो, दिनुपर्छ भन्ने विचार तिनीहरूकै थियो, तर पैसाको विषयमा तिनीहरूले छल कपट गरे, आफ्नै पैसाको विषयमा छल गरे। अनि परमेश्वरबाट तिनीहरूमाथि दण्ड आयो। पति र पत्नी दुवै मृत्युका भागीदार भए। परमेश्वरसँग, सत्यका आत्मासँग कहिले झुट बोल्न सकिँदैन। निश्चय आज झुट बोल्ने मानिसहरू प्रशस्तै हुन्छन्, तुरन्तै मरिहाल्दैनन्, मरु अझै हामीभन्दा पनि राम्रा राम्रा भएर हिँड्छन् होला, तर तिनीहरूले निश्चय नै एक दिन डरलाग्दो दण्ड पाउनेछन्। कुरा यति हो, प्रभु येशूमा विश्वास गर्ने मानिसहरू छल कपट झुटो कुरा जस्ता अधर्मबाट टाढा बस्नुपर्छ। हेर्नुहोस्, दश आज्ञामा पनि यस्ता आज्ञा छन् जहाँ बताइएको छ कि झुट नबोल्नु। झुट बोलेर मानिसले ठूलो अधर्म गर्छ, किनभने तपाईँ र मैले बोलेको झुट कुराहरूद्वारा हामीले अरूलाई शोषण गरेका हुन्छौं, अरूको अफवाह उडाएका हुन्छौं, हामीले गलत कार्य गरिरहेका हुन्छौं, हामीले आफ्नै ढाकछोप गरिरहेका हुन्छौं, अरू के अधर्महरू गरिरहेका हुन्छौं जब हामी झुट बोल्छौं। असत्यको आत्माले हाम्रो जीवनलाई कुभलो गर्छ। तर खुशीको कुरा यो छ कि मण्डलीमा, चर्चमा आउने मानिसहरू यस्ता अधर्मबाट आफूलाई टाढा राखेका हुन्छन्, किनभने परमेश्वरको वचनले हाम्रो जीवनलाई यी अधर्मबाट टाढा राख्न प्रेरणा दिएको हुन्छ, किनकि तिनीहरू सत्यका आत्माद्वारा डोर्याइएका हुन्छन्। जब तपाईँ र मेरो जीवन सत्यको आत्माद्वारा डोर्याइएको छ भने हाम्रो जीवन सत्यताबाट टाढिएको हुन्छ। यो धेरै नै असल कुरा हो, किनभने तपाईँ घरबाट बाहिर निस्कँदा नै मानिसहरूले कति धेरै असत्य बोलिरहेका हुन्छन्। पसलमा जानुहुन्छ, पसलमा पनि उनीहरू दाम लिँदा दिँदा पनि झुट बोलिरहेका हुन्छन्। फलफूल सब्जी पसलमा पनि उनीहरू चाहिँ ससाना कुराहरूमा झुट बोलिरहेका हुन्छन्। पाकेको छ भन्छन् तर भित्र काँचै हुन्छ, राम्रो छ भन्छन् तर भित्र कुहिएको हुन्छ, होइन त? परमेश्वरको दृष्टिमा सत्यवादी, कपट रहित भएर जिउनु एउटा असल कुरा हो। यस्तो जीवनले इनाम ल्याउँछ। यस्तो जीवन चाहिँ पातै पातले भरिएको एउटा रूख जस्तै हो, जसको मुनि तपाईँ र हामी आएर धेरै शान्ति पाउँछौ, विश्राम पाउँछौ, अनि शीतलो हावा पनि पाउँछौ। तपाईँ र मेरो जीवन सत्यतामा समर्पित जीवन बन्न सकोस्। परमेश्वरले सबै मानिसलाई यसमा विश्वास गरी यस्तै पारदर्शी जीवन जिउन बोलाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र गरम बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। उहाँ ज्योतिका परमेश्वर हुनुहुन्छ, अर्थात् उहाँ ज्योति हुनुहुन्छ, उहाँ अन्धकार हुनुहुन्न, उहाँ बोक्नु हुन्छ। ज्योतिमा सबै कुरा छर्लङ्ग हुन्छ अनि त्यहाँ सत्यता हुन्छ। परमेश्वर सत्यताको प्रकाश हुनुहुन्छ, सत्यताको स्रोत हुनुहुन्छ। परमेश्वरले तपाईँलाई

0: श्रोताहरू आजको
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदानहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो होइन। गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन।
3: सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ।
2: घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो।
3: यो त मागौँछु कोलकातामा बेच्ने जस्तो लक्ष्य त
2: कोटेसी मागौँछ त
3: भाइ के भएको तिमीलाई?
2: दिदी भन त
4: खै दिदी के हुँदैन। साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि मिल्यो भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो। अहिले त लर लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुक्क सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु?
2: सम्झौ त
3: हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ। यसको संरक्षण तिमीले त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: मानिसमा लस सृजना गरी धुमसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगो सध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु। स्वस्थ जीवन
5: लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खण्डु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनी र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: ne parçok na adige bütün yanmurla ölecekken aynı kısa usulgan ve bir muhakkak da bütün yalabı okum bütün adikas devletin sana aklını çok olan bütün adikas kensa ben ömen ben kensa ol yetmakum
1: सड़क प्रायों गंदा दूंगी सड़क सीमा अतिक्रमण न करो सड़क सीमा में अस्था एवं स्थायी समय सीमा निर्माण न करो सड़क को नाली ठोस तथा पानी निकास बंद होने न दो सवारी चलाऊंगा लेन अनुसार पालना करो तो करो सवारी चलाऊंगा ट्रैफिक नियम को पालना करो सवारी साधन में झुंडी रह व छत में बसी रह यात्रा न करो सड़क को क्षमता भंडा बड़ी घाट प्रयोग न करो जेब्रा क्रॉसिंग बाटो मातृ बाटो काटने करो सड़क को तत्काल मौजूदगी मार्ग करने करो यात्रा को क्रमा कोई समस्या भय मौके को प्रहरी खबर करो
2: आंतरिक मामला तथा कानून मंत्रालय कोसी प्रदेश द्वारा जनहित में जारी संदेश
1: रैठानी पाली सीतुसिनी खरीद कार्य संचालन संबंधी सूचना खाद्य व्यवस्था तथा व्यापार कंपनी लिमिटेड शाखा कार्यालय सुनखुम यही असार 11 गते देखि असार 15 गते सम्म तपस्वी बमोजिम को रैठानी बाली सेतुसिनी खरीद करने कार्यक्रम रहेको बेला सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतुसिनी प्रति केजी मूल्य 228 रुपैयाँ सेतुसिनी खरीद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिस वा आफैले उत्पादन गरेको हो भने ब्यौरा खुल्ने सु घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिनु भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिस सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेहु।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
4: कलेज खोज्दैछु यार, कक्षा 11 को लागि पढ़ाई र अनुशासन पनि कड़ा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
5: अरे यार त्यसो भए त सिधै बौद्ध टुसालको केम्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
4: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटीज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेवार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
6: केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
5: केप्स कलेज बौद्ध टुसाल।
4: थप जानकारीका लागि सम्पर्क 97125107 97125107।
6: सफलताको सही छनो केप्स कलेज।
1: सड़क निर्माण कार्य संबंधी अत्यंत जरूरी सूचना। सालों जिंदगी सड़क निर्माण कार्य फूटिंग हुई नवसी तर्फ तीव्र गति में अगाड़ी बढ़ी रही हुआ निर्माण क्षेत्र तल्लुभी निश्चित खमजी आसपास का स्थानीय बासिंदा घासपाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्र तर्फ मात्र लैजान तथा अवसर द्वारा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सब सुरक्षित र समय सम्पूर्ण हुन सबैको सहयोगको अपेक्षा पनि गरिन्छ। सड़क उपभोक्ता समिति सालों से लिखूंगे। सवारी साधन को इंजन और तेजी त्रुटिपूर्ण संबंधी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधन को इंजन र चेसिस को अवस्था रुजू वा अन्य कुनै कल्फेट भई नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको बुद्धमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: नसुनु बहिनी, सुरु दुखुम्ब नगरपालिका ओडामा 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: यौनी हिंसाबाट बचाउ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पाद पनि गरौ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बन्नु आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ भक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी भक्तिनाथ विकास ब्याङ्क जनता बैङ्कमा होइन ब्याङ्क जनतामा जानु पर्दछ
1: माला देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
1: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। माला देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाटो।

0: जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो अभियान
3: साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुम नगरपालिका 5 सोलुखुम्बु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। खाप्लोमा 50 औं फार्म दिवस भव्य रूपमा सम्पन्न, कर्मचारी र विश्वकर्मा सम्मानित, सगरमाथा चढ्न अघि 7000 मिटर भन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै, देउसामा 1 महिने वेटर कार्यम सम्पन्न, सामाजिक विकासमा जोड़, सांसद केसीद्वारा सोलेरीमा सम्पर्क कार्यालयको स्थापना, नागरिकका गुनासो तत्काल सुनवाई हुने, सांसद श्रीनाथ सेतीद्वारा एमपी ग्यास भाग र आधा सिलिण्डर वितरण प्रणाली प्रति सरकारको ध्यानाकर्षण, रोटरी क्लब अफ काठमाडौँ बेस्टको नयाँ नेतृत्वमा निना शेर्पा सामाजिक सेवामा नयाँ अभियान घोषणा, सांसदले उठाएका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको निर्देशन, सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोक्यो, हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरूङ झापामा, युद्ध अन्त्य गर्ने भार्य सन्त पुतिन बीच टेलिफोन वार्ता, खामेलीको अन्त्य अस्थिका लागि तेहरानमा विस्तार जुलुस, र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र स्पेन आमने सामने हुँदै।
1: मेरो त हात खुट्टा अरुणासँग झन्झन गर्छ, तिमीसँग हैरान बनायो, मेरो पनि केकी हो केके खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त, हामी दिदी जाउँ।
3: यहाँ नसा च्यातिएको, हड्डी चिलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385120129, 98434979, 98424718, 98443449690 र 98613174। अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। कृषि ज्ञान केन्द्र फार्म व्यवस्थापन शाखा फाप्लुङ सोलखुम्बुमा 50 औं फार्म दिवस भव्य रूपमा सम्पन्न भएको छ। उक्त विशेष कार्यक्रममा केन्द्रको विगतको उपलब्धि, हालको वित्तीय तथा उत्पादन स्थिति र आगामी चुनौतीहरूका बारेमा विस्तृत विवरण प्रस्तुत गरिएको थियो। बागवानी केन्द्रको रूपमा विक्रम सम्म 2034-2082 सालसम्मको 49 वर्षीय लामो यात्रालाई निहाल्दा यस क्षेत्रमा उल्लेखनीय परिवर्तनहरू देखिएका छन्। विगतमा जिल्लामा उन्नत जातका तरकारी र फलफूल नहुने गरेकोमा हाल जिल्लाभर उन्नत जातका तरकारीको व्यापक विस्तार भएको छ र फलफूल खेती पनि क्रमिक रूपमा फस्टाउँदै गइरहेको छ। यद्यपि कुनै समय निकै राम्रो उत्पादन हुने गरेको स्याउको उत्पादनमा भने पछिल्ला वर्षहरूमा ह्रास आउँदै गएको छ। पहिले स्थापना गरिएका चारवटा डिस्टिलरीहरू हाल प्रयोगविहीन अवस्थामा पुगेका छन् भने अर्कोतर्फ जिल्लामा केपी फलको खेती र उत्पादन व्यापक रूपमा बढ़दै गएको तथ्याङ्कले देखाउँछ। यससँगै यातायात र सवारी साधनको सुविधामा पनि पहिलेको तुलनामा निकै सुधार आएको छ। फार्म केन्द्रले आफ्नो उद्देश्य प्राप्तिका लागि महत्वपूर्ण लक्ष्यहरू निर्धारण गरेर काम गरिरहेको छ, जसमा विभिन्न उन्नत जातका लेकाली फलफूलका गुणस्तरीय बिरूवा उत्पादन गरी कृषकहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउने, कृषकहरूको माग अनुसार तरकारीका उन्नत बिउ तथा बेर्नाहरू उत्पादन गरी वितरण गर्ने र लेकाली फलफूल तथा तरकारीको प्रजनन सामग्री संकलन एवं सम्वर्धन गरी उपयुक्त जातको विस्तार गर्ने रहेका छन्। यसका साथै यस केन्द्रको प्रभाव क्षेत्रमा लोप हुन लागेका बालीहरूको जैविक विविधता संरक्षण गर्ने, प्रभाव क्षेत्रका जिल्लाहरूमा कृषकहरूलाई बागवानी सम्बन्धी प्राविधिक सेवा पुर्याउने, फलफूल तथा निजी नर्सरीहरूमा गुणस्तरीय बिरूवा उत्पादनका लागि प्राविधिक सहयोग एवं सुपरिवेक्षण गर्ने र बागवानी सम्बन्धी तालिम संचालन गरी प्रशिक्षक स्रोत उपलब्ध गराउने जस्ता उद्देश्यहरू राखिएका छन्। केन्द्रको आर्थिक पाठोलाई हेर्दा विगत पाँच वर्षको राजस्व आमदानी र बजेट विनियोजनमा उतार चढ़ाव देखिएको छ। आर्थिक वर्ष 2078-79 बागवानी संघ सशक्त ज्ञान केन्द्र एडीएस र पीएमएएमपी लगायतका शीर्षकहरूमा कुल बजेट विनियोजन भएको थियो, जसबाट 15,73,400 रूपियाँ राजस्व संकलन भएको थियो। त्यसै गरी आर्थिक वर्ष 2079-80 ज्ञान केन्द्र र पीएमएएमपी लगायतका क्षेत्रबाट कुल 14,11,990 रूपियाँ राजस्व संकलन भएको थियो। आर्थिक वर्ष 2080-81 13,35,580 रूपियाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष 2081-82 हालसम्म 16,24,400 रूपियाँ र चालू आर्थिक वर्ष 2082-83 हालसम्म 15,410 रूपियाँ राजस्व संकलन भइसकेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि विभिन्न कार्यक्रम लक्ष्य तथा क्रियाकलापहरू संचालन गर्न 38,80,000 रूपियाँ बराबरको बजेट विनियोजन गरिएको थियो। फलफूल बिरूवा उत्पादनको विगत पाँच वर्षको विवरण अनुसार केन्द्रले किवी, स्याउ, नास्पति, आरू, फूल आरू, आरू बगडा, खुर्सानी र ओखरका बिरूवाहरू उत्पादन गर्दै आएको छ। आर्थिक वर्ष 2078-79 कुल 6,985 बिरूवा उत्पादन भएकोमा आर्थिक वर्ष 2079-80 6,993, आर्थिक वर्ष 2080-81 12,543, आर्थिक वर्ष 2081-82 7,430, चालू आर्थिक वर्ष 2082-83 11,360 फलफूलका बिरूवाहरू उत्पादन भएका छन्। तरकारी र फलफूल बिक्री वितरणको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 5,447 केजी तरकारी, 3,431.5 केजी फलफूल, 13,419 तरकारी बेना, 7,483 फलफूल बेना र 19.50 केजी मूला तथा रायोको बिउ बिक्री गरिएको छ। चालू आर्थिक वर्ष 2082-83 प्रगति विवरण अनुसार विभिन्न बाली वस्तुहरूको उत्पादन सन्तोषजनक रहेको देखिन्छ, जसमा 13,419 बाली वस्तुको प्रकार 3,431 केजी तरकारी बेना, 2,090.50 केजी ताजा फलफूल, 1 केजी ताजा तरकारी, 19.50 केजी तरकारी बिउ, 3,356.50 केजी ओखर, 1,145 केजी अन्य सामग्री, 7,308 फलफूलको कलमी बिरूवा, 175 अलङ्कारिक बिरूवा र 39 रूट स्टक गरी कुल 30,984.50 परिमाण बराबरको प्रगति हासिल भएको छ, जसको जम्मा रकम 15,410 रूपियाँ रहेको छ। यति धेरै उपलब्धि र सकारात्मक प्रयासहरूका बावजूद खान केन्द्रले केही गम्भीर समस्या र चुनौतीहरूको पनि सामना गरिरहेको छ। केन्द्रमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा लक्ष्य अनुसारका कार्यहरू समयमै सम्पादन गर्न कठिनाई भइरहेको जनाइएको छ। कृषि ज्ञान केन्द्र अन्तर्गत मर्ज भएपछि कर्मचारीको थप अभाव सिर्जना भएको र यसले गर्दा कार्यक्रम सञ्चालनमा सहजता आउन सकेको छैन। यसका साथै पर्याप्त बजेटको अभाव हुनु, कर्मचारी व्यवस्थापनमा निरन्तर समस्या देखिनु र प्रविधिको विकास तीव्र रूपमा भए पनि कृषकहरूसँग प्रविधि विस्तारको रूपमा प्रत्यक्ष रूपमा जोड़िन नसक्नु केन्द्रका मुख्य चुनौतीहरू रहेका छन्। यी समस्याहरूको समयमै समाधान निकाल्न सकेमा आगामी दिनमा सोलुखुम्बु जिल्लाको कृषि तथा बागवानी क्षेत्रमा अझ ठूलो क्रान्ति ल्याउन सकिने सहभागीहरूले जोड़ दिएका छन्। यस्तै बीच 50 फार्म दिवसकै विशेष अवसरमा कृषि ज्ञान केन्द्र फार्म व्यवस्थापन शाखा सोलुखुम्बुमा कार्यरत कर्मचारीहरू मध्येबाट उत्कृष्ट कार्य सम्पादन गर्ने एकजना कर्मचारीलाई सम्मान समेत गरिएको छ। कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत इन्द्र विश्वकर्मालाई यहाँको उत्कृष्ट कार्य सम्पादन, जिम्मेवारी प्रतिको समर्पण, अनुशासन, लगनशीलता एवं वहाँको कार्य सम्पादनले यस कार्यालयको लक्ष्य प्राप्तिमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै 2083 साल ज्येष्ठ महिनाको उत्कृष्ट कर्मचारी विधाबाट पुरस्कृत गरिएको हो। कार्यक्रममा सभापति एवं कार्यालय प्रमुख दुर्गा बहादुर तिरवाली, उहाँलाई बधाई सहित आगामी कार्य जीवन अझ बढ़ी सफलता र ऊर्जा उत्साहले भरिपूर्ण रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दै उक्त सम्मान पत्र प्रदान गर्नुभएको थियो। सरकारले 7,000 मिटर भन्दा माथिको हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ। सोमबार राष्ट्र सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा 7,000 मिटर भन्दा माथिको हिमाल नचढ़ी सिधै सगरमाथा चढ्न नपाइने प्रावधान राख्न लागि जानकारी दिनुभयो। सगरमाथामा आरोहणको चाप निकै बढ़ेको भन्दै उहाँले आरोहणको चाप बढ़दै जाँदा सगरमाथा सुरक्षित रहँदैन भन्ने चिन्ता स्वाभाविक रहेको बताउनुभयो। हिमालय मात्र पर्यटनको मुख्य आधार बनाउनु भन्दा अन्य क्षेत्रमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ। उहाँले एउटै मात्र क्षेत्रमा प्रवर्धन गर्दा पर्यटन दिगो हुन नसक्ने भएकाले पर्यटनका विभिन्न आयाममा प्रवेश गर्ने योजना ल्याइएको जानकारी दिनुभयो। त्यस्तै मन्त्री पौडेलले लक्ष्य अनुसार पर्यटन भित्र्याउन गाह्रो भए पनि हालको अवस्थामा भारतीय पर्यटकको ठूलो चाप देखिएको बताउनुभयो। पर्यटन प्रवर्धनका लागि सरकारी, निजी, गैर सरकारी, दात्री निकाय र डायसिस प्रोडासँग सहकार्य गरेर अगाडि बढ्नु उहाँको भनाइ छ। थुलुङगुटको सी गाउँपालिका वडा नम्बर 7 देउसामा संचालित एक महिने वेटर तथा वेट्रेस तालिम सम्पन्न भएको छ। स्थानीय होटल व्यवसायलाई थप व्यावसायिक मर्यादित र गुणस्तरीय बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस तालिममा देउसा क्षेत्रका होटल व्यवसायी तथा प्रतिनिधिहरूलाई अनिवार्य रूपमा सहभागी गराइएको वडा नम्बर 7 वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार भवन निर्माण गर्ने वा सड़क विस्तार गर्ने जस्ता भौतिक पूर्वाधारको विकास मात्र नभई सामाजिक विकास, नागरिकको चेतना वृद्धि र समाजका लागि योग्य एवं दक्ष नागरिक तयार पार्ने कार्य अझ बढ़ी महत्वपूर्ण र दीर्घकालीन हुनेछ। सामाजिक विकास र मानव पूँजीमा गरिएको लगानीको प्रतिफल तत्काल नदेखिने भएकाले कतिपय अवस्थामा समाजका अगुवा तथा नेतृत्व तहबाट यस्ता कार्यक्रमहरूमा प्राथमिकतामा नपर्ने गरेको यथार्थप्रति जनप्रतिनिधिहरूले चिन्ता समेत व्यक्त गरेका छन्। भौतिक विकासको तुलनामा सामाजिक विकास सोचेलमा पर्ने दुःखद रहेको उल्याउँदै स्थानीय सरकार यसप्रति पूर्ण रूपमा सचेत रहेको र आगामी दिनमा पनि यस्ता मानव संसाधन विकासका कार्यक्रमहरूलाई निरन्तरता दिने ओडाले जनाएको छ। यस तालिममा सफलतापूर्वक सम्पन्न गर्नका लागि आर्थिक सहयोग पुर्याउने व्यवसायिक तथा सी विकास तालिम केन्द्र ओखलढुङ्गा र प्राविधिक सहयोग उपलब्ध गराउने मेची पोली टेक्निकल इन्स्टिच्युट प्राली प्रति आयोजकले विशेष आभार समेत प्रकट गरेको छ। नेपाली कंग्रेसकी प्रतिनिधि सभा सदस्य रिना उप्रति केसीले सोलुखुम्बुको सल्लेरीमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्नु भएको छ। सोलु दुत्कुण्ड नगरपालिका पाँच सल्लेरी स्थित उत्तर नवनिर्मित सम्पर्क कार्यालयको एक विशेष समारोहका बीच नेपाली कंग्रेसकी केन्द्रीय सदस्य छिन्डी लामु शेर्पा र सांसद केसीले संयुक्त रूपमा आइतबार उद्घाटन गर्नुभएको हो। जिल्लाका नागरिकका गुनासो सुझाव र आवश्यकतालाई प्रत्यक्ष रूपमा सुन्न तथा विकास निर्माणका कामलाई प्रभावकारी ढंगले अगाडि बढ़ाउन उक्त कार्यालय सहयोगी सिद्ध हुने विश्वास सांसद केसीले व्यक्त गर्नुभएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले जनप्रतिनिधि र आम नागरिक बीचको सम्बन्धलाई थप मजबूत बनाउँदै स्थानीय समस्याको समयमै सुनवाई र समाधानका लागि उक्त सम्पर्क कार्यालय महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। नेपाली कंग्रेसकी सांसद रिना उप्रेती केसीले बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव र वितरण प्रणालीमा देखिएको व्यथितिलाई लिएर सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद उप्रेतीले ग्यास उद्योगहरूमा पर्याप्त मौतात हुँदाहुँदै पनि उपभोक्ताहरूलाई आधा सिलिण्डर मात्रै थमाएर सरकारले ठगी गरिरहेको आरोप लगाउनुभयो। सभामुख मार्फत सरकारलाई प्रश्न गर्दै सांसद उप्रेतीले उद्योगहरूमा पर्याप्त मात्रामा ग्यासको मौजदात हुँदाहुँदै पनि आम उपभोक्तालाई पूर्ण सिलिण्डर ग्यास नदिनुको कारणबारे सोधपूछ गर्नुभयो। साथै यो आधा सिलिण्डर मात्र दिने निर्णय कति जेलसम्म लागू हुने र यसको मार उपभोक्ताले कहिलेसम्म भोग्नु पर्ने हो भन्ने विषयमा पनि उहाँले प्रष्टीकरण माग गर्नुभयो। विगतमा बजारमा नियमित रूपमा 14.2 केजीको ग्यास सिलिण्डर आउने गरेकोमा सरकारले गत चैत्र महिनादेखि अचानक आधा तौल अर्थात 7.1 केजीको सिलिण्डर मात्रै वितरण गर्ने व्यवस्था लागू गरेको थियो। सरकारको यो अपरिपक्व निर्णयका कारण आम उपभोक्ताहरू चर्को आर्थिक र मानसिक मारमा परेको सांसद उप्रेतीले उल्लेख गर्नु भएको छ। 14.2 केजीको ठाउँमा 7.1 केजीको मात्रै ग्यास वितरण गर्दा उपभोक्ताहरू कतै तौल कम छ कि भनेर सधैँ शंका बस्नुपर्ने अवस्था आएको तर्फ संकेत गर्दै उहाँले यस्तो बजारमा कालोबजारी र उपभोक्ता ठगिने क्रम झन बढ़ाएकाले ज्ञान जस्तो दैनिक अत्यावश्यक वस्तुमा खेलवाड़ गर्न नपाइने प्रष्ट पार्नु भएको छ।
4: यो सिलिण्डर 14.2 केजीको आइस आउँथ्यो तर गत चैतदेखि आधा 7.1 केजीको वितरण व्यवस्था लागू गरेका कारण आम उपभोक्ता ग्यासको सिलिण्डर कतै ग्यास कमी छ कि भनेर शंकाका साथै ठगीको महसुस गरिरहेका छन्। त्यसैले सभामुख महोदय पर्याप्त मौजात उद्योगमा हुँदाहुँदै पनि पूर्ण सिलिण्डर किन नदिएको यो निर्णय कतिन्जेलसम्म लागू गर्ने हो र यसको मार उपभोक्ताले कहिलेसम्म पाउने हो र सरकारसँग सभामुख मार्फत पूर्ण सिलिण्डर 14.2 को ग्यास वितरण गरियोस् भनी सरकारको ध्यान आकर्षण गराउँछु।
0: रोटरी क्लब अफ काठमाण्डु बेस्टको 26वां प्रतिस्थापना समारोह सम्पन्न भएसँगै क्लबले नयाँ नेतृत्व पाएको छ। आइतबार राजधानीमा आयोजित विशेष समारोहमा निमा शेर्पाले अध्यक्षको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो। पदभार सम्हालेपछि अध्यक्ष शेर्पाले आगामी कार्यकाललाई सेवा समर्पण र दिगो विकासमा केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य शिक्षा वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम संचालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर रक्तदान कार्यक्रम वृक्षारोपण अभियान तथा वातावरण संरक्षण सम्बन्धी गतिविधि संचालन गरिनेछ। साथै विद्यालयहरूमा प्रविधि मैत्री ई ल्याब स्थापना गरी आधुनिक शिक्षामा पहुँच विस्तार गर्ने र समुदायमा जनचेतना अभिवृद्धिका लागि अन्तर्क्रियात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढ़ाइने योजना रहेको अध्यक्ष शेर्पाले स्पष्ट पार्नुभयो। राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गाले चालू आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रमको अन्तर्गत इकाई संयुक्त अनुगमन गरेको छ। इकाईले चालू आर्थिक वर्ष 2082 राशिमा सञ्चालन गरेका बाख्रा जोम र आलु जुन अन्तर्गतका कार्यक्रम भएको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा बाख्रा जुन अन्तर्गत निर्माण गरिएका उन्नत प्रविधियुक्त बाख्रा खोर, बाख्रा पालन तथा आलु जुन अन्तर्गत निर्माण भएका आलु भण्डारण घर, रैथानी बारी प्रवर्धन अन्तर्गत रैथानी बारी संकलन तथा बिक्री केन्द्रहरूको निरीक्षण गरिएको कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख हेमबहादुर आली मगरले जानकारी दिनुभयो। हप्ताको पहिलो कारोबार दिने शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 26.29 अंकले घटेर 2627.11 बिन्दुमा झरेको छ। आज सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 3% भन्दा धेरै नै उरालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकोमा 34 बढ़ेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज 3 हाइड्रोपारको शेयर 13.79% घटेको छ। समग्रमा बजार घटेको दिन इस्नो रिभर्स, सानीगढ़ हाइड्रो, कलंका हाइड्रोको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.41 अर्ब करोड़को कारोबार भएकोमा आज 356 कम्पनीका 75,40,000 किता शेयर 3.55 अर्ब करोड़ रूपियाँमा किन बेच भएको छ। सभामुख देव प्रसाद डीपी अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसून जन्ने जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका तत्काल उद्धारको व्यवस्था गर्न माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका गाड़ी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कंग्रेसकी प्रमुख सचेतक वासुमा थापाले कर्णाली क्षेत्रको सड़क पूर्वधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। नेकपा एमालेकी सांसद यशोदा कुमारी बराले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनु भयो। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरेको छ। सरकारले काठमाडौँ उपत्यका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यस्तै सरकारले लजमा राखेका सुकुम्बासीहरूलाई पनि संचालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्ने भनेकोमा क्यान्टिन संचालकहरूले हिजो वा आजसम्म खाना दिएका छन्। सरकारले होल्डिङ सेन्टर छाडेर स्वव्यवस्थापन गर्नका लागि यसअघि शुरूमा असार 12 गतेसम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय थपेको थियो। सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने सीमा ओर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जंगली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरूङ झापाको भ्रमणमा हुनुहुन्छ। आइतबार राति झापा पुग्नुभएका गृहमन्त्री गुरूङले आज अर्जुनधारा नगरपालिका 11 स्थित सालबारी हेरिटेज भिल्लामा जुल्ला स्थित सुरक्षा समितिका प्रभारीकारीसँग भेटघाट गर्नुभयो। जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 गणका मुख्य भएका सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उप अनुसन्धान निर्देशक उमेश पाण्डे सहभागी रहनु भएको थियो। सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, औषध ओसार प्रसार, मानव बेचबिखन लगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको छ। गृहमन्त्री गुरूङ आज बिहान 10:30 बजे सालबारीबाट मेचीनगर नगरपालिका 4 स्थित बाउन्डी गाईको हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको थियो। सोही क्रममा वहाँले बुद्ध शान्ति गाउँपालिका 6 सन्तपुर पुगेर जेएनजी आन्दोलनका क्रममा घाइते भएका अनिकेत चौला गाईसँग भेटघाट गरी वहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ। भेटपछि उहाँ पुनः बाउन्ड्री तर्फ प्रस्थान गर्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 90 मिनट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनु भएको छ। रोयटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनु भएको छ। छलफलमा पुटिनले युद्धको राजनैतिक तथा कूटनीतिक समाधान र रूसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा राख्नु भएको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्करणका लागि आज राजधानी तेहरानमा विश्वासयोग जुलुस शुरू भएको छ। खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरू सहित ट्रक मार्फत तेहरानका मुख्य सड़क हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फेब्रुअरी 28 इजरायल र संयुक्त राज्य अमेरिकाले शुरू गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा उहाँको ज्यान गएको थियो। इरानी राज्य संचार माध्यमका अनुसार जुलुस शुरू भइसकेको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो संख्यामा नागरिकलाई सहभागी गराइएको छ। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति 1 बजे अमेरिकाको डालास संघशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम 16 पुगेका हुन। पोर्चुगल समूह केको उपविजेता र स्पेन समूह यसको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै 2018 दुवै टोलीबीचको खेल 3-3 बराबरीमा सकिएको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। यस्तै यी दुई टोलीबीच अहिलेसम्म 41 पटक भेट भएकोमा स्पेन 18 र पोर्चुगल 7 खेलमा विजयी भएका छन् भने 16 खेल बराबरीमा सकिएको छ। पोर्चुगल र स्पेन बीचको आजको खेललाई 2 फरक का खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 र स्पेनका लामिन इमानुएल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा इमानुएल जन्मिएकै थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:15 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। अर्पण खबर सँगै सोलु समाचार सकियो। बिदा हुनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। फापुमा पत्ता सौफाम दिवस भव्य रूपमा सम्पन्न। कर्मचारी उदय विश्वकर्मा सम्मानित। सगरमाथा चढ्नु अघि 7000 मिटर भन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै। देउसामा 1 महिने वेटर तालिम सम्पन्न। सामाजिक विकासमा जोड़। सांसद कोशीद्वारा सल्लेरीमा सम्पर्क कार्यालयको स्थापना। नागरिकका गुनासो तत्काल सुनवाई हुने। सांसद पुनिया उप्रेतीद्वारा एलपी ग्यास अभाव र आधार सिलिण्डर वितरण प्रणालीप्रति सरकारको ध्यानाकर्षण। रोटरी क्लब अफ काठमाडौँ बोसको नयाँ नेतृत्वमा निमा शेर्पा। सामाजिक सेवामा नयाँ अभियानको घोषणा। सांसदले उठाएको प्रश्नको जवाब दिन सरकारलाई सभामुखको निर्देशन। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम बासीको खाना रोक्यो। हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरूङ झापामा। रूस युक्रेन युद्ध अन्त्य गर्ने वार्य ट्रम्प र पुटिन बीच टेलिफोन वार्ता। खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस। र फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र स्पेन आमने सामने हुँदै। हवस्तको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पूर्व विदा हुन्छ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सल्वा श्याम सुन्दै रहनुहोला। नमस्कार।
5: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
6: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
5: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
6: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुन्छ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
6: समयमै महसुल गर, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: कृषि पर्यटन ऊर्जा सहकारी र पूर्वाधार सुशासन र जवाफदेहिता समृद्धिको आधार नमस्कार रेडियो कार्यक्रम हाम्रो निर्देशनमा तपाईलाई हार्दिक स्वागत छ। स्थानीय तहको काम कार्यवाही प्रति स्थानीयलाई नै जानकारी गराई विकास क्रियाकलापमा जनसहभागिता र जवाबदेहिता वृद्धि गर्ने उद्देश्यले तयार गरिएको रेडियो कार्यक्रम हो हाम्रो निर्देशन। निर्देशन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जले उत्पादन गरेको रेडियो कार्यक्रम हाम्रो निर्देशन लिएर उपस्थित भएको छु म अञ्जु कार्की। हरेक सोमबार साँझ 7:30 बजेदेखि आधा घण्टासम्म सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जबाट प्रसारण हुने रेडियो कार्यक्रम हाम्रो निर्देशनमा निर्देशन गाउँपालिकामा सम्पादन भइरहेका विभिन्न क्रियाकलापहरू तथा योजनाका बारेमा जानकारीमूलक रेडियो सामग्रीका साथमा गाउँपालिकाका विभिन्न कार्यका बारेमा स्थानीय नागरिकको अनुभव तथा सुझावहरू गाउँपालिकाका गतिविधिहरू पनि समेट्ने गर्छौ। कार्यक्रम हाम्रो निर्देशनमा हामी निर्देशन गाउँपालिकाको बजेट योजना भइरहेको कामको प्रगति सम्पादित कामको प्रभावकारिता नागरिकको गुनासो र सुझावका बारेमा रेडियो रिपोर्ट सफलताका कुरा अन्तर्वार्ता लगायतका जानकारीमूलक सन्देशहरू प्रस्तुत गर्नेछौ। रेडियो कार्यक्रम हाम्रो निर्देशनको आज 9 अंक हो। 9 अंकमा आज हामी निर्देशन गाउँपालिकामा नै आँखाको उपचार डाक्टरसँगको कुराकानी
1: ग्रामीणलाई चिप नाम गरिन्छ अब तिनीहरू उहाँहरूको के कस्तो समस्या साथमा त्यहाँनिर रोगहरूको पहिचान गरेर औषधिहरू वितरण गर्ने चस्माहरू बनाउने अनि त्यसपछि तपाईँको केही बाह्य वस्तु पसेको छ भने निहाल्ने अनि मानेर विश्लेषण पनि गरिन्छ।
2: हजुर विशेष गरी केन्द्र कुन कुन केन्द्र कति वर्षदेखि समस्या खोज्छ
1: अहिले त नेपाल सरकारले कति अनुसारको 9 बजेदेखि 5 बजेसम्म नै खुल्लो हुन्छ। अब इमर्जेन्सी केस नै आइहाल्यो भनेपछि 24 घण्टा एभाइलेबल हुनु पर्ने हुन्छ।
2: हजुर विशेष गरी यहाँ आँखा जाँचेको र औषधिको शुल्क चाहिँ कति समय लिनुहुन्छ?
1: अब हाम्रो चाहिँ सुरुमै टोकेको छ दिनमा चाहिँ सुधारो गरेको छैन यता पालिकाले गर्ने भन्ने कुरो हो त्यसपछि फेरि दिनमा चाहिँ सुधारो गर्दैन अनि हाम्रो निर्णय अनुसार व्यवस्थापनको निर्णय नै भएको छ। निर्णय अनुसार चाहिँ ओपिडी टिकटको 50 रुपियाँ हो तपाईँको 1 हप्ताभित्रै त्यो आयो भनेपछि 1 हप्ताभित्र केही पर्दैन 1 हप्ताहरूपछि आयो भनेपछि 25 रुपियाँ दिनु गर्नुपर्ने हुन्छ त्यो चाहिँ 1 महिनासम्मको लागि मात्रै लाग्नु हुन्छ 1 महिनापछि टिकट 50 रुपियाँ नै पर्न जान्छ।
2: हजुर विशेष गरी यहाँ मोतीबिन्दुको सलिकिरा चाहिँ कसरी गर्नुहुन्छ
1: तपाईँहरूले? अब यता मोतीबिन्दु अब हाम्रो यो ग्रामीण आर्थिक केन्द्र नै परिहाल्यो अब त्यो बेलाले तपाईँको ग्रामीण आर्थिक केन्द्र पनि खोलेछ अनि सर्जिकल सेन्टर भन्ने पनि खोलेछ। सर्जिकल सेन्टर चाहिँ हाम्रो खापुङमा पर्न जान्छ यो आफ्नो ग्रामीण आर्थिक केन्द्र।
0: पालिका स्तरीय अस्पताल सञ्चालनपछि नागरिकको प्रतिक्रिया के छ त?
3: यहाँको गाउँपालिका प्राप्त गर्न नसक्ने यहाँको चाहिँ गाउँपालिकाले के गर्छ निम्न स्तरको व्यक्तिहरूले चाहिँ त्यस विषयमा जानकारी पनि छैन जानकारी प्राप्त गर्न सकेको छैन। अब हरेक कुराहरूमा चाहिँ सबभन्दा मुख्य कुरो के हुन्छ भने विद्यालय के अरे स्वास्थ्य संस्थाहरूमा चाहिँ त्यसको जानकारी दिने खोपको व्यवस्थापन गर्ने त्यसलाई औषधिहरू कुन कुन औषधिहरू उपलब्ध हुने त्यो औषधि छ कि छैन भनेर माग्न गयो भने त्यो औषधि चाहिँ जस्तै स्वास्थ्यमा त्यो औषधि सबै औषधि पाउन सकिँदैन अनि हामीले के जानुपर्छ क्लिनिकमा किन्न जानुपर्छ जसको कारणले गर्दा यहाँका सर्वसाधारण जनताहरू चाहिँ एकदम मार्कामा परेका छन्। जनताहरूलाई चाहिँ हरेक कुराहरूको सुविधा प्राप्त हुन सक्छ सर्वसाधारणलाई थाहा छैन जान्नेले त जान्छ जान्दछ अब हालसालै पनि हाम्रो घटना घटेको छ यसमा चाहिँ सुविधाहरू छैन यहाँको छैन जस्तै सामुदायिक हस्पिटलमा अस्तिको दिन मात्रै हाम्रो एउटा बिरामी लगियो अन्तिम अवस्थामा परेको बिरामी लगियो उसलाई चाहिँ त्यहाँ चाहिँ न भेन्टिलेटरको अवस्था
0: हाम्रो देश नेपाल यतिखेर संघीय संरचनामा छ। संघीय संरचना अनुसार नेपालमा संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकार गरी 3 तहको सरकार क्रियाशील रहेको छ। देशको 77 वटा जिल्ला मध्येको 1 सोलुखुम्बु जिल्लामा 8 वटा स्थानीय सरकार अर्थात स्थानीय तह रहेका छन्। 8 वटा स्थानीय तह मध्ये निर्देशन गाउँपालिका पनि एक रहेको छ। सोलुखुम्बुको सबैभन्दा होचो भूभाग समेटिएको निर्देशन गाउँपालिका साबिकको नेचा बतासियो नेचा बिहीबारे र सल्यान गाउँ विकास समिति मिलेर बनेको छ। निर्देशन गाउँपालिका हाल 5 वटा ओडामा विभाजित बनेको छ। आउनुहोस् कार्यक्रम हाम्रो निर्देशन को शुरूआतमा जानकारी लिऊ निर्देशन गाउँपालिकाको बारेमा।
4: यो नेपालको प्रदेश नम्बर एक अन्तर्गत रूकुमा जिल्लाको दक्षिण भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो मोचासोलिङ गाउँपालिका। विक्रम सम्वत 2073 सालमा स्थानीय विकास मन्त्रालयले 753 स्थानीय तह लागू गर्दा सोलुखुम्बु जिल्लामा सर्दीको सम्मान मोचा बतासे र मोचा दोखारी गाउँ विकास समितिलाई समायोजन गरेर मेचासोलिङ गाउँपालिका बनिएको हो। मेचासोलिङ गाउँपालिकाको कुल क्षेत्रफल 67.54 वर्ग किलोमिटर 8608.00 हेक्टर रहेको छ। यस गाउँपालिकाको भवन 1450 मिटर उचाइमा अवस्थित छ। मेचासोलिङ गाउँपालिकालाई 5 वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल जनसंख्या 12,205 घरधुरी संख्या 2742 रहेको छ। हिन्दू किराँत बौद्ध र क्रिश्चियन धर्मावलम्बीहरू बसोबास गर्ने यो ठाउँमा ब्राह्मण क्षेत्री वाई शेर्पा तामाङ मगर कामी तामाङ सार्की नेवार जातिको बहुलता रहेको छ। धान मकै गहु कोदोलाई यस क्षेत्रको मुख्य खाद्यमा बालेको रूपमा लिइन्छ भने फलफुलतर्फ आँप कटहर लैसी किरा सुन्तला मेवा नास्पाती आदि उत्पादन हुन्छ। मेचासोलिङ गाउँपालिकामा पश्चिमी डाँडा सुखी पोखरी फुकी पोखरी लौरेश्वर हावा आउने उडार खाम डाँडा जस्ता ऐतिहासिक तथा पर्यटकीय ठाउँहरू रहेका छन्। यस गाउँपालिकाको सीमामा पूर्वमा थुम दुटकुसी गाउँपालिका र खोटाङ जिल्ला पश्चिममा ओखलढुङ्गा जिल्ला तथा उत्तरमा सुनि दुटकुण्ड नगरपालिका र दक्षिणमा ओखलढुङ्गा जिल्ला रहेको छ।
0: मेचासोलिङ गाउँपालिकाले पालिकाभित्रका नागरिकको जीवधनको रक्षाका लागि पालिका स्तरीय अस्पताल सञ्चालन गरिरहेको छ। गाउँपालिकाका नागरिकका लागि एम्बुलेन्स सेवा तथा डाक्टर सहितको अस्पताल सञ्चालनमा ल्याएको उल्लेख गरेको छ। गाउँपालिकाको यस्तो कदमलाई स्थानीय नागरिकले कसरी लिएका छन् त सुनौ नागरिकसँग गरिएको यो कुराकानी।
5: हजुरको नाम
6: मेचासोलिङ गाउँपालिका वार्ड नम्बर 5 सिउले।
5: हजुर, यो मेचासोलिङ गाउँपालिकामा श्री स्वास्थ्यको विषयमा समग्र के छ बताइदिनुहोस् न।
6: मेचासोलिङ गाउँपालिकामा स्वास्थ्यको विषयलाई हेर्ने हो भने हामीसँग यहाँको स्वास्थ्यलाई हेर्दा यहाँ निशुल्क रूपमा सरकारले दिएका औषधिहरू चाहिँ यस गाउँपालिकामा प्राप्त गर्न सकिँदैन र यहाँको गाउँपालिकामा प्राप्त गर्न नसक्ने यहाँको चाहिँ गाउँपालिकाले के छ निम्न स्तरको व्यक्तिहरूले चाहिँ त्यस विषयमा जानकारी पनि छैन, जानकारी प्राप्त गर्न सकेको छैन। अब हरेक कुराहरूमा चाहिँ सबभन्दा मुख्य कुरो के हुन्छ भने विद्यालय के अरे स्वास्थ्य संस्थाहरूमा चाहिँ त्यसको जानकारी दिने, खोपको व्यवस्थापन गर्ने, त्यसलाई औषधिहरू कुन कुन औषधिहरू उपलब्ध हुने, त्यो औषधि छ कि छैन भनेर माग्न गयो भने त्यो औषधि चाहिँ जस्तै स्वास्थ्यमा त्यो औषधि सबै औषधि पाउन सकिँदैन अनि हामीले के जानुपर्छ क्लिनिकमा किन्न जानुपर्छ जसको कारणले गर्दा यहाँका सर्वसाधारण जनताहरू चाहिँ एकदम मार्कामा परेका छन्। जनताहरूलाई चाहिँ हरेक कुराहरूको सुविधा प्राप्त हुन सक्छ, सर्वसाधारणलाई थाहा छैन, जान्नेले त जान्छ जान्न त अब हालसालै पनि हाम्रो घटना घटेको छ, यसमा चाहिँ सुविधाहरू छैन यहाँको छैन। जस्तै सामुदायिक हस्पिटलमा अस्तिको दिन मात्रै हाम्रो एउटा बिरामी लगियो, अन्तिम अवस्थामा परेको बिरामी लगियो, उसलाई चाहिँ त्यहाँ त्यहाँ भेन्टिलेटरको अवस्था छ न त बत्तीको सुविधा छ जसको कारणले गर्दा चाहिँ त्यो बिरामीलाई चाहिँ यहाँ बचाउन सकिएन, जसले गर्दा चाहिँ यहाँ चाहिँ के छ सुविधा छैन, यहाँ उही बस्ने अब उपचार गर्ने भनेर भन्ने मात्रै हो यहाँको सुविधा देखिँदैन। स्वास्थ्य साधारण गोली दिएर पनि भएन कि त्यसको खास उपचार गर्ने, त्यसको डक्टरहरूको उपलब्ध गर्ने, त्यहाँ चाहिँ बत्तीको व्यवस्थापन गर्ने, हरेक प्राविधिक सामानहरूको व्यवस्थापन गर्ने व्यवस्था देखिँदैन।
5: अनि विशेष गरी तपाईँको टुरमा चाहिँ खानेपानी सरसफाईको कतिको व्यवस्थापन छ?
6: अब हाम्रो टुरमा खानेपानीको व्यवस्था पनि प्रत्येक घर घरमा धाराहरू छन्, धाराको व्यवस्थापन गरिएको छ, तर धाराको व्यवस्था पनि मूलबाट पानी ल्याउने हो तर त्यसलाई औषधि प्रयोग गर्ने त्यत्रो हाम्रो क्षेत्रमा चलन छैन र मूलबाट पानी त्यही पानी चाहिँ हामी ल्याएर चाहिँ हामी आफै पिउने बानी गरेको छ, हाम्रो क्षेत्रमा चाहिँ त्यस्तो अवस्था छ।
5: विशेष गरी अब गाउँपालिकाले समय समयमा चलाउने खोप कार्यक्रम वा स्वास्थ्य शिविरहरू बारे चाहिँ तपाईँहरू कसरी थाहा पाउनुहुन्छ?
6: त्यो स्वयंसेवीकाहरूले हामीलाई चाहिँ फलान दिन चाहिँ यहाँ चाहिँ यस्तो छ भनेर एउटा डाटा दिएको हुन्छ, त्यो डाटाको आधारमा चाहिँ यहाँ चाहिँ खोप सम्बन्धी चाहिँ डाटाको आधारमा चाहिँ हामी अगाडि बढ्छौँ, आउँदो खोप दिन्छ उपलब्ध हुन्छ।
5: हजुर, विशेष गरी समग्रमा भन्नुपर्दा स्वास्थ्यको विषयमा तपाईँ कतिको सन्तुष्टि हुनुहुन्छ?
6: स्वास्थ्य विषय अहिले मैले भनिसकेँ कि स्वास्थ्य विषयमा हामी पूर्णको सन्तुष्टि छैन यहाँ, किनभने यहाँ चाहिँ स्वास्थ्य सन्तुष्टि हुन लागि चाहिँ यहाँ चाहिँ पाउन सुविधाहरू सरकारले तोकेको सबै प्रकारको औषधिहरू चाहिँ हाम्रो स्वास्थ्य चौकीहरूमा अस्पतालहरूमा उपलब्ध हुनु पर्यो, त्यो भएपछि सर्वसाधारणले त्यो औषधि पाउनु पर्यो, त्यो पाउन सकिएको छैन र त्यो सुविधाहरू पाउन सकिँदैन अहिले भनिहाले कि सबले जानकारी पनि छैन, त्यसले गर्दा चाहिँ त्यस्तो सन्तुष्टि मिल्ने अवस्था छैन र साधारण पाउन सकिन्छ, असन्तुष्टि पूर्ण रूपमा नै असन्तुष्टि हुन पनि मिल्दैन।
7: मेरो केशव भण्डारी।

0: त्यो पनि अब कोही बेला भेटिन्छ कोही बेला भेटिँदैन, अन्त त्यस्तै हो आफ्नो आवश्यक सर कतै जानुहुन्छ होला त्यसमा। तर अब ठुलै खालको रोग छ अथवा अलिकति ऊ छ भने टाढै जानुपर्छ, यहाँदेखि अब काठमाडौँमा अलि झिकाउने हो कि गाडी रिजर्भ गरेर जानुपर्ने हो कि त्यस्तो हुन्छ। यहाँ ठुल्ठुलाको अहिलेसम्म चाहिँ ठुल्ठुलो बिमार लाग्दा चाहिँ यहाँ त्यसको समाधान हुन सकेको छैन, त्यसका लागि एउटा राम्रो खालको हस्पिटलको चाहिँ अत्यन्तै खाँचो छ यहाँ।
1: हजुर, हस्पिटलमा चाहिँ तपाईँहरूले निशुल्क पाउनुपर्ने औषधि जीवन जलहरू हुन्छ, त्यस्तो चाहिँ तपाईँहरूले पाउनु
0: भइरहेको छ? पाएको छ।
1: हजुर, तपाईँले स्वास्थ्य सेवाको गुणस्तर चाहिँ तपाईँलाई कस्तो लाग्छ, सेवा सुविधाहरू?
0: अब त्यो साधारण अब त्यो हस्पिटल अनुसारको अब त्यहाँ भएको जस्तै जीवनजल भन्नुभयो, जीवनजल एउटा के भन्छ त्यो सिटामल त्यस्तो के त अब भएको बेला पाइन्छ, त्यो कहिले त्यही पनि सकिन्छ। तर अब त्यसले मात्रै हामीलाई साध्य हुँदो रहेनछ, अलिकति ठुल्ठुलो हुँदाखेरि पनि अलिकति यी वैद्य र एउटा हस्पिटल चाहिँ अब यो पालिका मार्फत एउटा राम्रो खालको हस्पिटल यो नेतामा भइदिएदेखि सबैको गुनासो पनि छ, मेरो मात्रै होइन हस्पिटलमा चाहिँ हामी पीडितै भएका छौँ।
1: हजुर, तपाईँहरूले बिमा गर्नु भएको छ स्वास्थ्य सम्बन्धी?
0: छ, मैले चाहिँ छैन।
1: किन गर्नु भएन त?
0: अब त्यो पनि गर्नुपर्छ भन्ने कुरो चाहिँ छ, त्यसलाई अब गर्नुपर्छ जस्तो लागि त त्यसमा अब
1: गाउँपालिकाले चाहिँ स्वास्थ्य क्षेत्रमा चाहिँ सुधार योजनाहरू सरसफाईहरू कार्यान्वयन कतिको कार्यक्रमहरू गर्दै आएको छ?
0: स्वास्थ्य क्षेत्रमा त्यत्रो त ठुलो साधारण हस्पिटल स्वास्थ्य चौकीहरूमा अब ठिकै छ, अब ठुलो नभएकाले गर्दाखेरि त्यो अलिकति जटिल खालको चाहिँ बिरामी हुँदा बाहिरै जानु पर्दाखेरि त्यो सानोतिनो चाहिँ देखेको पनि रहेनछ, किन अब मर्का पर्दा बाहिरै जानु परिसकेपछि यो सानोतिनाले के काम गर्दो रहेछ र भन्ने लाग्छ। र एउटा राम्रो खालको हस्पिटल भइदियो चाहिँ सबै अब नेतावासी खुसी हुन्थ्यौँ हामी, त्यसमा चाहिँ अलिकति हस्पिटल पुगेको छैन हामीलाई।
2: मेरो दयाराम पटेल, नेचा बिरारे बजार मुङ्गे बासिन्दा हुँ।
1: हजुर, विशेष गरी अहिले यो गाउँपालिकामा चाहिँ अस्पतालहरू स्वास्थ्य सामुदायिक अस्पतालहरू चाहिँ कतिको सञ्चालनमा छन् र कतिको प्रयोग भइरहेको छ?
2: हाम्रो न त यहाँ गाउँ पनि बाक्लो गाउँ र पालिकाले क्षेत्र क्षेत्रमा स्थायी कर्मचारी नपुगे अस्थायी कर्मचारी पालिकाबाट राखेर पनि पदपूर्ति गराएर सेवा सुविधा दिएर गाउँ घुम्ने ओर्ने गरेर राम्रै सेवा सुविधा दिएको छ गाउँपालिकाबाट स्वास्थ्यको हकमा चाहिँ।
1: हजुर, अब विशेष गरी तत्काल बिरामी हुँदा अलिकति धेरै बिरामीहरू हुँदा एम्बुलेन्सहरूको व्यवस्था कस्तो छ?
2: गाउँपालिकामै छ हजुर, गाउँपालिकामै छ। मै पनि हिजो अस्ति अलिकति यहाँ अलिकति जस्ताले काटेर घाइते भए त्यसले गर्दाखेरि पालिकाले सेवा सुविधा अब चार तिरे पनि जतिखेर पनि पाइने छ, चार चाहिँ अलिक महँगो महँगै तोकेको रहेछ, अलिक सुलभै गरेको भए पनि हुन्थ्यो। अब पालिकाले सेवा सुविधा चाहिँ जतिखेर भन्यो त्यतिखेर दिइराखेको छ, त्यसको लागि पालिका एम्बुलेन्स छ।
1: हजुर, विभिन्न सम्बन्धी रोगहरू हुन्छ, सरुवा रोग, नसर्ने रोग, विभिन्न भाइरसहरू हुन्छ होइन, त्यो त्यसलाई निको पार्नको लागि चाहिँ गाउँपालिकाले चाहिने औषधिहरू तपाईँहरूलाई निशुल्क वितरण गरिरहेको छ कि तपाईँले के तपाईँहरूले किनेर खानुहुन्छ कि के छ यो विषयमा?
2: त्यो अब सधैँभरि औषधि खानु परेलाई त अलिकति प्रोत्साहन भत्ता पनि दिने गरेर छकाएर र औषधिहरू चाहिँ जम्मा 90-92 कति किसिमका औषधि निशुल्क भनेको छ, तर सबै औषधिहरू त्यति समयका सबै औषधिहरू त यहाँ स्वास्थ्य हेल्प पोस्टहरूमा चाहिँ प्राप्त अलिक छैन होला, त्यति किसिमका उद्देश्य चाहिँ राम्रै गरेको छ।
1: हजुर, विशेष भन्नुपर्दा तपाईँ गाउँपालिकाको यो स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरूमा तपाईँ कतिको सन्तुष्टि या कतिको खुसी हुनुहुन्छ त?
2: होइन, अहिले सबै राम्रो छ, यो अहिलेको सरकार आइकन पहिलेको सरकारले भन्दा अहिले धेरै परिवर्तन ल्याएर धेरै कुरो सुधार गरेर सकेसम्म जानेसम्म गरिराखेको छ र त्यसमा राय सुझाव लिने काम पनि बेला बेला भएर हामीले पनि सल्लाह दिइरहेको छ, खासै त्यस्तो गुनासो लिनुपर्ने अवस्था देखिँदैन।
1: हजुर, हजुर, के भन्न चाहनुहुन्छ अन्तिममा यो स्वास्थ्य क्षेत्रको सम्बन्धी चाहिँ गाउँपालिकाहरूलाई?
2: यो गाउँपालिकालाई म धन्यवाद दिन चाहन्छु।
3: नजर सलामी गाउँपालिका वार्ड नम्बर 3 हो। नाम मेरो कपिल प्रसाद, चार बाँसकोला।
1: हजुर, विशेष गरी स्वास्थ्यको कुरा गरौँ तपाईँसँग होइन, तपाईँको घरबाट आफ्नो स्वास्थ्य चौकी पुग्न तपाईँलाई कति कति समय जति लाग्छ, कतिको टाढा पर्छ?
3: धेरै पर्दैन, 10 मिनटमा पुग्छ, त्यहीँ पर्छ, भएको दिन छ।
1: हजुर,
3: भयो अनुसारको

0: 뭐 알거나 말자 이거만에
1: 무슨
0: तपाईले
2: भर्खरै सुन्नुभयो नेचरसम्मान गाउँपालिकाका स्थानीय नागरिकसँग गरिएको कुराकानी। नेता सनान गाउँपालिका र सामुदायिक आँखा केन्द्रको संयुक्त लगानीमा ग्रामीण सामुदायिक आँखा केन्द्र समेत संचालनमा छ। आँखा सम्बन्धी उपचारका लागि जिल्ला धाउनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि गाउँपालिकामा नै आँखा सम्बन्धी उपचार शुरू गरिएको छ। उक्त ग्रामीण सामुदायिक आँखा केन्द्रबाट के सुविधा प्राप्त हुन्छ त?
3: सुविधा भनेपछि ग्रामीणलाई के ज्ञान गरिन्छ, त्यो अब उहाँहरूको के कस्तो समस्या छ आफ्नोमा, त्यहाँ सर्वहरूको पहिचान गरेर औषधिहरू वितरण गर्ने, चस्माहरू बनाउने, अनि त्यसपछि तपाईँको केही बाहिर वस्तु पसेको छ भने निकाल्ने, अनि मानेर विश्लेषण पनि गरिन्छ।
4: हजुर, विशेष गरी केन्द्र कुन कुन दिन कति वर्षदेखि यसमा चाहिँ खोल्छ?
3: अहिले त नेपाल सरकारले तोकी अनुसारको 9 बजेदेखि 5 बजेसम्म नै खुल्नुहुन्छ। इमर्जेन्सी केस नै आइहाल्यो भनेपछि 24 घण्टा एभाइलेबल हुनुपर्ने हुन्छ।
4: हजुर, विशेष गरी यहाँ आँखा जाँचको र औषधिको शुल्क चाहिँ कतिसम्म लिनुहुन्छ?
3: अब हाम्रो चाहिँ सुरुमै नै टोकेको छ, बिमा चाहिँ सुधारो गरेको छैन, पालिकाले गर्ने भन्ने कुरो हो, त्यसपछि फेरि बिमा चाहिँ सुधारो गर्दैन। अनि हाम्रो निर्णय अनुसार व्यवस्थापन पनि निर्णय नै भएको छ, निर्णय अनुसार पनि ओबिडी टिकटको 50 रुपियाँ हो। तपाईँको 1 हप्ताभित्रैको आयो भनेपछि 1 हप्ताभित्र केही पर्दैन, 1 हप्तापछि आयो भनेपछि 25 रुपियाँ दिनु गर्नुपर्ने हुन्छ। त्यो चाहिँ 1 महिनासम्मको लागि मात्रै लाग्नु हुन्छ, 1 महिनापछि टिकट 50 रुपियाँ नै पर्न जान्छ।
4: हजुर, विशेष गरी यहाँ मोतीबिन्दुको समय किरा चाहिँ कसरी गर्नुहुन्छ
3: तपाईँहरूले? अब यहाँ त मोतीबिन्दु अब हाम्रो यो ग्रामीण आँख केन्द्र नै परिहाल्यो, अब तिनीहरूले तपाईँको ग्रामीण आँख केन्द्र पनि खोलेछ अनि सर्जिकल सेन्टर भन्ने पनि खोलेछ। सर्जिकल सेन्टर चाहिँ हाम्रो थापुङमा पर्न जान्छ। यो आँखा ग्रामीण आँख केन्द्र भएको कारणले हाम्रो चाहिँ यहाँ टाइम टाइममा शिविर हुन्छ, महिना वर्षमा 3 चोटि 4 चोटि चाहिँ शिविरहरू हुन्छ। शिविर गरे बापतको मोटिभेट चाहिँ छनौट गर्छौँ, र त्यो छनौट गरे अनुसार अब कहिले शिविर उठाएको छौँ, कहिले शिविर बसाल्नु भन्ने हुन्छ, अनि त्यो अनुसार एउटा शिविर पठाउनु
4: पर्छ। हजुर, यहाँ त्रिगङ्गा अनि संस्थाको सहयोग विशेष आँखा शिविरहरू चाहिँ कहिले कहिले सञ्चालन हुने गरेको छ?
3: खास ठिक यही टाइममा हुने भन्ने चाहिँ पुरै हुने छैन, रुटिनै निकालेको छैन, तर हामी वर्षमा 3 चोटि चाहिँ 3 चोटि 4 चोटि चाहिँ गरेको हुन्छौँ।
4: हजुर, विशेष गरी यहाँ आँखा जाँच गरेर चोखमा बनाउने सुविधा त छ है, तपाईँहरूले कसरी चाहिँ जाँच गराएर चोखमाहरू बनाउँदै आउनु भएको छ?
3: अब सुनको चाहिँ पहिला तिरङ्गाले नै टोलेको थियो, यतिमा यति पर्छ भनेर अब ग्लास पनि हेरिएको छ, त्यो पनि अब तपाईँ अब ग्रामले कस्तो चुज गर्छ, सस्तो महँगोदेखि लिएर सबै क्वालिटीको छ, अब ग्लास पनि त्यस्तै छ, अब उहाँहरूलाई कुन पावर यसो चेन्ज गर्छ त्योहरूसँगै ग्लास राख्ने गरिन्छ।
4: हजुर, विशेष गरी आँखामा चाहिँ भवितव्य छोटपटक लाग्दा आकस्मिक उपचारको व्यवस्था चाहिँ यहाँ कस्तो भएको छ?
3: आकस्मिक उपचार भनेपछि तपाईँको 24 घण्टा एभाइलेबल चाहिँ हुन्छ, रुममा एज ए स्टाफमा एक्लै भएको कारण पनि हुनै पर्ने हुन्छ, अनि त्यसपछि सेवा त दिइराखेकै हुन्छ।
4: हजुर, विशेष गरी यस भेगमा बासिन्दामा बढी देख्ने आँखाको समस्या चाहिँ के हो, यसलाई तपाईँहरूले कसरी व्यवस्थापन गर्दै आउनु भएको छ?
3: अब यसमा खास समस्या देखिने भनेको अब भौगोलिक हिसाबले पनि त्यस्तै भूगोल छ, त्यही भएर चुटपटक बढी लागेको नै आउँछन्, त्यहीमाथि झुसिली किरेको झुस लागेको, अनि करेन्ट बढीहरू पसेको, अनि त्यसपछि प्रायः जस्तो आँखा बिरामी पाएको नै बिरामीहरू आउँछ।
4: हजुर, विशेष गरी कुन प्रकारका बिरामी आँखाका बिरामीहरू यहाँ आउँदा चाहिँ तपाईँहरूलाई अलिकति समस्या हुन्छ?
3: समस्या त्यस्तो अब खासै समस्या भन्दा पनि नर्मली जटिल आयो भनेपछि अलिक गर्नुमा रिफर गर्नुपर्ने हुन्छ, जटिल आएर भने यस तरिकासम्म यहाँ नै हुन्छ।
4: हजुर, विशेष गरी साना बालबालिकाहरूको आँखा जाँच गर्नु चाहिँ यहाँ कतिको समस्या कतिको व्यवस्थाहरू छन्?
3: खासै अब समस्या भनेपछि अलिक समस्या नै हुन्छ. अब स्कुल पढ्न जानेले त अब यो बिजुली चाहिँ यो बिजुली चाहिँबाटै बिजुली पढ्न जाने गर्छन्. अब कोही चाहिँ अब सानै बच्चा हुन्छ बिजुली चार पढ्न जानेन भनेपछि अब अरू ठाउँमा चाहिँ तपाईँको ड्रइङ देखाएर त्यो चित्र देखाएर कुन चित्र छ भने अब यहाँ चाहिँ चित्रको व्यवस्था छैन. अनि त्यसपछि अब लाइफले नै अब हेरिन्छ त्यसको मुभमेन्ट आँखाको मुभमेन्ट के कस्तो भइरहेछ भन्ने कुरा लागि त खासै अब एकदमै सानो बच्चालाई चाहिँ अलिक भारी दिनुहुन्छ.
4: हजुर त्यस्तो क्रिया उपचार हुन नसकेका जटिल बिरामीलाई कहाँ र कसरी रिफर गर्नुहुन्छ तपाईँहरूले?
3: कतिको अब तपाईँको केस हेरेर मात्रै हुन्छ कतिको जटिल केस आछ. अब ठिक ठिकै यहाँ अब गर्न सक्यो भने यहाँले गरिन्छ, गर्न सकेन भनेपछि सबभन्दा सुरुमा त हामी सल्लेरी अब आँखा सर्जीको आँखा केन्द्रमा पठाउँछौँ. त्यसपछि त्यस्तै अब अलिक धेरै नै जटिल आयो भनेपछि
4: हजुर विशेष गरी यो आँखा सम्बन्धी उपचारहरू नस्तरीय बनाउन जस्तो खालको जटिल समस्याहरूलाई पनि यहाँ समाधान गर्न चाहिँ के गर्नु पर्ला त?
3: गाउँ अब यता चाहिँ भौगोलिक हिसाबले पनि प्याक पर्ने ठाउँमा सबै ठाउँमा चाहिँ आँखा केन्द्र छैन. अब कोही धेरै टाढा टाढादेखि नै आउँछन् अनि केही भइहाल्यो चोटपटक लागिहाल्यो भने पनि तपाईँको टुन्डै हस्पिटल आउन नसकेर घरेलु के उपचारहरू के हाल्नुहुन्छ, तेल हाल्नुहुन्छ, दुध हाल्नुहुन्छ, त्यस्तो के गर्नुहुन्छ के लास्ट अप्सनमा चाहिँ तपाईँको डाली झाँकीतिर लाग्नुहुन्छ. तर आँखा भनेपछि त शरीरको एकदम महत्त्वपूर्ण अङ्ग हो नि त. आँखा नभनेपछि त अब के जे भए पनि अपुरो नै हुन्छ नि शरीरको भाग मध्येभन्दा पनि. त्यसपछि अब उहाँ सबैहरूलाई चाहिँ के भन्न चाहन्छु कि आँखा भन्ने कुरा एकदम इम्पोर्टेन्ट हो, एकदम इम्पोर्टेन्ट भएको. त्यसको लागि चाहिँ चोटपटक लागिहाल्यो के भइहाल्यो आँखामा के झुसिलो किराहरूको झुस पसिहाल्यो भनेपछि सकेसम्म चाहिँ नरम पानीले धुने गर्नु अनि त्यसपछि नजिकैको स्वास्थ्य केन्द्रमा जानु.
2: कुराकानी सँगसँगै आजको लागि कार्यक्रमको निर्धारित समय सकिने लागेको छ. आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई मनमा लागेका कुरा आवश्यक सल्लाह सुझाव हामीलाई फोन मार्फत भन्न, पत्र तथा इमेल मार्फत पठाउन सक्नुहुनेछ. त्यसका लागि कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम हाम्रो निजा सल्यान सामुदायिक रेडियो सोली एफएम 102.3 मेगाहर्ज सोली भुतकुण्ड नगरपालिका 6 दुर्पु बजार सोली खुम्बु. इमेल ठेगाना soliefm@gmail.com. हामीलाई 0305/2016 फोन गरी कार्यक्रमका बारेमा सल्लाह सुझाव दिन सक्नुहुनेछ. लेजर सलाम गाउँपालिकाका बारेमा प्राप्त तपाईँको सल्लाह सुझाव सहितका विभिन्न सामग्री हामी आगामी अन्तको कार्यक्रममा प्रसारण गर्दै जानेछौ. अवस्था एटिन्जेल रेडियो सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद. कार्यक्रम उत्पादन प्रसारणका लागि सहकारी र सहयोग गर्ने लेजर सलाम गाउँपालिका प्रति आभार व्यक्त गर्दछौ. आउँदो हप्ता आजकै दिन यसै समयमा रेडियो कार्यक्रम हाम्रो नेता सल्लाहमा फेरि भेट हुनेछ. त्यतिन्जेलसम्मका लागि सहकर्मीका साथ अन्जु कार्की विदा हुन्छु.

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो प्रश्न होस्।
0: नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
2: समयमै महसुल हुन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। काठमाण्डु उपत्यका लगायत 11 जिल्लामा बर्ड फ्लूको संक्रमण फैलिएको छ। बर्ड फ्लू घरपालुवा तथा जंगली चराहरूमा प्रकोपको रूपमा देखा पर्ने गरेको छ। मानिसलाई यसको संक्रमण दुर्लभै हुने गरेको छ। खास गरी संक्रमित कुखुरा वा अन्य चरा चुरुङ्गीबाट भाइरस सर्ने गरेको छ। संक्रमण भेटिएका ठाउँमा स्वस्थ पंक्षीहरू नष्ट गरिने हुँदा ठूलो क्षति हुने गरेको छ। अहिले सबैभन्दा बढ़ी प्रभावित भनेको काठमाण्डु उपत्यका रहेको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार 3 महिनामा देशभरि 5.5 लाख कुखुरा, 10 लाख भन्दा धेरै अण्डा अनि 2 लाख किलोग्राम भन्दा धेरै दाना नष्ट गरिसकेको छ। 2070 सालमा भक्तपुर जिल्ला बर्ड फ्लू संक्रमणका कारण संकटग्रस्त घोषणा गरेको थियो। त्यस यता यसपालि सबैभन्दा गम्भीर किसिमले यो संक्रमण काठमाण्डु उपत्यकामा देखा परेको विज्ञहरू बताउँछन्। आजको कार्यक्रममा हामी बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका विषयमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गर्छौं। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: हस् नमस्कार, धन्यवाद। पनि
0: बर्ड फ्लू कस्तो खालको समस्या हो त?
1: बर्ड फ्लू भनेको यो भाइरसबाट सर्ने रोग हो। बर्ड फ्लू अथवा यो यिनीहरूलाई चाहिँ वैज्ञानिक नाम चाहिँ रोगको पनि वैज्ञानिक एभियन इन्फ्लुएन्जा भन्छ। हामीले

0: कति भाइरसहरू छन् यसको, कति भाइरसहरू हुनु थाहा पनि छैन। हामी दुई चाहिँ कहिले कराइ छ, कहिले कहिले ठुलै आउटब्रेकहरू धेरै मान्छेलाई बिरामी पार्ने गरेको छ। ए सबभन्दा खतरनाक हो, एमा पनि अनि चाहिँ अनि यो बर्ड फ्लू भनेको एभित्रै पर्छ। यसलाई चाहिँ अनि चाहिँ हाइली इन्फेक्सियस डिजिज, अति उच्च सरुवा रोग भनेर यसलाई चाहिँ यो अब अब 2019 को आउटब्रेक कोरोना भयो, त्यो चाहिँ 1919 जुन चाहिँ स्पेनिस फ्लू भएको थियो, स्पेनिस फ्लू पछि चाहिँ 100 वर्षपछि फेरि अनि चाहिँ ठुलो आउटब्रेक हुन्छ भनेर चाहिँ यो 2019 हुन्छ भनेर खास गरी अमेरिकी सरकार युएसएआईडीले है यो 2019 त खतरा छ है, पिएन इन्फ्लुएन्जा अथवा चाहिँ यो चाहिँ बर्ड फ्लू फैलिन्छ भनेर उनीहरूले चाहिँ व्यापक रूपमा प्रचार प्रसार गरेको तयारीको कुराहरू गरेको थियो। त्यसैले अब विशेष गरी भन्नुपर्दा यो इन्फ्लुएन्जा अथवा फ्लू यो बर्ड फ्लूको भाइरस चराबाटै आउँछ, प्राकृतिक रूपमा चराहरूबाट। अब यहाँ हामीले हाम्रो अनुमान अनुसार यो चाहिँ हामी कहाँ यो माइग्रेटोरी बर्ड्स भन्छ, जाडो लाग्न थालेपछि उत्तरी साइबेरिया उत्तरी अनि चाहिँ यो चाहिँ यो कोरिया जापानदेखिसम्म चराहरू नेपालतिर आउँदैछन् होइन, चराहरू नेपाल आउने जाडोभरि नेपालमा बस्ने, नेपालको तराईतिर गएर पहिला चाहिँ काठमाडौँ उपत्यका जस्तो यस्तो अलिक कम चिसो ठाउँमा आएर बस्ने, फेरि दोस्रो फेजमा अलिक तल झर्ने चुरेको डाँडाहरूमा झर्ने, अनि त्यसपछि तराईको पत्तालहरू गएको ठाउँमा बस्ने, कति चाहिँ भारतमा पनि जाने रहेछन्। त्यस्तै किसिमले अब उतातिरबाट पनि आउँछन्, इन्डोनेसिया श्रीलङ्कातिरबाट पनि चराहरू चाहिँ यो चाहिँ थाइल्यान्ड म्यानमारतिरकोबाट पनि अरू विभिन्न कारणहरूले चाहिँ उतातिर चाहिँ नेपालमा आउने चलन रहेछ।
1: भनेको यसपालि देखिएको बर्ड फ्लू चाहिँ बाहिरबाट चरा चुरुङ्गीले ल्याएको हो कि अथवा हाम्रो स्थानीय चराहरूबाट नै भएको भन्ने हाम्रो अहिलेसम्म कुनै त्यस्तो
0: देखाएको छैन। त्यो गर्नलाई त के गर्नु पर्थ्यो भने हामीले अब चाहिँ चराहरू यो जाडोमा आउने चराहरू छन् ती चराहरूको कहीँ मृत्यु भएको देखियो अथवा देखियो भने तिनीहरूको पोस्टमार्टम गरेर त्यो कुन भाइरस रहेछ, के कारणले मरेको, कुन रोगले मरेको भनेर पत्ता लगाउन सकेको भए अहिलेको चाहिँ सँग चाहिँ अनि अलिकति त्यसको सम्बन्ध चाहिँ अनि निष्कर्षमा निकाल्न सकिन्थ्यो। तर त्यो बेला चाहिँ अनि चाहिँ त्यस्तो गरिएन। अहिलेसम्म मैले थाहा पाएअनुसार कोसी टप्पूमा मरेको भयो यो चाहिँ अनि चरामा

0: गरे त्यसो भए हुनाले त्यसैको आधारमा भनेको यो चाहिँ एउटा चाहिँ नियमित प्रक्रियाको रूपमा लानु पर्थ्यो है यो चरा जस्तो काठमाडौँमा काग मर्यो त्यसको चाहिँ त्यो जाँच हुनु पर्थ्यो पढाएर काठमाडौँमा परेर मर्यो के कारणले मैले जाँच हुनुपर्नु पर्थ्यो यो फुलको भाइरस हो भने अलिक अमेर हुनु पर्थ्यो त्यसैले अब यो अनुसन्धानको राम्रोसँग नभएको कारणले यो चाहिँ भन्न सकिँदैन तर सामान्यतया भन्दाखेरि जङ्गली चराबाट अब यो बिचको चरा हो जस्तो काग जस्तो काग अब चाहिँ यो घरेलु चरा हो कि जङ्गली चरा हो भन्नु भन्न गाह्रो छ यो अर्ध अर्ध घरेलु भन्न पनि
1: घरेलुसँग नै मिलिरहेको हुन्छ
0: यिनीहरूमा आउने यिनीहरूबाट चाहिँ घरमा अनि चाहिँ बालिराखेको घरमा बसिरहेको चराहरूमा सर्ने त्यो त्यो मार्फत चाहिँ मानिसहरूमा सर्ने हुन्छ एउटा अर्को किसिमको अनि उसमा चाहिँ प्रक्रियामा ती मार्फत त्यो जङ्गली चराहरू चाहिँ आएर भैँसीको ढाडमा बस्ने अनि त्यहाँ अनि सुँगुरको ढाडमा बस्ने अनि त्यहाँ गर्दा गर्दै सुँगुरमा सर्ने अनि सुँगुरबाट मान्छेमा सर होइन अब 2011 चाहिँ अनि जुन चाहिँ 2009 बर्ड फ्लू आयो बर्ड फ्लूको त्यो चाहिँ फैलियो त्यसबाट मेक्सिकोबाट त्यसलाई चाहिँ हामीले चाहिँ अब इन्फ्लुएन्जा भाइरस नै भन्यो तर यो स्वामीलाई नभन्यो हामीले त्यसलाई चाहिँ मेक्सिको भाइरस चाहिँ भनेन त्यो चाहिँ अनि चाहिँ त्यो चाहिँ अनि उनी भन्यो त्यो स्वाइन फ्लू भन्थ्यो स्वाइन फ्लू स्वाइन फ्लू स्वाइन भनेको यो उसको नाम चाहिँ वैज्ञानिक नाम चाहिँ स्वाइन पिगरको त्यो स्वाइन फ्लू भनिँदाखेरि यो चाहिँ पाल्ने व्यक्तिहरू चाहिँ कृषकहरू चाहिँ उफ्रे किन स्वाइन फ्लू भनेको भनेर चाहिँ होइन त्यसैले चाहिँ अनि अहिले चाहिँ त्यसलाई चाहिँ उनीहरूले नभनेर अब यजमानिया नन भाइरस स्प्रेड फ्रम ट्रान्समिटेड फ्रम मेक्सिको भन्ने गरेको छ त्यसरी अब यो चाहिँ अनि धेरै किसिमको छ त्यसरी एन पनि अहिले अब H2N3 H1N1 अनि H2N2 भन्ने यस्तो सबै छ
1: अहिले धेरै प्रकारको छ तर अहिले देखिएको चाहिँ कुन प्रकारको हो भनेर त्यस्तो कुनै बाहिर आइसकेको छ कि छैन
0: उहाँहरूले अहिले चाहिँ त्यसरी चाहिँ 11 जिल्लामा फैलिएको कुन टाइपको भाइरस हो भनेर राम्रोसँग चाहिँ बताउनु भएको छैन अब यो चाहिँ हाम्रो पशु सेवा विभाग पशु सेवा विभागको आफ्नै प्रयोगशाला छ उच्च स्तरीय प्रयोगशाला छ त्यसमा यसको टेस्ट हुन्छ र उहाँले त्यो टेस्ट गरेर यो चाहिँ अब हाम्रो यो चाहिँ H5N1 हो कि होइन H5N3 हो कि यो भनेर चाहिँ बताउनु भएको छ
1: भनेको चैतमा सुरु भएको यसपालि
0: चैतमा सुरु भएको
1: त्यहाँबाट अहिलेसम्म आउँदा त धेरै 3-4 महिना भइसक्दा त कस्तो खालको हो भनेर
0: बताइसक्नु पर्थ्यो यहाँ तपाईँले यहाँ के छ भने यहाँ हेर्दाखेरि चाहिँ त्यो सन्ता लाग्यो भने विदेशी ल्याबमा पठाउनुपर्छ विदेशी ल्याबले अनि चाहिँ त्यो जाँच गरेर पठाउँदाखेरि कहिले काहीँ टाइम लिन्छ
1: भनेको विगतमा नि यसै ढिला नै
0: कहिले काहीँ हुनु गरेको थियो तर अहिले चाहिँ धेरै नै घेरै जाने भने त्यो भेटनेरीको त चाँडो नै हुनु गरेको थियो
1: जस्तो कागबाट यसपालि कुखुरा फार्ममा चाहिँ फैलिएको हो भनेर पशु सेवा विभागले भन्यो यसपालिको बर्ड फ्लू चाहिँ विशेष गरेर कागले नै फैलायो भन्ने कुराहरू पनि आयो भनेपछि हामीले कागबाट फैलिएको बर्ड फ्लूलाई चाहिँ हामीले रोक्न चाहिँ अलिक गाह्रै हो यो
0: गाह्रो हो नि अब काठमाडौँमा यतिकै धेरै चरा छन् पनि कुनै पनि सहरमा जानुभन्दा चराको नाम एउटा भङ्गेरा पनि देखिँदैन फुरु चरा दिइन्छ बेङ्गक जानुभयो भने चरा दिइन्छ अनि त्यसपछि अनि जकार्तामा जानुभयो इन्डोनेसियामा चरै एउटै चरा छैन देखिन्छ त्यसो भए हुनाले अनि यो कागबाट फैलियो परिवारमा फैलियो भने काठमाडौँको फेरि संस्कृति पनि के छ भने काठमाडौँको संस्कृति उनीहरूलाई मार्ने होइन कि
1: पूजा गर्ने
0: उनीहरूलाई चाहिँ

0: कोता थाकिया रहेछ त्यसैले अनि चाहिँ अब यसको चाहिँ नियन्त्रण गर्न चाहिँ गाह्रो छ।
1: कागबाट जुन यो रोग चाहिँ फैलिएको छ यो कागबाट कुखुरा फार्मसम्म चाहिँ कसरी सर्दो रहेछ?
0: अनि त्यसो अब कुखुरा फार्ममा या त कुखुरा बाहिर निकालेको बेला चाहिँ कहिले काहीँ यो कागहरू पनि मिसिन जान्छ, यसले खाइदियो दाना साना राखिदिएकोमा यसले पनि गएर चोरेर खान त खोज्छ नि, त्यो खोज्दाखेरि चाहिँ रेलसेल लाग्ने हामी जुठो लाग्ने गरेर त्यसबाट चाहिँ तिनीहरूमा सर्ने हो। नजिकै पनि आएर टाका गरेर गर्ने पनि हुन्छ, मान्छेको जस्तै नाकबाटै यिनीहरूको चाहिँ त्यो निक्लिरहेको हुन्छ पानी रेलसेलहरू। त्यसरी त्यसो गर्दाखेरि कुनै किसिमले भाइरस चाहिँ त्यो अरू फार्मभित्रको उसमा जान्छ। दोस्रो अब त्यो फार्म बाहिर चाहिँ आएर यसले दिसा पिसाब गरिदियो, फार्मभित्र जाने मान्छेहरूले चाहिँ पुरा त्यो सेफ्टी प्रिकसन लिएनन्, जसले फार्ममा काम गर्छन् उनीहरूले पनि छ हरेक दिन यो चाहिँ टाउकोमा क्याप लाउनु पर्थ्यो अनि पिपिई लाउनु पर्थ्यो है, फिजिकल त्यो प्रोटेक्सन इक्विपमेन्टहरू लगाएर सेतो कपडाहरू लगाएर अनि त्यो चाहिँ फेस सिल्ड लगाएर गमबुटहरू लाउने अनि हातमा पन्ध्र लगाएर कसरी सरसफाइ गर्नु भएर आफ्नो त्योहरू गर्नु पर्थ्यो। त्यस्तो नगरेको त्यो त्यो चाहिँ गर्दैनन् कतिपय ठाउँमा, चप्पल लगाएको हुन्छ, चप्पल लगाएर भित्र बाहिर गरेको हुन्छ, त्यसै बाहिरको चाहिँ त्यो विष्टाहरू भित्र फार्मसम्म जाने गरेर त्यही भएर हामी चाहिँ सर्ने सम्भावना नै हुन्छ।
1: भनेपछि मानवीय त्रुटिले पनि
0: हामीले चाहिँ सेफ्टी प्रिकसनमा कुनै ध्यानै दिएनौँ, त्यहाँ बाहिरको चाहिँ इन्फेक्सन भित्र चाहिँ यो फार्मभित्र नजाओस् भनेर मानिसहरूलाई त्यो त्यहाँ काम गर्ने मान्छेहरूलाई एजुकेट गर्ने अनि त्यो चाहिँ पिपिईहरू लगाउने, हात धुने, मास्क लगाउने, यो चाहिँ ग्लोभ्स लगाउने, यस्तो कुराहरूमा हामीले पटक्कै ध्यान दिएनन् कुखुरा फार्मका मालिकहरूले, त्यो नदिएको कारणले पनि यो चाहिँ यति धेरै ठुलो आउटब्रेक हुन सकेको हो।
1: भनेपछि कुखुरा फार्ममा भएकाहरूलाई पनि तालिमको जरुरी थियो, त्यहाँनिर चुकेर हो कि अथवा कुखुरा फार्ममा भएकाले कि सरकारले नै कुखुरा फार्ममा जुन खालका तालिम दिनु पनि त्यहाँ चुकेको अवस्था?
0: कुखुरा फार्ममा काम गर्नेहरू कुखुरा फार्मका मालिकहरूलाई छुट्टो अलि खालको तालिम होइन, त्यहाँ काम गर्नेहरूलाई त अलिअलि दिन तिनको तालिम दिनुपर्थ्यो नि, या चाहिँ सरकारले भने अहिले त तिन लेभलको सरकार छ, अहिले त यसले गर्नै पर्ने काम भनेको नगरपालिकाको, नगरपालिकाले यो चाहिँ यसको गाइडलाइन बनाएर यो गराएर चाहिँ तिमीहरू चाहिँ भेर बाहिर गर्नु, यो कुखुराको भेर फार्ममा पस्ने बेला यो गर्नु, बाहिर आएपछि यो गर्नु भन्ने एउटा गाइडलाइन जारी गर्नु पर्थ्यो, उनीहरूलाई चाहिँ तालिम पनि दिनुपर्थ्यो, तालिम दिएर यो चाहिँ सर्दी कुखुरा कस्तो हुन्छ अनि यो कुखुराहरू कस्तो हुन्छ, यो चाहिँ बिरामी कुखुरा कस्तो हुन्छ, कसो लक्षण देखिन्छ भनेर त्यहीँ सिकाउनु पर्थ्यो, त्यो चाहिँ नसिकाएको कारणले पनि अलिक यो समस्या जटिल भएको हुनसक्छ।
1: अब यहाँले लामो समय यो बर्ड फ्लू सम्बन्धी काम पनि गर्नुभयो होइन, बर्ड फ्लू नियन्त्रणमा प्रत्यक्ष रूपमा निगरानीको क्षेत्रमा नि काम गर्नुभयो, 70 सालमा भक्तपुरमा बर्ड फ्लू संकटग्रस्त क्षेत्र घोषणा गर्यो, त्यसपछिको अहिलेको स्थिति भयावह स्थिति हो कि बीचमा पनि त्यस्ता खालका स्थिति हो?
0: भक्तपुर त भइरहेको थियो तर अहिलेको यो सबभन्दा अलिकति डरलाग्दो किसिमको छ, धेरै ठुलो भयो होइन, धेरै जिल्लामा 11 जिल्लामा यतिका भएको जस्तो मलाई लाग्दैन, अलिकति कम कमै भएको थियो, भक्तपुरमा पनि भएको, भक्तपुरमा त हामीले अब भेटनरीको टोली मागिरहेको भएन भनेर हामीले पशुधनको टोली पनि गऱ्यौँ, तपाईँलाई खोपी लागेको छ, ज्वरो आएको छ, छाली लुगाएको छ भने घर घरमा गएर मान्छेहरूलाई छ भने हामीलाई चाहिँ खबर गर्नु होला, यो चाहिँ हाम्रो टेलिफोन नम्बर हो, अनि यो चाहिँ बर्ड फ्लू भएर चाहिँ कुखुरा भएको यो फ्लू फाटफुट मान्छेलाई पनि सर्न सक्छ, मान्छेलाई सर्यो भने मान्छेले चाहिँ बाँच्ने सम्भावना एकदमै कम हुन्छ, त्यसो भए हुनाले तपाईँहरू सतर्क हुनुहोला, अनि यो चाहिँ मास्क लगाएर हिँड्नु, त्यहाँ वरिपरिका सबैलाई मास्क लगाएर हिँड्ने हात धुने गर्न चाहिँ हामीले सिकायौँ, यो सायद त्यही कारणले हो कि अर्को कारणले त्यो त्यहाँ चाहिँ कसैले पनि भएन, तर 2000 रिटायर भइसकेपछि एकजनालाई अब बर्ड फ्लू भएर उहाँको चाहिँ दुःखद निधन भइरहन्छ
1: 2017
0: अनि महिला नै जाँचबुझ कमिसनको चाहिँ अनि अध्यक्ष बनाइयो, जाँचबुझ गरेर प्रतिवेदन बनायौँ, प्रतिवेदन लाने बेला सचिव चेन्ज मात्रै चेन्ज के इन्ट्रेस्टै लिन्छन् उहाँहरूले, अनि त्यसपछि हामीले चाहिँ त्यो प्रतिवेदन त्यतिकै राखेका छौँ, तर फेरि अब के भने मान्छेको पनि मृत्यु भइसकेको, अब त्यो कहाँबाट कसरी आयो भन्ने कुराहरू जम्मै अनि चाहिँ त्यसको खुलासा हुन नसक्ने हुनाले हामी चाहिँ अलिकति कतिपय त्यो अझ प्रतिवेदन होला भनेर पनि त्यसलाई अनि चाहिँ बुझाउनलाई चाहिँ गर्न सकिएन।
1: भनेपछि अहिलेसम्म चाहिँ बर्ड फ्लूबाट एकजनाको मात्रै मृत्यु भयो,
0: एकजनाको मृत्यु भएको, अब एकजनाको कतै कतै लेखिया छ, झापामा चाहिँ बिरामी भएर झापा अस्पतालको आइसियूमा भर्ना भएको, वाइसले सम्म भन्नु भएको कुरा हो रेकर्ड गरिएको छ भने
1: ए अन्त निको भएको पनि
0: निको भएको
1: भनेपछि एकजना विरामी भएर निको भयो एकजना चाहिँ मृत्यु
0: भयो त्यो सामान्य भएन किन हो उहाँको चाहिँ
1: अब अलिकति हामी बर्फ मान्छेमा सर्ने सम्भावनाको कुरा गरौँ न कस्तो अब जनस्वास्थ्यका हिसाबले चाहिँ यो चराचुरुङ्गीबाट मानिसमा सर्ने सम्भावना चाहिँ के छ
0: अहिलेको जुन तरिकाले हामीले ह्यान्डल गरिरहेका छौँ नि हामीले अहिलेको तरिकाको ह्यान्डल गर्यो भने चाहिँ यसले त सर पनि धेरै सर्छ प्रिभेन्सन गरेर प्रिभेन्सनले नसर्ने भने खै अब चाहिँ नेपाल रेडियोले भनेको नेपाल टिभीले भनेको अरू प्राइभेट मिडियाहरूलाई चाहिँ परिचालन गरेर तपाईँले अब कुखुरा पाल्नुहुन्छ त्यो त भन्नु पर्यो त मास्क लगाउनुहोस् पिपिई लगाउनुहोस् फेस सिल्ड लगाउनुहोस् टोपी लगाउनुहोस् गम्बुट लगाएर अनि त्यसपछि चाहिँ मात्रै त्यहाँभित्र जानु अनि आएपछि पनि यो सबै निकालेपछि एकदम राम्रोसँग हात धुनुहोस् मुख धुनुहोस् खुट्टाहरू धुनुहोस् भनेर हामीले त सिकाउनु पर्छ नि सिकाएको छैन यो अब धेरै मान्छेलाई थाहै छैन यस्तो छ कि
1: जनहितको लागि चाहिँ जारी भनेर पहिला भए टिभी रेडियोबाट चाहिँ दिने पनि गराएको
0: यी
1: चिजहरू चाहिँ अलिक घट्दै गयो
0: अहिले चाहिँ त्यो अब हाम्रो एजुकेसनको पार्ट कम्जोर भयो जस्तो अब त्यो तल कुखुरा फार्म छ माथि अब कुखुरा फार्मका मालिकहरू बसेका छन् उनीहरूले तपाईँ कहाँ यो कुखुराको चाहिँ संक्रमण आउन सक्छ है तपाईँलाई चाहिँ सहरको मलाई भइरहेको छैन भनिएको छ उनीहरू पनि त्यतिकै दल पऱ्यो भने भित्र जानु गरेका छन् अनि अब दोस्रो अब यो दोस्रो कुरा चाहिँ भयो त्यसपछि अब यो जङ्गली चराहरू यिनीहरू त्यहाँ नजिक नजिक आउने त्यहाँ बस्ने गर्ने तिनीहरूलाई अन्त केही किसिमले हुन्छ त्यसलाई प्रिभेन्सन गर्न खोजेको भए हुन्छ खोज्नु पनि गर्न सकिन्थ्यो त्यो पनि गरेको छैन अब कुखुरा फर्ममा त लाँदाखेरि राम्रै छ ठिकै छ अनि गएपछि बिरामी भयो भने त्यो बिरामी भएको कुखुरा चाहिँ काटेर बेच्ने अथवा आफूले खाने काम चाहिँ गर्नु हुँदैन भनेर पनि स्थिति भन्नु पर्थ्यो उद्योग मन्त्रालयले जरिवाना गर्छौँ के गर्छौँ त भनौँ तर त्यो भन्नु पर्थ्यो कि हामीले चाहिँ तपाईँले यो चाहिँ अनैतिक काम हो अर्काको ज्यान लिने काम गर्ने हो त्यो काम तपाईँहरूले कुनै पनि हालतमा नगर ज्यान मुद्दा लाग्ला नि भने हुन्थ्यो उनीहरूलाई बताइदिनु पर्यो नि त घरमा अब लगेर कुखुराको मासु खानालाई उठाइदियो तर कुखुराको मासु तिनीहरू लैसकेपछि प्याक गरेर दिन्छन् लगेर खोलेर त घरमा जसले मासु बनाउने हो मासु बनाउने कुकको घरको फेरि त हातले समातेर कहिले पनि मासु पखाल्ला पनि हातले समातेर फेरि हाल्छ नि त त्यहाँ कुकरमा
1: सरसफाइमा त्यहाँ पनि
0: त्यहाँबाट अनि चाहिँ उहाँले हात सात नगरिकन फेरि यता नाचतिर म फेरि छुनु भयो फेरि जाने छु मलाई भनेर त्यसो गर्दाखेरि अब यो अब
1: कतिपयले त नधोइकन स्वाद जान्छ भने नधोइकन पकाउने पनि
0: पकाउने गरेका पनि छन् तर हातले त सुन्छ नि फेरि हात एकचोटि नछाडेको यो मासु चाहिँ हातले नछुटेकन यस्तो गराएर घोप्टो प्याकेट पारेर उसको हात दिन्छ नि हातले छुन्छ भए दुई दुईचोटि चाहिँ अब चाहिँ होइन साबुन पानी लगाएर हेन्ड वास लगाएर नभयो भने चाहिँ रिस्क हुन्छ
1: भनेको जोखिम कहाँ कहाँ छ भनेर यहाँले भन्नुभयो होइन हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा कुराकानी गरिरहेका छौँ बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा हामीसँग हुनुहुन्छ यतिखेर स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी डाक्टर जस्तो यहाँले जोखिमको कुरा गर्नुभयो होइन र को चाहिँ बढी जोखिममा छ भनेर पनि भन्नुभयो होइन अब विशेष गरेर चाहिँ धेरै जसो मासु र अण्डा खाने कि नखाने भन्ने सवाल पनि छ यतिखेर होइन मासु कुखुराको मासु अथवा हाँसको मासु खाने कि नखाने त यो बेला
0: अनि यसो अब त्यो उमालेर तपाईँले अन्त अन्त कन्ट्रोल अथवा पहिलाको हाम्रो चाहिँ पोच भन्थ्यो नि पोच नेवारी समुदायमा त्यो पोच खाने चलन धेरै थियो उहिले उहिले हामी कहिले काहीँ नानी घरमा गयो भने टक्क एउटा प्लेटमा पोच अर्को हातमा चाहिँ चिया लिएर हुन्थ्यो होइन त्यो पोच भने त भित्रसम्म त्यो बाल नभएको हो बोइल जस्तो हो त्यस्तो चाहिँ खानु हुँदैन अन्त पुरा बोइल गरेको पुरा गराएको अथवा पुरा पाकेको मासु त्यो खाना लगाएका चाहिँ खाएर त्यो भाइरस जीवित हुँदैन भाइरस जीवित नभएपछि त्यसबाट कुनै हामीलाई सङ्क्रमण हुने मान्छेलाई खतरा हुनु हुँदैन तर त्यही अब त्यो चाहिँ जसले फेरि अन्डा टिपेर भाँडामा हाल्नु हो होइन बास्केटबाट अनि उहाँले चाहिँ हात धुनु भएर नै समस्या हुन्छ
1: मजाले पकाएर खायो भने चाहिँ अब मासु र अण्डा खानमा चाहिँ अहिले त्यति डराउनु पर्दैन तर धेरैले चाहिँ यो पालि चाहिँ मासु र अण्डा खान चाहिँ छोडेका छन् उहाँहरूलाई चाहिँ के
0: हल्ला हल्ला हल्ला चिर्ने काम सरकारको सरकारले गरेर पहिला पहिला अब चाहिँ त्यस्तो प्रेस कन्फरेन्सै गरिन्थ्यो त्यहाँ मासु लिएर पालिन्थ्यो अनि मान्यले सतीले सचिवले खाएको देखाउँथ्यो तिमीले अनि त्यहाँबाट अनि त्यहाँ यो गरेर खाएको केही रिस्क छैन भन्थ्यो उनीहरूले अनि अलिकति अनि अनि ए हुँदैन रहन्छ भनेर एक घर दुई घर तिन घर चार घर घरमा खुन्दै जान्थ्यो अलि त्यस्तो गरे पनि देखियो होइन त्यस्तो गरिदिएको भए अलिकति अब यो खतरा होइन यो चाहिँ काँचै मात्रै खतरा हो भन्न सक्दिनु पर्थ्यो त्यो नभने कारणले अलिकति समस्या
1: भएछ। अनि बजारमा बिक्री भइरहेका कुखुरा जन्य पदार्थ चाहिँ सुरक्षित छन् भनेर चाहिँ सुनिश्चित कसरी गर्ने त
0: त्यो एउटा अब अण्डाको त अब आफ्नो कुरा बेग्लै भइहाल्यो होइन तर अब चाहिँ कुखुराको मासु त यदि चाहिँ कुखुराको चाहिँ जुन पसल मासु पसल सञ्चालन गर्नुभएको छ उहाँहरूले मर्न लागेको रोगी अनि चाहिँ यो पेन्सन काटेको होइन भने यदि उहाँले चाहिँ एकदमै सत्यतामा आधारित अरूलाई हाम नक्सानी गर्ने कुनै उहाँको इन्टेन्सन छ गरेर हाम नक्सानी गरेर पैसा कमाउने इन्टेन्सन नभएको मान्छेहरूले काटेको हो भने त त्यसले त अब कुनै अनि चाहिँ खराबी नहुनु पर्यो पकाएर खानु पकाएपछि
1: भनेपछि बर्ड फ्लू बारे फैलने अफवा गलत सूचनाले चाहिँ यो जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पार्दो रहेछ
0: अनि यसमा त यस्तै हो नि बर्ड फ्लू फैल्यो अब यहाँ हो भने अब एकजना अब त्यहाँ चाहिँ त्यसपछि चाहिँ मान्छेले भनिदिएपछि त्यो व्यापक रूपमा यहाँ मात्रै होइन विकसित देशहरूमा पनि उहाँले चाहिँ यो मासु चाहिँ बहिष्कार गर्ने अनुभव छ त्यसको लागि चाहिँ सरकारले नै आफ्नो चाहिँ प्रयास गरेर यसलाई चाहिँ यो सुरक्षित छ तपाईँहरूले खानुहोस् यो चाहिँ यसरी यो तरिकाले खानुभयो भने केही हुँदैन भनेर चाहिँ सिकाउनु चाहिँ पर्छ तर त्यो चाहिँ अनि जहाँ पसलमा काटियो त्यो चाहिँ अनि चाहिँ स्वस्थ काटिएको भन्नेलाई कसरी इन्स्योर गर्ने त यहाँ त हाम्रो यहाँ त चाहिँ अनि मासु चाहिँ अनि चाहिँ जाँच ऐन लागू भएको जिल्ला महानगरपालिका हो नि त काठमाडौँको त्यो भेटनरी डाक्टरले प्रमाणित नगरेको मासु यहाँ काट्नै पाइँदैन होइन हाँस बङ्गुर कुखुरा लौकाट होइन खसी राँगा केही पनि काट्नु पाइँदैन तर अब के गर्यो भने त्यो कृषि र कृषि मन्त्रालय पशुपक्षी मन्त्रालय मिलेर अहिलेसम्म त्यो चाहिँ लागू गरेन हेर्नुहोस् अब अहिले त्यो मन्त्रालय नै खारेज भयो अब चाहिँ होइन अब हाम्रो त खाद्य स्वच्छता भनेर स्वास्थ्य मन्त्रालयतिर हालिदिएको छ भनेपछि स्वास्थ्य मन्त्रालयले सत्य भन्यो भने भ्यालीमा केही ठाउँमा सबै ठाउँमा सकिन्न भने कमसेकम नगरपालिकाको एक ठाउँमा पशु चाहिँ चिकित्सकले जाँच गरेर यो राखेका पशु पन्छी हो यिनीहरूलाई मात्रै काट्ने गरेको हुँदा यो मासु चाहिँ अनि चाहिँ सुरक्षित छ भनेर चाहिँ एउटा पसल त बनाइदिनु पर्यो
1: भनेपछि मन्त्रालयहरू गाभिँदा त झन् अब अन्यता भयो जसले गर्ने भनेर पहिला तयारीहरू प्लानिङहरू गरेको थियो त्यो समेत कार्यान्वयन भएन
0: उहाँले गर्नै सक्नु भएन पनि किन गर्ने इन्ट्रेस्टै राख्नु भएन
1: अब काठमाडौँ उपत्यका जस्तो ठाउँमा त भएन भने हामी देशभरिको के अनुभव
0: गाह्रो छ यस्तो घर घरमा कुखुरा यो चाहिँ डोकोले ढाकेर आफ्नो चाहिँ त्यो बेडको सँगै होइन बेडको सँगै चाहिँ सुत्ने कोठाको सँगै कसै कहीँ त भन्नु हुन्छ त्यही नजिकै भित्र चाहिँ एउटा दुइटा ढोका भने चाहिँ यो कुखुराहरू थुनेर राखेर रातभरि त्यहाँ राख्ने अनि बिहान भने चाहिँ बाहिर लग्ने गरिएको छ असुरक्षित प्र्याक्टिस हो
1: गाउँघरमा त तपाईँले भने जस्तै त्यही सुत्ने त्यही कुखुरा पनि पालिरहने
0: कसैको चाहिँ केही अब त्यो खाटमुनि नै अनि कुखुराहरू राखिएको छ
1: भनेपछि त कुखुराबाट मान्छेमा सर्ने
0: सम्भावना ग्रामीण भेगमा छ जहाँनिर चाहिँ यस्तो सचेतना
1: भनेपछि अब मान्छेमा केही गरी बर्ड फ्लू सरिहाल्यो भने के कस्ता खालका लक्षणहरू चाहिँ देखा पर्न सक्छ के भन्नुहुन्छ यसमा चाहिँ
0: यसमा त उच्च ज्वरो हुने टाउको दुख्ने छाती दुख्ने सास फेर्ने नहुने जस्ता लक्षणहरू देखिन्छ र यो चाहिँ यसको यो यसको जाँचो नभत्तिकै यसको राख्ने चाहिँ यसलाई चाहिँ आइसियूमा भर्ना गर्नुपर्छ आइसियूको पनि अब स्पेसल सर्वारोगको आइसियू हुनुपर्छ त्यस्तो यहाँ पहिल्यै अब एक्चुली वर्ल्ड ब्याङ्कको सहायतामा चाहिँ टेक्नो अस्पतालमा बनाउनु खोजेको त्यो बनाउन सकियो भने म डाइरेक्टर हुँदासम्म चाहिँ त्यो बनिरहेको थियो अहिले बन्यो भनेन मलाई थाहा छैन सायद आइसियू त बन्यो गरे तर त्यो खालको आइसियू बन्यो कि बनेन त्यो उच्च सर्वारोग आइसियू हुने हुन्छ त्यसमा लगेर राख्नु उपचार गर्नुपर्ने हुन्छ त्यहाँभित्र चाहिँ सास फेरेको अनि चाहिँ उसले चाहिँ नआयो अथवा दिसापिसाब गर्यो भने पनि त्यो बाहिर निक्लिँदाखेरि आइसियूबाट बाहिर निक्लिन्थ्यो हावाबाट हावा पनि प्युरिफिकेसनबाट निक्लिन्छ हावामा गएको भाइरस त्यो उसले त्यहाँको मेटानिजमले किल गर्छ अनि तल पनि दिशा यो लिक्विड वेस्टबाट जाने पनि सबै अनि चाहिँ किल गरेर मात्रै बाहिर आउँछ त्यस्तो खालको आइसियू हुनुपर्छ अब त्यस्तो आइसियूमा भर्ना गरेर राख्नुपर्छ त्यो उच्च सरुवा यो पनि हो भने चाहिँ आईसीयूमा उपचार गर्दा पनि यसको चाहिँ डेथ रेट 80% हुन्छ धेरै खतरनाक मान्छे पहिले हो
1: हामीसँग त्यस्तो खालको संयन्त्र पनि थियो तर अहिले चाहिँ प्रयोगमा भएको जस्तो
0: त्यो अब चाहिँ बनाउन धेरै समय लाग्यो निकै निकै कारणले त्यहाँ जहिले पनि समस्या भइरहेको थियो होइन पहिला चाहिँ टिचिङ हस्पिटलमा जाने टिचिङ हस्पिटललाई पैसा दिने भने टिचिङ हस्पिटलले दुई वर्षसम्म चाहिँ राखेको त्यो चाहिँ हामीले सक्दैनौँ भन्ने कुरा गर्यो फेरि टेको अस्पतालमा राख्यो फेरि टेको अस्पतालले पनि सक्दैनौँ भन्यो फेरि अनि त्यहाँबाट अलिक पछि फेरि हामी बनाउँछौँ भनेर चाहिँ टेको अस्पतालले भन्यो ल्याब पनि हाम्रो चाहिँ तेस्रो लेभलको ल्याब बायो सेफ्टी लेभल 3 ल्याब चाहिन्छ यसको जाँच गर्नलाई अनि त्यो ल्याब पनि हामी एकता त बनाइयो फेरि स्वास्थ्य मन्त्रालयबाट पैसा अनि चाहिँ त्यो त्यहाँको रनिङ कस्ट अपरेटिङ कस्ट अलि उच्च थियो त्यो अपरेटिङ कस्टको लागि चाहिँ अनि चाहिँ बजेट निकास हुन नसकेर त्यो चाहिँ अहिले चाहिँ त्यो ल्याब चाहिँ अब एक प्रकारले बिग्रिसकेछ
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका बारेमा हामी स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: अब एक्साइटमेन्ट सिनेमा मात्र होइन घरभित्र महसुस हुन्छ
3: यो फुटबल सिजन खेल्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी स्यामसङ भिजनलाई टिभी थपाउनुहोस् सामकाल मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 40 महिनासम्मको इएमआई
4: सजिलो हुन्छ को
5: जोडको काख
4: स्वच्छ सुन्दर र शान्त प्रकृति
5: शान्ति र आनन्दको अनुभूति सहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
5: झुली अर्ग्यानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले .com.np
6: विश्वकपको हरेक क्षण रोमाञ्चक बनोस् फुटबलकोमा हाम्रो लागे नदी खेलको बच्चा खिच्याउँ आफ्नै भागैको विचार गरौँ 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण सानो प्याकेज बोनस
7: भरपूर मनोरञ्जन सहित मात्र 999 है बीच होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा बीच होमको कस्टमर सपोर्ट 01-42-1-7-6-6-6 सम्पर्क गर्नुहोस्

0: Free Fatura, Kastamija, Zulu Radio Network.
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका विषयमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गरिरहेका छौं। डाक्टर, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रम बदलिदो नेपालमा। हामीले कस्ता खालका समस्याहरू जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पर्न सक्छ भनेर कुराकानी गर्यौं। विशेष गरेर हामी अलिकति नीतिगत कुराहरूमा पनि जोडौंला। यो भाइरसले चाहिँ मानिसदेखि मानिसमा सर्ने के गरी क्षमता विकास गरिहाल्यो भने चाहिँ नेपालले कस्तो खालको तयारी चाहिँ गर्नु पर्थ्यो जुन चाहिँ पहिला गरिएको थियो, अहिले चाहिँ अलिक सुस्त आयो।
2: त्यसमा त त्यसलाई दुई तीन किसिमले हेर्ने गर्यो पहिलाको हिसाबले। यसलाई यसमा चाहिँ खास अब दुईटा कम्पोनेन्ट, दुईटा मन्त्रालयको असाध्यै नजिकको चाहियो। एउटा चाहिँ त यो अब पशुपन्छी मन्त्रालय होइन, पशुपन्छी मन्त्रालय अहिले कृषि मन्त्रालयको जोडमा छ, के कृषि पशुपन्छी बनाएको छ। अर्को स्वास्थ्य मन्त्रालय, पब्लिक हेल्थ र अनि चाहिँ एनिमल हेल्थ सँगसँगै काम गर्नुपर्छ भन्छ। अनि हामीले एकताका त अब म डाइरेक्टर हुनेसम्म चाहिँ नेसनल पब्लिक हेल्थ ल्याबोरेटरीमा मिटिङ हुन्थ्यो, हरेक तीन तीन महिनामा हुन्थ्यो। त्यो मिटिङ हुँदाखेरि हाम्रो चाहिँ पशु स्वास्थ्य

0: ल्याबमा चाहिँ यो चाहिँ इन्फ्लुएन्जाको टेस्ट गर्नु गरेका थियौँ। हामीले चाहिँ दुवैले इम्प्लिमेन्टेसनहरू गर्थ्यौँ। अर्को एउटा बरुण भन्ने एउटा चाहिँ छुट्टै एउटा प्राइभेट भनौँ एनजिओ ल्याब छ, बरुणले पनि अहिले चाहिँ अलिकति डेन्जर ठाउँ भनेर चाहिँ परिभाषित गरेको दुईवटा, पोखरा र पोखरा टेस्टको कारणले, अनि चाहिँ दोस्रो काठमाडौँ, तेस्रो चाहिँ चितवन। हामी यो तिन ठाउँको चाहिँ स्याम्पलहरू कलेक्सन गरेर उसले चाहिँ अनि ल्याएर रिजल्टहरू दिन्थ्यो। यहाँ एचएमएन देखियो, यहाँ के अरे इन्फ्लुएन्जा ए देखियो, यहाँ इन्फ्लुएन्जा बी देखियो भनेर चाहिँ रिपोर्ट दिनु
1: गरेको भाइरसको
0: दिनु गरेका थियौँ, प्रेजेन्टेसन गर्नु गरेका थियौँ। हामीले चाहिँ त्यो चाहिँ गर्नु गरेका थियौँ। अहिले अब त्यो चाहिँ भएको मलाई त्यति जानकारी छैन, मेरो जानु नभएको हुनुपर्छ। अहिले यस्तो यो संयन्त्र पनि अनि यो चाहिँ अब यो संयन्त्रले काम गर्नु पर्थ्यो र यसलाई अहिले चाहिँ नाम दिएको छ अमेरिकाले चाहिँ दिएको, अमेरिकाले वर्ल्ड ब्याङ्कले यसलाई चाहिँ सपोर्ट गरेका छन्। वान हेल्थको अनि चाहिँ कन्सेप्ट मिलाउनुपर्छ भनौँ, दुईवटा मन्त्रालय मिलेर, पब्लिक हेल्थ र एनिमल हेल्थ मिलेर सँगसँगै काम गर्नुपर्छ। त्यो गरेन भने यसले चाहिँ यसको सिधै प्रभाव चाहिँ ह्युमनमा जान्छ।
1: सँगसँगै काम गर्नुपर्छ भन्नुको अर्थ मन्त्रालय गाभ्ने चाहिँ होइन,
0: मन्त्रालय गाभ्ने होइन, एउटै प्रोग्राम बनाएर गरौँ भन्ने।
1: हाम्रो त कहिले कहिले चाहिँ दुईटै मन्त्रालय मिलाउन भन्यो भने मन्त्रालय नै गाभ्ने चलन छ नि,
0: होइन त्यस्तो चाहिँ हुँदैन। अब मन्त्रालय र अहिले त्यो पशु सेवा मन्त्रालय र स्वास्थ्य मन्त्रालय संसारमा धेरै जस्तो देशमा कतै पनि मैले अहिले सुनेको छैन। उहिले चाहिँ त्यहाँ राणाकालमा चाहिँ हाम्रो गाई गोठहरू पशु अस्पताल स्वास्थ्य सेवा विभागको मार्फतमा थियो, तपाईँलाई थाहा छैन होला। 1996-97 चाहिँ यो चाहिँ अनि चाहिँ स्वास्थ्य सेवा विभाग अन्तर्गत थियो। त्यसैले अब त्यो बेला हो, अब त्यसपछि चाहिँ अनि 7 सालपछि छुट्टिएको, यो छुट्टिएको छुट्टी भएको हो। अब अहिले त्यो प्रचलनमा छैन, त्यो अब यो चाहिँ पशु सेवाको पनि छुट्टै अब विशिष्ट एउटा विधाको रूपमा यो चाहिँ झन्झन चन्दन बलियो हुँदै गएको छ। त्यसैले त्यसको सम्भावना त गाभ्ने सम्भावना होइन, तर चाहिँ अनि चाहिँ के थियो भने यो एउटै कार्यक्रम बनाएर त्यो अनि चाहिँ दुईवटा मन्त्रालयले अनि त्यो कार्यक्रममा आफ्नो कम्पोनेन्ट हुन्छ नि त, फेरि कार्यक्रमको एउटा हो त कार्यक्रमको। पशुमा चाहिँ अनि निगरानी गर्ने, सर्भेलेन्स गर्ने भनेर त पशुले गर्नु पर्यो, अनि मान्छेमा गर्ने भने त फेरि स्वास्थ्यले गर्नु पर्यो, त्यसरी गर्ने भनेर खोज्यो, त्यसरी गरेर एकीकृत रूपमा काम गरौँ भन्नु पनि।
1: जस्तो स्वास्थ्य मन्त्रालयमा हरेक पटक नयाँ सरकार आएपछि कहिले जनसङ्ख्या थपियो मन्त्रालय बनायो, कहिले खाद्य स्वच्छता भनेर
0: आयो, अहिले बीचमा त कहिले के आएको छैन, बिजुली तथा नहर मन्त्रालय होइन, बिजुली तथा नहर मन्त्रालय, अनि स्वास्थ्य तथा स्थानीय सुशासन मन्त्रालय, थोरै पहिलेदेखि नै यसमा चाहिँ धेरै ल्याउने छोड्ने ल्याउने छोड्ने धेरै गरेको छ।
1: तर जुन आए पनि जसरी आए पनि जुन बीच समन्वय हुनुपर्ने त्यसमा चाहिँ चुक्न भएन, होइन
0: भएन, यो समन्वय भनेको त एकदमै कुरा हो। यसमा त्यो गरेपछि के हुन्थ्यो भने प्लानिङको एउटा प्लानिङको पाटाहरू चाहिँ छुट्टा छुट्टी जान्थ्यो। त्यसपछि अब अर्को टेस्ट गर्नुपर्नेमा पशुको राम्रो छ, राम्रो थियो पहिला, यता चाहिँ स्वास्थ्यमा चाहिँ हामीले ह्युमन हेल्थपट्टि चाहिँ यो यसको टेस्ट गर्ने प्रोसेस अलिक कमजोर थियो, बिचमा अलिकति राम्रो भएको थियो, अहिले फेरि कमजोर भयो कि जस्तो लाग्छ। पहिला चाहिँ टेस्टहरू चाहिँ त्यति भइरहेको छैन स्वास्थ्यमा, अनि त्यसपछि अब त्यसपछि मान्छे अब किन टेस्ट गर्ने पऱ्यो भने चाहिँ मान्छे शङ्का लाग्यो भने त टेस्ट गर्नु पऱ्यो नि त, भर्ना गर्नु पऱ्यो, आइसियू अनि आइसियू चाहियो, जनशक्ति तालिम दिनु पऱ्यो, तालिम दिन पनि पठाइयो, जनशक्तिको तालिम दुई हप्ताको तिन तिन हप्ताको तालिम दिने ब्याङ्कक पठाइयो, ब्याङ्ककमा अलिक ठुलो यो चाहिँ बर्फको पहिलिएर धेरै मान्छेको मृत्यु भयो, 5-7 जनाको भयो, उनीहरूको अनुभव बेसी हुनेर त्यहाँ पठाइयो। तर अब के भयो भने अब ती मान्छे सबै रिटायर भइसक्यो होला नि, के होला नि, अब त्यो त सिस्टम त बनाइराख्नको लागि त मेहनत गर्नु पर्थ्यो, त्यो मेहनत भयो, त्यो
1: हस्तान्तरण गर्ने
0: भएन, प्लानै भएन,
1: प्लानै
0: राम्रो भएन। अहिले त्यही एउटा बर्ड फ्लू अर्डर भनेर चाहिँ छ, मन्त्री परिषदले बर्ड फ्लू अर्डर भनेर चाहिँ त्यो चाहिँ बर्ड फ्लूबाट प्रभावित किसानहरूलाई अथवा त्यो उद्योगीहरूलाई कसरी चाहिँ अहिले चाहिँ उनीहरूलाई उनीहरूको घाटामा अलिकति भेटोर भए पनि क्षतिपूर्ति दिने भन्ने खालको योजना मात्र थियो।
1: त्यो विशेष गरेर किसानहरू लक्षित कार्यक्रम मात्र भयो, जनस्वास्थ्यमा केही गरेर यो भयावह रूपमा देखियो भने के गर्ने भन्ने नीतिगत रूपमा त्यस्तो कार्य योजनाहरू चाहिँ देखिएको छैन।
0: पुरानो योजना अनुसार त्यही हामीले आइसियू बनाउने, त्यसपछि त्यहाँबाट त्यो जाँच गर्ने, ल्याबको स्थापना गर्ने होइन, जनशक्तिहरूलाई तालिम दिने, औषधि त्यो चाहिँ उपचारको व्यवस्थाहरू गर्ने, टामी फ्लू भन्ने ट्याब्लेट पनि लेखेर मसँगसम्म चाहिँ करिब करिब 1 लाख डोज जति चाहिँ हामीले चाहिँ ल्याएर राख्ने गरेका थियौँ, किनेर ल्याएर होइन, अब यो भने इमर्जेन्सी औषधि हो अब यो चाहिँ हटाइएको बेला किन्ने नत्र नकिन्ने भन्ने हुँदैन एउटा मान्छे पनि मर्नु हुँदैन यो औषधि नभएको भन्ने किसिमले भनेर चाहिँ हामीले ल्याएर राखेका छौँ हेर्नुहोस् कत्र कत्र ठुल्ठुला मान्छेहरूलाई त्यो औषधि प्रयोग गरेर ज्यान जोगियो हेर्नुहोस् पहिला युजनबाट ज्यान त जोगियो तर अब अहिले यी कुराहरू गरिएको छ कि छैन अब त्यो चाहिँ मैले भने हुन्छ
1: त्यो चाहिँ त्यति प्रभावकारी रूपमा चाहिँ देखिएको
0: छैन
1: अब विशेष गरेर आर्थिक क्षतिका विषयमा चाहिँ सरकारले चाहिँ त्यसलाई चाहिँ सम्बोधन गरेको देखियो त्यो बाहेक चाहिँ अब यो संक्रमित क्षेत्र घोषणा गर्ने नियन्त्रणको लागि चाहिँ अन्तर्राष्ट्रिय मापदण्डहरू चाहिँ नेपालमा पालना गर्ने यी चाहिँ कतिको प्रभावकारी रूपमा देखिन्छन् त
0: एघार जिल्ला मध्ये काठमाडौँ भ्याली पूर्वी एउटा राजधानी हो हेर्नुहोस् यहाँ मान्छे मान्छेको आवत जावत धेरै छ आवाज जावत धेरै छ अन्तर्राष्ट्रिय यतिका फ्लाइटहरू आउँछन् यहाँ त हामी त यो त बर्ड फ्लूबाट अति प्रभावित क्षेत्र भनेर हामी त एक प्रकारको यो चाहिँ अनि इमर्जेन्सी एक प्रकारको चाहिँ यो पब्लिक हेल्थ इमर्जेन्सी अफ यो चाहिँ नेसनल कन्सर्न इन्टरनेसनल होइन यो नेसनल कन्सर्न यसलाई त हामीले चाहिँ त यो अहिलेको भन्दा धेरै गम्भीर रूप लिएर कानुन त्यसो गरेपछि त्यो चाहिँ इन्टरनेसनल नेसनल कन्सर्न अफ पब्लिक हेल्थ कन्सर्न अफ नेसनल यो आउटब्रेक जस्तो मानेर यसलाई चाहिँ काठमाडौँ भ्यालीमा एक प्रकारको इमर्जेन्सी लागू गर्नुपर्छ कि त्यो होइन इमर्जेन्सी लागू गरेर नकारात्मक कुरा पनि हुन्छ तर सकारात्मक कुरा मान्छेले मास्क लगाएर हिँड्छन् मान्छेमा चाहिँ सतर्कता हुन्छ यो चाहिँ कुखुराको फार्मका मालिकहरू कसैलाई अहिलेसम्म थाहै छैन होला उनीहरू पनि अलिकति सतर्क हुन थाल्थ्यो होला वरिपरि केहीहरू चाहिँ इन्सेक्टिसाइडहरू चर्किने भाइरल एन्टिभाइरल टाइपको त्यहाँ चाहिँ अनि चाहिँ कम्पाउन्ड बाहिर पनि भएका भाइरसहरू मार्ने पनि व्यवस्था गर्न सकिन्थ्यो होला त्यो गर्नुपर्थ्यो नि
1: के गर्नुपर्थ्यो यो बेला जस्तो अब काठमाडौँ उपत्यकाका धेरैवटा पोल्ट्री फार्महरूमा चाहिँ यतिखेर कुखुराहरू नष्ट गरेको कुराहरू छ कुखुरा चल्लाहरू नष्ट गरेको अहिलेसम्मको विवरणहरू हेर्ने हो भने पनि धेरै तीन महिनाको अवधिमा देशभर 5.5 लाख कुखुरा नष्ट गरेको र 10 लाख भन्दा बढी अण्डा नष्ट गरेको कुराहरू पनि छ होइन यो हेर्ने हो भने चाहिँ अहिले सरकारले के गरिसक्नु पर्थ्यो यो बेला
0: लाउनुपर्छ स्वास्थ्य सङ्कटकाल घोषणा गरेर अनि चाहिँ त्यसपछि अगाडि बढ्नुपर्छ त्यो लगाएको भएपछि अनि त्यसपछि के हुन्थ्यो भने मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन फर्म मालिकहरूले यो चाहिँ पशु पक्षीको पाल्ने चाहिँ फर्म मालिकहरूले त्यो के गर्नुपर्छ भन्ने कुराहरू जानकारी हुन्थ्यो अनि त्यहाँबाट त्यो कृषि त्यो फल्ला फार्महरूबाट चरा किनेर ल्याउँदाखेरि कसैले हेर्थ्यो ए यो त झोक्राएको छ झोक्राएको किन ल्याउनुहोस् भन्थ्यो होला झोक्राएको अनि किन बिक्री गरेको तिन लान लागेको ए यो त सबै यो त इन्फेक्सन भयो यो लान पाइँदैन पनि भन्थ्यो होला त्यो यसको त धेरै फाइदा हुन्थ्यो नि यो त अलिकति झुला भइसक्यो त धेरै
1: स्वास्थ्य सङ्कटकाल घोषणा गरिसकेपछि चाहिँ के गरिन्थ्यो त त्यो यो घोषणा गरिसकेपछि
0: अब यो हेर्दाखेरि त के हुन्छ भने अब यो त अब पशु स्वास्थ्य छ पशु स्वास्थ्यबाट मानव स्वास्थ्यतिर असर हुने चिज भयो त्यसैले अब यो चाहिँ अनि के भयो भने चाहिँ अर्को यो चाहिँ अनि चाहिँ श्वास प्रश्वासजन्य रोग हो श्वास प्रश्वासजन्य रोगमा त अब सिम्पल हामीले त यहाँ बाटामा हिँड्दाखेरि त्यो एउटा मास्क लाउने हो अनि घरमा गएपछि हात धुने हो हात नमिलाउने यो बन्द गरिदियो भने त हामीलाई हाम्रो जोखिम त घटेर जान्छ नि पिपी तल बाटामा लाएर हिँड्नु पर्दैन यो चाहिँ फार्मभित्र होटेलभित्र कुखुराको फार्मभित्र मात्रै कुखुरा हो त्यसैले यस्तो यस्तो साधारण साधारण कुराहरूमा पनि मानव चेतन सचेतना बढेर जान्थ्यो तर अब त्यसो नगरिदिँदाखेरि मान्छे कुनै मान्छेमा सरेर अब त्यसपछि एउटा मान्छेमा सर्यो फेरि त्यो मान्छेबाट अर्को मान्छेमा गर्दाखेरि त त्यहाँबाट मानव ज्ञान के ह्युमन टु ह्युमन स्प्रिड हुन थाल्यो भने त ठुलो अहिले चाहिँ समस्या हुन्छ सुरुमा त धेरै मानिसहरूको मृत्यु भएपछि मात्रै अहिले चाहिँ त्यसपछि अलि मानिसहरूले पचाउन थाल्छन् अनि मेरो सिस्टेन्ट बढेर जान्छ र अहिले मृत्यु दर कम हुँदै जान्छ
1: भनेको अहिलेसम्म चाहिँ यो वर्ष एकजनालाई पनि त्यस्तो मान्छेमा सरेको छैन त्यो कारणले गर्दाखेरि लापरवाही पनि भएका छन् त
0: त्यो हो नि मान्छे मान्छे नसरीसम्म नै अब चाहिँ स्वास्थ्य मन्त्रालय अहिले चाहिँ भएन स्वास्थ्य मन्त्रालय चाहिँ धेरै अहिले चाहिँ त्यति इन्ट्रेस्ट लिएन जस्तो लाग्छ मान्छेमा सरेको छैन किनभने मान्छेमा भएपछि मात्रै सरकारी हामी यसको बारेमा काम गरौँला भन्ने होला त्यस्तो होइन यो त प्रिभेन्सन हो यसमा त क्युरेटिभको त खासै धेरै रोलै छैन बर्ड फ्लूको भाइरस बर्ड इन्फ्लुएन्जाको भाइरस विरुद्ध काम गर्ने औषधि नै छैन खास भन्नु त्यो एउटा फ्लू भनेर चाहिँ अलिकति थोरै अनि चाहिँ त्यसलाई चाहिँ मान्यता दिएको छ त्यो भारत त अरू त छैन त्यसो भए उनीहरूले हामी त्यो हामीले दिने भन्ने मेन हामी चाहिँ प्राथमिकता भनेर हाम्रो चाहिँ सचेतनै हो, एजुकेसनै हो, एजुकेसनको पाटोमा जानको लागि पनि हामी चाहिँ स्वास्थ्य सम्पर्क लगाएको छ।
1: विशेष गरेर अहिले चाहिँ संघीय सरकारले चाहिँ के गर्नुपर्छ, सुझाव दिनुपर्दा संघीय सरकारले के काम गर्नुपर्थ्यो?
0: संघीय सरकारले त तीनटा काम गर्नु, तीन किसिमले गर्ने हो। जो स्थानीय निकायबाट स्थानीय सरकारबाट प्रभावकारी रूपले अगाडि बढाउन सकिने कामहरू, जस्तो कुखुरा फार्मको त्यो चाहिँ हामी कुखुरा फार्मको चाहिँ हामी सेफ्टीको कुराहरू, काम गर्ने मान्छेको सेफ्टीको कुराहरू, तालिम लिने कुराहरू उहाँले गर्नुपर्छ, होइन स्थानीय सरकारले गर्नुपर्छ। त्यहाँ चाहिँ अनि दैनिक गएर कुखुरा चाहिँ अनुगमन पनि गर्नु पर्यो, कुखुरा बिरामी छन् कि छैन, कसरी बिक्री वितरण भइरहेको छ, यो कुराहरू हेर्नलाई पनि अनि त्यहाँ त एउटा कुखुरा फार्ममा एकजना मान्छे गएर एकछिन बसेर हेर्ने, अर्कोमा जाने, दिनभरि गऱ्यो भने त 10-12 हेर्न सक्ने निकाल्छ। त्यसो भए उनीहरूले त्यस्तो खालको एउटा चाहिँ मेकानिजम त्यहाँबाट गर्नुपर्छ। दोस्रो चाहिँ अनि चाहिँ प्रदेश सरकार छ, प्रदेश सरकारले पनि आफ्नो केही भूमिकाहरू, अनि जस्तो भेटनरी डाक्टरले नकाटेको फेरि नहेरेको जाँच नगरेको कुखुरा काट्नु नपाइने भन्ने एउटा नियम लागू गर्न सक्छ कि यसरी चाहिँ अब यहाँ माथिकोले त कानुनको नीतिगत कुराहरू हो, होइन पैसा उपलब्ध गराउने कुराहरू हो, त्यो सबै चाहिँ माथि अब स्वास्थ्य मन्त्रालयले गर्नुपर्छ।
1: जस्तो अहिले यहाँले पनि भन्नुभयो कि हरेक क्षेत्रमा चाहिँ पालिकाको भूमिका चाहिँ महत्वपूर्ण हुन्छ, विशेष गरेर बर्ड फ्लू नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
0: पहिलेदेखि अहिले त्यसको लागि त एउटा ऐनै पास गर्नुपर्छ, यसको लागि होइन ऐनभन्दा तलको कुराहरू पास गर्नु हुँदैन। त्यो बर्ड फ्लू अर्डर भनेको थियो, त्यो मन्त्री परिषदले बनाएको अर्डर हो, त्यसमा कसैले अब चाहिँ हामी चाहिँ जाने जाने चाहिँ गलत काम गर्यो भने त्यसमा हामीले भन्न त अहिले एउटा नयाँ उसमा मुलुकी ऐनमा नयाँ एउटा उसमा धेरै चिज लेखेको छ, त्यसमा चाहिँ हामी चाहिँ लास्टमा ल्याएर जोडिएको छ, अब यो चाहिँ जाना जानी रोग नसार्नु भन्ने लेखेको छ, जाना जानी रोग सारेमा 5 लाख रुपियाँसम्म जरिवाना हुन सक्नेछ भन्ने लेखेको छ, मुलुकीको कुन चाहिँ दफा हो दफा चाहिँ, तर त्यसमा 4-5 सेक्सन छन्, यो गर्नुहुन्न यो गर्नुहुन्न यो गर्नुहुन्न भन्ने लेखेको छ। तर भए तापनि अनि त्यस्तो भएरमा त भन्न मात्रै भन्न, यो चाहिँ अरू चाहिँ वैज्ञानिक तथ्यगत हिसाब किताबले अनि यो बनाउनुपर्छ, हरेक अनि चाहिँ पालिकाले न यो चाहिँ अनि बर्ड फ्लूको प्रिभेन्सन अनि यो प्रिभेन्सनको कार्यविधिहरू तयार गर्ने, योजनाहरू बनाउने, होइन यो कुराहरू गर्नुपर्छ भन्ने कुरा अहिले मात्रै लेखियो भने मात्रै प्रभावकारी हुन्छ, नत्र हुँदैन। अमेरिकन बार एसोसिएसन छ, उसले भन्छ नो हेल्थ प्रोग्राम विदाउट पब्लिक हेल्थ, के अरे विदाउट पब्लिक हेल्थ ल, पब्लिक हेल्थ ल नबनाउने हो भने पब्लिक हेल्थ कार्यक्रम हो कुनै पनि सफल हुँदैन, यो चाहिँ हामी चाहिँ बेकार हो भन्नु भने सुरु गरेको छ अहिले, त्यही भनौँ संयुक्त राष्ट्रसँगले पनि स्वास्थ्यलाई प्रभावकारी किसिमले कार्यान्वयन गर्छौँ भने ऐनै चाहिन्छ, पब्लिक हेल्थ ल चाहिन्छ, त्यही हिसाबले पनि अनि हाम्रो पब्लिक हेल्थ पास गरेर तलको त्यो भएपछि उनीहरूले सोधिराख्नु पनि परेन, चिठी लेख्नु पनि परेन, केही पनि गर्नु परेन, ऐनमा जे लेखिदिएको छ खुरखुर काम
1: पालिकाले गर्ने कि संघले बनाउने त
0: होइन, पालिकाले संघले ऐन बनाइदिएपछि पालिकाले आफ्नै अनुसार, के प्रदेशले आफ्नै अनुसार मोडिफाई गर्छ, पालिकाले आफ्नो अनुसार मोडिफाई गरेर चलाउ सञ्चालन गर्न सक्छ, त्यो ऐन चलाउन सक्छ,
1: पनि विशेष संघबाट एउटा हुनु पर्यो,
0: एउटा फ्रेमवर्क एक्ट एउटा आउनु पर्यो, त्यस अनुसार त्यसपछि उनीहरूले गरिहाल्छ।
1: भनेपछि यो कानुन अभावले नै यसमा सुस्तता देखिएको हो त,
0: कानुन अभावले गर्दाखेरि यति ठुलो यो आउटब्रेक भएको नत्र यो त कति 4-5 नै अलिअलि अलिअलि गरेर त्यो चलिरहेको छ नि, 5 कहिलेदेखि त चलिरहेको छ।
1: विशेष गरेर हामीले सिक्नुपर्ने पाठ अलिकति भनौँ न, विगतका बर्ड फ्लू प्रकोपबाट चाहिँ नेपालले सिक्नुपर्ने पाठ चाहिँ
0: यो नेपालभित्र बर्ड फ्लू आउनमा त्यो बाहिरबाट ल्याउने चराहरू पनि उत्तिकै महत्वपूर्ण छन्, हाम्रो ओपन बोर्डर जस्तै छ उत्तर पनि तिर पनि दक्षिणतिर पनि, अनि अब कुखुरा चाहिँ त्यो बाटो सिमानाबाट भित्र ल्याइहाल्छ नेपालभित्र, अन्डा पनि आउँछ, त्यो पनि एउटा सोर्स हो बर्ड फ्लू। अर्को चाहिँ मैले भने हामी यो चाहिँ उखु जाडोमा पन्छीहरू, त्यसैले अब यो सम्बन्धी एउटा चाहिँ स्पष्ट खालको हाम्रो चाहिँ नीतिगत स्पष्टता हुनुपर्छ, हामी अब त्यो बाहिरबाट चरा चाहिँ नउने नल्याउने हो भने चाहिँ हामी आत्मनिर्भर भइसक्यौँ, वी डोन्ट निड चिकन एग्स भनेर बन्न सक्नु पर्यो नि त, त्यसो गर्दाखेरि यो चाहिँ ल्याउन पाइने छैन भने ल्याइदिएपछि यहाँ कसैले पठाउनु पनि खोज्दैन। दोस्रो चाहिँ निगरानीको सिस्टम हुनु जस्तो कहीँ मर्यो भने चाहिँ एउटा चरा मर्यो भने त्यसको चाहिँ पुरा मान्छे मरेको जस्तै जसरी मान्छेलाई चाहिँ मरेर चाहिँ मरेको व्यवसायले मरेको मान्छे भेटियो भने

0: तपाईँहरूले मास्क लगाएर हिँड्नुहोस्, ग्लोभ लाउनुहोस्, अनि त्यसपछि पन्जा लगाएर त्यहाँ कम्पाउन्ड सफा गर्नु भन्ने कामहरू गर्नु, भित्र आउने सम्भावना भएन गरे कागहरू त्यति गर्दाखेरि पुग्छ होला जस्तो लाग्छ। अब त्यो मास्क खोलेर बाहिर हुँदैन, त्यहाँ वरिपरि अब कागदारी छ,
1: त्यो चाहिँ त्यो भित्रै काम गर्ने कामदारको हिसाबले कुरा हाल्नुभयो।
0: त्यही घर होइन, घरकै परिवारकै मान्छेको हिसाबले परिवारका सदस्यहरूले नै अब ढोकाबाट बाहिर, मूल ढोकाबाट बाहिर निक्लेर मास्क लगाउनु पर्यो।
1: त्योभन्दा बाहेक छिमेकीहरूले त्यस्तो आतंकित हुनु,
0: आतंकित हुनुपर्ने त त्यो जरुरी छैन, एउटा काग अब कतै मर्न सक्यो, त्यो काग मरेको कारण पनि त स्पष्ट पारिदिनु पर्यो, त्यो काग किन मरेको हो भने चाहिँ बर्ड फ्लू हो कि अरू कुनै विषाक्त खाना खाएर मरेको हो भन्ने पनि गर्नु पर्यो।
1: पहिले चाहिँ यो जस्तो अब काग मरेको, अब आफ्नो एरियाभित्र मरेको पशु पन्छीको त त्यो राम्ररी त्यसको भनौँ न त्यसलाई कसरी व्यवस्थापन गर्ने गरिन्छ, तर काग के गरी मर्यो, तीन चारवटै मर्यो त्यसरी कतै मरेको छ भने त्यसलाई खुल्ला ठाउँमा त्यतिकै छोडेको हुन्छ, मानिसमा सर्ने सम्भावना,
0: त खाल्डो खनेर गाड्नुपर्छ भने कति फिटको खाल्डो मलाई थाहा छैन, कमसे कम तिन चार फिट पाँच फिटको गएको खाल्डो खनेर त्यसलाई माटोमा पनि पुर्नुपर्छ।
1: भनेपछि समुदाय पनि अलिक सतर्क हुन्छ,
0: समुदाय पनि सतर्क हुनु, त्यसरी फालिदिनु हुँदैन, अर्काको कम्पाउन्डतिर फालिदिनु, बाटोमा फालिदिनु गर्नु हुँदैन, त्यहीँ आफ्नै छेउमा त्यो कम्पाउन्डको छेउमा एउटा खाल्डो खनेर पुग्यो भने आफूलाई पनि सोचेको सजिलो हुन्छ, अनि त्यसपछि अरूलाई पनि त्यसले पनि कुनै हानि नोक्सान गर्दैन।
1: भनेपछि यो बेला चाहिँ अब यहाँले सुझावै दिनु पर्दाखेरि चाहिँ आम नागरिकलाई नै भनौँ न, विशेष बर्ड फ्लूबाट चाहिँ हामी जोगिने कसरी,
0: बर्ड फ्लूबाट जोगिनको लागि त अब हामीले त्यही अब जहाँ यदि फार्म नजिकै छ अथवा घर फार्मै राख्नु भएको छ, घरमा चराहरू पाल्नु भएको छ भने विशेष सतर्कता हुनु पर्ला, त्यहाँ चाहिँ चराको उसमा जाँदाखेरि चाहिँ बन्दुक सम्बुक लगाउने, कमसे कम त्यो चाहिँ मास्क लगाउने, अनि हाम्रो ग्लोभ लगाउने, अनि त्यसपछि ग्लोभ्स मास्क ग्लोभ्स लगाउने गर्नु होला, होइन पन्जा लगाउने गर्नु, तर बिरामी जस्तो गर्यो भने त पिपिए नै लगाउनुपर्छ, यदि त्यो बिरामी देखिएको छ होइन, झुक्राएको छ, हेल काटेको थियो छ, खाएन दाना खाएन भने त्यसलाई अब चाहिँ बर्ड फ्लू भएको मानेर चाहिँ हामीले अलिकति पुरै सेफ्टीमा जानुपर्ने हुन्छ, पर्सनल सेफ्टीमा। अरू त अब त्यो मासुहरू खाँदाखेरि चाहिँ मासु त यहाँनिर एकिङ गरेर मात्रै खानु पर्यो, अब सर्वर त भेटनरी डाक्टरले जाँच गरेको कानुन मनोजन त्यो त छ, अब कानुन त मासुको त्यो चाहिँ मासु जाँच ऐन भनेर कति वर्ष होला त्यो त्यो लागू गर्ला भनेर हामीले कति वर्षसम्म झकझकाएको झकझकाइ गरौँ त्यो सुझाव, अनि त्यो मासु जाँच ऐन चाहिँ यही बेला पारेर लागू गर्नु पर्यो त्यो पासु जाएर, मलाई लाग्छ अरू जस्तै भेटनरी डाक्टर पनि बेरोजगार होला, बेरोजगारी पनि कम्ती नभए उनीहरूको त पार्ट टाइम ग्यारेन्टी पनि हुन्छ कि, युवा लगाएर अनि यसरी चाहिँ उसलाई चाहिँ त्यो चाहिँ सर्टिफिकेट दिएर पठाऊ, यो यति दिनभित्र यो चाहिँ ठिक छ भनेर भन्दा पनि गर्न सकिन्थ्यो होला।
1: यो चाहिँ जहाँ किसानहरू छ अथवा जहाँ पोल्ट्री फार्म छ त्यहीँ नै गएर जाँच
0: गरेर अथवा त्यहाँ आफ्नो फार्ममा ल्याइसकेपछि जाँच गरेर पनि हुनु, तर काट्नुभन्दा अगाडि भेटनरी डाक्टरको सर्टिफिकेट चाहिन्छ, विदेशतिर अनिवार्य छ, काट्नै पाउँदैन, त्यसपछि अब पकाउँदाखेरि चाहिँ पकाउने

0: धेरै कष्ट हुँदैन। खाने मान्छेलाई त मेसेज दिन पकाएको सिटी लगाएर पाकेको छ, मासुको चाहिँ हुँदैन।
1: भनेपछि यो बेला चाहिँ सिटी लाएर अथवा बेसरी पकाएर मात्रै खाऊ, अरू प्रकारले चाहिँ
0: प्रकारले त्यो कचेला बनाउने थोरै थोरै पाउने नम्बरमा पनि हामी खतरा हुन सक्छ, बनाउँछ कुरा पाकेको हुँदैन जस्तो लाग्छ
1: यो बेला चाहिँ। यो चाहिँ विशेष गरेर खानेहरूले चाहिँ अप्नाउनु पर्ने सावधानी भयो। र अर्को चाहिँ अलिकति सावधानी, जो चाहिँ पोल्ट्री फार्ममै काम गर्नुहुन्छ, जो चाहिँ ओसार पसारमा काम गर्नुहुन्छ, उहाँहरूले अप्नाउनु पर्ने सावधानी चाहिँ के हो?
0: अलपत्रै त्यस्तो उसमा राखेर त्यो उसको पछाडि मोटरसाइकलको पछाडि ह्यान्ड मात्रै ल्याइराखेको हुन्छ, उनीहरूको त्यो सास नै मान्छेको त्यो मोटरसाइकलको नाकतिर गइरहेको छ, यस्तो गराएर ध्यान गरेको छ आफ्नो। त्यसो गर्दाखेरि अब त्यो त्यसलाई बदल्नु पर्छ क्या, उहाँहरूले त्यो बदल्नु पर्यो त्यसलाई चाहिँ। अब कसरी आफूतिर तिनीहरूको श्वास गरेर निसा फिसाब नपर्ने गरी चाहिँ अब जसले गर्नलाई अनि गर्नु पर्यो, अथवा गाडीमै प्रयोग गर्नु त्यसमा लानु भएन, गाडीमा लाने अनि गाडी त सफा गर्नु मिल्छ, क्लोरिन हालेर क्लोरिनको झोलले स्वच्छ पखाल लिएर पनि भएन। त्यस्तो त्यो बानी पनि अहिले चाहिँ हामी पनि परेको चाहिँ अनि परिवर्तन गर्नुपर्ने देखिन्छ।
1: अब सरकारलाई नै सुझाव दिनुपर्दाखेरि यो बसु

0: ट्रंक रोकथाम र भनौं न प्रकोप महामारी नआओस् भन्नको लागि चाहिँ बुन्दागत रूपमा के सुझाव दिनुहुन्छ
1: सरकारको त यो चाहिँ बर्ड फ्लू प्रिभेन्सन एन्ड कन्ट्रोल प्लान हुनुपर्छ नि होइन कन्ट्रोल प्लान हुनुपर्छ त्यसपछि त्यसमा एक ठोला त्यसपछि अनि चाहिँ यो अब हाम्रो चाहिँ अनि हेल्थको अनि के काम गर्ने भन्ने कुराहरू होला अनि त्यसपछि एनिमल हेल्थले के काम गर्ने भन्ने कुराहरू होला अनि कोअर्डिनेसनको कुरा होला सर्भेलेन्सको कुराहरू जोइन्ट सर्भेलेन्स गर्ने कुराहरू होला होइन अब कुखुरा फार्ममा बर्ड फ्लू फैलियो भने वरिको बस्तीमा के छ भने त पब्लिक हेल्थ जानु पर्यो नि त पब्लिक हेल्थको डाक्टर सहितको टोली गएर डाक्टर पब्लिक हेल्थ अफिसर ल्याबोरेटरी टेक्निसियनहरू गएर हेर्नु पर्यो नि त्यहाँ त मान्छेहरू बिरामी छन् कि छैनन् अब ट्रिटमेन्ट गर्नु पर्यो भने कहाँ ट्रिटमेन्ट गर्ने के गर्ने त्यो त्यो कुराहरू चाहिएला होइन अब तालिम दिनुपर्ने हो अनि लजिस्टिक चाहियो अब त्यसको औषधि चाहिएला बर्ड फ्लूको ट्रिटमेन्टको औषधि चाहिएला होइन अनि त्यसपछि अनि अरू यो पर्याप्त मात्रामा पिपिई नहुन सक्छ पिपिईको ल्याएर हामीले चाहिँ संचित गर्नु पर्यो होइन मास्कहरूको छ अनि मास्क पनि N95 मास्क हुन्छ त्यसले पनि हुन्छ कि हुँदैन भने हामी अहिले फेरि होइन यो अर्डिनेरी सर्जिकल मास्क मात्रै होइन N95 मास्क गर्ने छ त्यस्तो कुराहरू छ त्यो त एकछिन लाएर धेरै बेर त लाएर पनि बस्नु पनि सक्दैन बिरामीलाई हेर लगायो बिरामीलाई अनि हेऱ्यो अनि त्यहाँदेखि बाहिर निस्केपछि फेरि फालेर अर्डिनेरी मास्क लगाउने त्यसको एक ताका चाहिँ दस डलर थियो हेर्नुहोस् एउटाको अरू अलिकति घट्यो कि त्यसैले अब यी कुराहरू चाहिँ हामीले चाहिँ पहिलेदेखि चाहिँ स्टक पाइलिङ गर्नु पर्यो
0: जस्तो ट्यामी फ्लू जस्तो औषधिहरू
1: औषधिहरू पनि हामी चाहिँ त्यो त्यसको लागि पार्टिकुलर औषधिहरू राख्नु
0: डर साहब धेरै महत्वपूर्ण विषयमा आज हामी बर्ड फ्लूको बारेमा कुराकानी गर्यौं र स्टुडियोमै आएर यस बारेमा चाहिँ जानकारी गराइदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई
1: हस् मेरो पनि धेरै धेरै धन्यवाद आफ्नो जानेको कुराहरू राखिदिनु
0: हुनुहुन्थ्यो स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी आज हामीले बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव अप्नाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिकाका बारेमा कुराकानी गर्यौं यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु नमस्कार

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
3: क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध क्यान्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333 493-555।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुविशु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुविशु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 0-42-35-888 अनि

0: Vai ao rádio, todo é Sulu FM 101.2 MHz. Ujjwal bhavishya ko lagi hamro abhiyan.
1: Sanchit. Sulu FM. The studio time.
0: It's 9 p.m. Ratko 9 baje. Time check ko saathma. New Star Digital Color Lab tatha Dwaramay Offset Press. Sulu Dutkuma Nagar Palika 5 Sulu Kumbu.
2: आदरणीय श्रोताबृन्द, तपाईं अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईंले सुन्न सक्नुहुन्छ।

0: बाबा म आज स्कूल जाने मन छैन आज जाने नि है
1: किन के भन्छ सन्चो भन्नु
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको पन्छै गर्न सकिनँ सरले हुन्छ
1: ए कुरा त्यस्तो थियो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले जान्न भन्नु साइन्सको कन्ट गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: पत्रिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकियो
5: ए के भो दौडी पो आइस त
4: भाइ हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारे
5: भन कुहोच्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ छिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौ अधिकारको दुरूपयोग नगरौ जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड। ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: ल जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि
1: मलाई त थाहा नै थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दुवैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
4: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोर्समा नै जानु लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
0: ए बाबु मैन मेरो त हात खुट्टा अनुसार झनझन गर्छ पिनासले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
7: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्नु करार छ थाकेर हैरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हो त हामी सँगै जाउँ
8: यहाँ नक्सा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843976852 9824417718 9843349696 र 9861314472 अन्जी औषधालय सोलोदूत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोसे ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
9: होइन नि घरेलू हिंसा भनेको घर भित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन हो।
13: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उत्कृष्ट हुंडा को मिलन सूचना।
14: हुंडा का विशेषता
15: जापानीज ऊर्जा प्रणाली उत्पादित
14: उत्कृष्ट माइलेज,
15: राम्रो रिसेल मूल्य,
14: टिकाऊ र भर पर्दो,
15: अफ रोड का लागि पनि उपयुक्त,
14: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लॉन्च भइरहेको,
15: सबै उमेर समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी।
14: हाम्रा सेवाहरू
15: उखलढुङ्गा र खोटाङको डिक्टेल बजारबाटै फाइनान्स को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने।
14: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा,
15: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
14: अनलाइन बाट बुकिङ गरी भुक्तान गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
15: उखलढुङ्गा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिश्रम नगरपालिका 11, गुरुमारे भिजन, उखलढुङ्गा।
14: सम्पर्क नम्बर 037590222, 98528800222 र 98428300।

0: सबसे विशेषज्ञ आजकल आफ्नो यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेटका कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शिक्षा
1: के भयो के को हल्ला सुन्दा हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन मैले भन्छु अब गाडी चलेपछि हामीलाई पनि सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्थ्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश नमिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौं न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन

0: भारतमा पास होइन खट खट खट गरेर बिग्री हाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेत बारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेत बारी जोत्ने टिमर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पासको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375992222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
3: आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
3: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेज डेन्टल क्लिनिक सुलुदुत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648543487।
7: आज मेरो जन्मदिन हो, याद त छ नि?
8: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी भुल्न र? ल आँखा बन्द गर त।
7: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गर।
8: ल अब आँखा खोल त।
7: वाउ, कस्तो राम्रो उठी! अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछ भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राजसंसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97428540 57 र 98677206020। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सिंह चाँदी उदो सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलु।
9: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चढे कतै पाउने। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या? धक बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुकुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसकेँ हौ। नसुने बहिनी, सुरु दुखुङ्ग नगरपालिका ओडामिनो 5 भएको शान्ति स्टोर एन्ड सप्लाई छ। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिन्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
10: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु भुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु भुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलु।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरू

0: बाट चश्मा फिट हुँदैछ। चश्मा एवं सनग्लास खरीदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरीदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98528703 5 र 98130034 2
0: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलुखुम्बु नगरपालिका, वडा नम्बर 5 सनेरी, सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौ अवसर।
1: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू घने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ। तलब आपूर्ति सुरोजगारीमा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 3 4 5 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 6 6 41 74 र 4 4 5 होस्टेल संचालक 98 41 15 90 82।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 प्राप्ति शुरू।

0: उपभोक्ता अधिकारको उत्तम रक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशेष लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा मापदण्डकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उछुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उछुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोषको प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Just a day, buddy. Just a day, buddy.

सबै देशको हाम्रो पहिलो रोजाई।

ಬಂದು ಬಾಧ್ಯ

सुलुङ जिन्दगी सुजोड़ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुलुङ बीरा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में नस्ताद काट्न गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने संपूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जिम्मेवारी उपभोक्ता समिति सुनिश्चित बाट बचाउ र बचाउ यौनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पनि उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गराउ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा

0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। चालु हिन्दुसी सड़क निर्माण कार्य फुटिङ हुँदै मधेसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग मसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा अवसर गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र सुनिने सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुन सोलुखुम्बु
1: का बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार खेला खाँदा निर्देश समाप्त छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता
3: बोलाउनु
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने।
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
3: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
0: रैथानी पाली सिटिसी खरीद कार्य संचालन सम्बन्धी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको बेला सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ, सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेह।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201190। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।

सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोलेफएम परिवार आजका लागि बिदा हुन्छ। नमस्कार, शुभरात्री।